शुभ प्रभात श्रोता, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। एफएम 103.5 मेगाहर्ज लगायत न्युसन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा आज बिहिबार विक्रम सम्बत 2083 सालको असार 18 गते तथा शक सम्बत 1948 सालको असार 11 गते तदनुसार सन् 2026 सालको जुलाई महिनाको 2 तारिक समय यस बेला बिहानको 6:25 अनि 50 सेकेन्ड भइरहेछ। आकाशवाणी खरसाङ सुनिरहनुभएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्र सचिन लोहागन लगायत प्रसारण सहयोगी रेशमा छेत्रीको साथमा म उद्घोषिका दिपा राणाको तर्फबाट हार्दिक स्वागत एवं बिहानीको न्यानो अभिवादन।

हामीले वास्तवमा जे सोच्दछौ त्यस्तै नै त बन्दछौ। त्यसर्थ सदैव राम्रो र सकारात्मक सोच्नु पर्दछ। भगवान बुद्धको यस महान वाणीलाई शिरोपर गर्दै आकाशवाणी खरसाङको सदाझैं प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ नागरी फार्म निवासी सुख बहादुर राई ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ मृत्यु सत्य हो जीवन कला हो। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

नमस्कार। आजको मेरो विषय रहेको छ मृत्यु सत्य हो जीवन कला हो। यस व्यस्त संसारमा जब हामी कसै आफन्त मित्र वा कोही प्रियजन मरेको खबर सुन्छौँ वा कसैको मलामी अनि अन्त्येष्टिक्रियातिर जान्छौँ, कमसेकम ती समयमा केही क्षणको निम्ति हामी जीवन र मृत्युबारे गम्भीर बन्न पुग्छौँ अनि भन्न थाल्छौँ, मान्छेको जीवनको के भर आज छ कि भोलि। त्यसपछि फेरि हामी जीवनको व्यस्ततामा सबै भुलिहाल्छौँ। आजको यस कार्यक्रममा मेरो विषय यही जीवनको कलात्मकता अनि मृत्युको सत्यतामाथि रहेको छ। सर्वप्रथम मृत्यु के हो? मानिसको शरीर पञ्चतत्त्वहरू क्रमैले आकाश, जल, वायु, अग्नि र पृथ्वीले गठन भएको छ। यसरी उसको स्थूल शरीरको निर्माण भएको छ। पञ्च प्राणले गतिशील हुने मानिसको यो स्थूल शरीरबाट जब प्राण छुटेर जान्छ अथवा शरीर र यी प्राण अलग अलग हुन्छ, त्यस समय शरीरको मृत्यु हुन्छ। मृत्युको अर्थ तत्त्वहरूको विघटन हुनु हो। जुन तत्त्वहरूद्वारा शरीरको गठन भएको छ ती तत्त्वहरू विघटन हुनु, भत्किनु वा क्षय हुनु नै मृत्यु हो। यसैले भनिन्छ उसको शरीर पञ्चतत्त्वमा विलीन भयो। मृत्यु एक सार्वभौमिक सत्य हो जसले समस्त मानवलाई योग गर्दछ। तथापि मानिसले जीवनभरि यो सत्यलाई महत्व नदी जीवन बिताउँछ। जब मानिसले संसारमा जन्म लिन्छ उसको जीवन यात्रा अघि बढ्छ। उसको जीवन कुनै एक निश्चित गन्तव्यतर्फ जाँदछ अनि जब ऊ मृत्युसम्म पुग्दछ उसको यात्रा समाप्त हुँदछ। तसर्थ मृत्यु त्यो सत्य हो जहाँसम्म मानव जीवनले निश्चय नै पुग्नुपर्छ। कसैले पनि यो सत्यलाई हत्तपत्त गम्भीरतापूर्वक चिन्तन गर्ने इच्छा गर्दैनन्। वास्तवमा मृत्यु निर्विकार रूपमा युगौँ अघिदेखि आज पर्यन्त सत्य छ। मृत्यु सत्य हो भन्ने विषयसित एक गहिरो, रोचक अनि अर्थपूर्ण कथा छ जसलाई यहाँ राख्न उपयुक्त हुन्छ। एकपल्ट भगवान बुद्ध एउटा गाउँमा भ्रमण गरिरहेका थिए। त्यस गाउँमा शान्ति थियो, कुनै हल्लाखल्ला थिएन, केवल चकमन्नता मात्र थियो। तर गाउँको कुनै एक घरबाट निरन्तर रूपमा कोही रोइरहेको आवाज उनले सुने। जब उनी त्यस घरमा पुगे उनले देखे कि एक स्त्री जसको नाम किसा गौतमी थियो आफ्नो मरेको छोराको शरीरलाई अंगालो मारी रोइरहेकी थिए। उनी आलाप विलाप गरिरहेकी थिए। त्यस स्त्रीले जब भगवान बुद्धलाई देखिन् उनले भनिन्, भगवान तपाईँ त चमत्कारी हुनुहुन्छ, मेरो छोरालाई जीवनदान दिनुहोस्, मेरो छोरालाई यो संसारमा फर्काइदिनुहोस्। भगवान बुद्धले किसा गौतमीको पीडालाई बुझे। उनले स्त्रीलाई हेरे अनि अति शान्त स्वरमा भने, ठिक छ, म तिम्रो छोरालाई जिउँदो बनाइदिन्छु, तर मेरो एउटा शर्त छ। किसा गौतमीले भनिन्, भन्नुहोस् भगवान, मैले के गर्नुपर्छ? भगवान बुद्धले भन्नुभयो, तिमी गएर यस गाउँमा एउटा यस्तो घर खोज जहाँ कोही पनि नमरेको होस्। यदि यस्तो कुनै एउटै मात्र पनि घर पायो भने म तिम्रो छोरालाई पुनर्जीवित गरिदिनेछु। किसा गौतमी गाउँको प्रत्येक घर घरमा गएर सोधे, यस घरमा कुनै समय कोही मरेको छ? प्रत्येक पल्ट उसले उत्तर पाए, मेरो पिता मरेको छ, मेरो छोरा मरेको छ, मेरो आमा मरेको छ, मेरो पत्नी मरेकी छे। प्रत्येक घरमा कसै न कसैको मृत्यु भएकै थियो। केही समयभित्रै किसा गौतमीले मृत्युको सत्यताबारे गहिरो कुरा बुझिन्। फर्केर आई उनले भगवान बुद्धलाई भनिन्, भगवान कोही पनि मृत्युबाट बाँच्न नसक्ने रहेछ, यो नै जीवनको सत्य रहेछ।

0: श्रोताहरूले अहिले सुनिरहनु भएको छ मृत्यु सत्य हो जीवन कला हो विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ नागरी फार्म निवासी सुख बहादुर राई च्यूले।
1: गीताको अध्याय 2 श्लोक 18 यस्तो लेखिएको छ, अन्तवन्त इमे देहा नित्य स्योक्त शरीरिणः अनाशिनो अप्रमेश्य तस्माद्यो देहस्व भारत। अर्थात् सबै शरीरहरू नाशवान छन् तर आत्मा अविनाशी छ, तसर्थ अर्जुन आफ्नो कर्तव्य अनुसार युद्ध गर। गीताले पनि यसरी देह अर्थात् शरीरको नाश वा मृत्यु हुने सत्यलाई घोषणा गरेको छ। श्रीमद् भगवद् गीतामा श्री कृष्णले संसारमा केवल मृत्यु सत्य छ अरू सबै असत्य छन् भन्ने विषयमा जोड दिएका छन्। अब जीवन कला हो भन्ने अवधारणालाई अलिक बृहत्तर परिप्रेक्ष्यमा हेर्नुपर्ने हुन्छ। जीवन त पशु पक्षी वनस्पति लतादीले पनि प्राप्त गरेको छ अनि बाँचेको पनि छ, तर मानव जातिले मात्र यो जीवन जिउने कला सिक्नु सक्छ अनि मानव स्तरदेखि अझ उभो उठ्न सक्छ। जीवनको सङ्घर्षको नियम नै सुख दुःख मान अपमान सर्दी गर्मी आदिलाई सहन गर्नु हो, तर मानिसले युद्धको मैदानमा यी सबलाई सहन गर्छ भने ऊ त्यहाँ पराजित हुन्छ। यसको विपरीत जीवनको सङ्घर्षमा यदि उसले यी सुख दुःख मान अपमान सहन गर्छ भने ऊ त्यहाँ विजयी बन्दछ। जीवन जिउने कला यसले यसरी सिकाउँदछ, प्रतिक्रिया गरेर सांसारिक मानिसले विजयी भएको अनुभूति गर्न सक्छ, तर प्रतिक्रिया गर्नुमा कुनै जित छैन, त्यहाँ हार मात्र छ। यसको परिणाम तत्काल नहोला तर समय बित्दै जाँदा यसको प्रकटीकरण अवश्य हुन्छ। मानिस जन्मदा एक्लो हुन्छ तर ऊ त्यस क्षण पूर्ण हुँदछ। ऊ जीवनमा यही पूर्णतासित प्रसन्न हुनुपर्छ। वास्तवमा उसलाई यस उद्देश्य हेतु कुनै व्यक्ति वा वस्तुको आवश्यकता पर्दैन। पहिला उनै प्रसन्न अथवा खुसी हुन सक्नुपर्छ अनि यो खुसी वा प्रसन्नता आफ्नो वरिपरिका मानिसहरूलाई परिवारहरूलाई बाँड्नुपर्छ। यो नै साँचो जीवन जिउने कला हो। जीवन जिउनु छ अनि यस जीवनमा शान्ति पनि चाहिएको छ हरेक मानिसलाई, तर यो असम्भव प्रतीत हुँदछ किनकि जीवनमा सङ्घर्षहरूको बगुन्द्रो थाक छ अनि सङ्घर्षहरूमा शान्ति पटक्क छैन। तर उसले जीवन बाँच्ने कला जानेको छ, उसको जीवनमा सङ्घर्ष पनि छ अनि

अन्त्य पनि छ। जसले जीवनमा केवल सङ्घर्ष वा युद्ध मात्र गरिरहन्छ उसले कदापि शान्ति अनुभव गर्न सक्दैन। उसले जीवन जिउने कला शैली जानेको हुनुपर्छ, तब मात्र ऊ वास्तविक रूपमा सुखी हुन सक्छ। यस सन्दर्भमा गुरु श्री रविशंकरले 5 तत्त्वहरूको उल्लेख गरेका छन्। यी तत्त्वहरूको पूर्ण पालनाले मानिस जीवन जिउने कलामा निपुण हुन सक्नेछ। सुख दुःखमा मनलाई सम्हाल्नु वा समभाव बनाई राख्नु पहिलो तत्त्व अथवा पाठ हो। विरोधात्मक अवस्थाहरूमा मनलाई थामेर राख्नुपर्छ। सुखमा पनि दुःखमा पनि मनलाई विचलित हुन दिनु हुँदैन। हरेक स्थितिप्रति मानिसको समान दृष्टिकोण हुनुपर्छ। दोस्रो तत्त्व अथवा पाठ छ, जो व्यक्ति जस्तो छ त्यस्तै रूपमा स्वीकार गर्नुपर्छ। चाहे ऊ चण्डाल होस्, अभिमानी होस्, चाप्लुस होस् वा ज्ञानी नै किन नहोस्, त्यसै रूपमा स्वीकार गर। ऊ म जस्तो हुनुपर्छ वा फलाना जस्तो होस् भन्ने भावना सोच कहिले राख्नु हुँदैन। पिताले ऊ जस्तै उसको पुत्र होस् भन्ने चाहना राख्नु पनि मूर्खता नै हो। ऊ जस्तो छ त्यस्तै रहोस् र सफल बनोस्, सक्षम बनोस्, असल नागरिक बनोस् भन्ने सोच्नुपर्छ।

तेस्रो तत्व वा पाठ रहेको छ, यो चिन्ता नगर कि अरूले तिम्रो विषयमा के सोच्छ। अरूले तपाईँको विषयमा जे सोचे पनि, चाहे राम्रो सोचे पनि चाहे नराम्रो सोचे पनि, सोच्न दिनुहोस्। यसबारे चिन्ता नगर्नुहोस्, किनकि यो विषय तपाईँको नियन्त्रण क्षेत्रदेखि बाहिरको कुरा हो। अरूले तपाईँको विषयमा के सोच्छ भनेर दुखी पनि हुनुहुँदैन,

चिन्तित पनि हुनुहुँदैन। यसो गर्नु केवल जीवन र समय बर्बाद गर्नु मात्र हो। चौथो तत्व छ, अरूलाई क्षमा गर्नुपर्छ। फेरि बिना शर्त क्षमा दिन सक्नुपर्छ। अरू आएर क्षमा मागोस् वा नमागोस्, क्षमा प्रदान गर्नुपर्छ। यसो गर्दा त्यस व्यक्तिले हल्का महसुस गर्छ, खुसी अनुभव गर्छ। क्षमा प्रदान नगरे त्यस विषयले व्यक्तिले बारम्बार सम्झनामा आएर मनमा कुरा खेलेर हत्तु हैरान पार्छ। मनको शान्ति खुसी दिन्छ। आफ्नो मनलाई यसर्थ बचाउनु पर्छ। पाँचौ र अन्तिम तत्व वा पाठ रहेको छ, मानिस आफ्नो वर्तमानमा जिउनुपर्छ। बितेका कुराहरूमा पश्चाताप गरेर अडिरहनु हुँदैन, भविष्यको चिन्ता गरेर बस्नु हुँदैन। वर्तमानमा जे छ त्यसमा नै रमाउनु पर्छ, किनकि वर्तमान मात्र मानिसको आफ्नो नियन्त्रणमा छ। विगतलाई र भविष्यलाई सोचेर यो वर्तमानलाई खल्लो बनाउनु हुँदैन। बित्यो सो बित्यो, अनि भविष्यमा यो नै हुन्छ भनेर कसैले पनि ठिक ठिक भविष्यवाणी गर्न सक्दैन। यसर्थ गुरु भन्छन् वर्तमानमा बाँच। यस सन्दर्भमा भगवान बुद्धले संसारलाई प्रदान गर्नुभएको अष्टाङ्गिक मार्गको संक्षिप्त चर्चा पनि उपयुक्त ठहर्दछ। यसमा छ सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि। शब्दकोश अनुसार सम्यकको अर्थ हुन्छ उचित वा सुहाउँदो। विशेष यो सन्दर्भमा उचित शब्द लगाएर माथिका आठवटा मार्गहरू अध्ययन गरे सबै स्पष्ट र बुझ्न सकिने हुन्छ। भगवान बुद्धका यी शिक्षाहरूलाई आत्मसात गरी आफ्नो जीवनमा व्यवहारिक रूपमा प्रयोग गर्न सक्नेहरूले नै जीवन जिउने कलामा पारङ्गत हुन सक्नेछन्। शास्त्रहरूतिर भनिएको छ, वास्तवमा मृत्यु र जीवन अलग अलग छैनन्, यी दुवै त एउटै नदीका दुई किनारहरू हुन्। जसको जन्म हुन्छ उसको एक दिन अवश्य मृत्यु हुन्छ। तसर्थ मृत्यु सत्य हो, अनि जसले जीवन जिउने तरिका अथवा शैली थाहा पाएको छ वा ज्ञान प्राप्त गरेको छ उसको निम्ति जीवन एक कलात्मक यात्रा हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्जनामा हजुरहरूले सुन्नुभयो मृत्यु सत्य हो जीवन कला हो विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो नागरी फार्म निवासी सुख बहादुर राई च्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू श्रोता आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। हवस् त नमस्ते।

पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। अबको प्रस्तुति शुभ प्रभात कार्यक्रममा श्रोताहरूलाई प्रथममा खेतीपातीबारे केही जानकारी दिनेछौँ, त्यसपछि सुनाउनेछौँ आधुनिक गीतहरू। त श्रोता, हिजो आजको खेती गराई साथै शङ्कर जातीय र उच्च फलनशील जातीय फसलको प्रयोगले माटोमा भएको खाद्यलाई धेरै मात्रामा चुस्ने हुनाले साथै अनियमित मात्रामा रासायनिक मलको प्रयोगको कारणले गर्दा दिनदिनै माटोको मलिलोपना हराउँदै गइरहेको छ। यी कुराहरूलाई ध्यानमा राखी माटोको उर्वर शक्तिलाई दिगो अनि टिकाउ बनाउने तरिकालाई फसलको मल खाद्यको एकीकृत व्यवस्थापन भनिन्छ। यस व्यवस्थापनमा जैविक मल, हरियो मल, फसलको अवशेष, जीवाणु मल अनि रासायनिक मलको सन्तुलित अनि एकीकृत रूपमा प्रयोग गरिन्छ। यसै अन्तर्गत श्रोताहरूलाई जैविक मलको प्रयोगबारे जानकारी। जैविक मल भन्नाले विशेष रूपमा गाई, गोरु, बाख्रा, कम्पोस्ट इत्यादि मलहरू आउँदछ। यस्ता मलहरूले माटोलाई उर्वरक बनाई फसललाई खाद्य उपलब्ध गराउँदछ। यति मात्र नभएर यस्ता मलहरूले माटोमा रहेका परोपकारी किसिमका जीवाणुहरूको जनसङ्ख्यामा वृद्धि गराई माटोमा भएका खाद्य मललाई फसलले चुस्ने अथवा लिन सक्ने बनाइदिनाले अधिक फसलको उत्पादन पाउन सकिन्छ। यस्ता मलहरूले माटोलाई हल्का बनाउनाले फसलको वृद्धि राम्रो हुन्छ। हुन त यस्ता मलहरूको प्रयोग प्राचीन कालदेखि नै भइरहे तापनि ठिकसँगले पाकेको अनि उचित रूपमा प्रयोग गरिन अति जरुरी छ। कम्पोस्ट गाईहरूको मलबाहेक तोरीको पिना, निमको पिना, बोनसिल, फिसमिल इत्यादिलाई पनि प्रयोग गर्न सकिन्छ। त श्रोताहरूले खेतीपातीबारे सल्लाह अन्तर्गत जैविक मलको प्रयोगबारे जानकारी पाउनुभयो र अब भने सुनाइरहेछौँ दावा ग्याल्मोको स्वरमा आधुनिक गीतहरू।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय यस बेला बिहानको 7:15 भइरहेछ र श्रोता अहिले बिहानीको 8:45 हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अहिलेलाई पनि सुनौ हिन्दी भजन हरिओम शरणको स्वरमा।

0: श्रोता अब सुनाइ रहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण चारजनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ। अनि फिफा फुटबल विश्वकपमा इङ्ल्याण्डले राउण्ड अफ 32मा डीआर कङ्गोलाई 2-1 पराजित गरेर अन्तिम 16 स्थान बनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। बैठकमा दुवै देशले द्विपक्षीय सहयोगको समीक्षा गर्नेछ अनि क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा विचार विमर्श गर्नेछ। वार्तापछि दुई देशबीच कैयौं सम्झौताहरूमा हस्ताक्षर हुने सम्भावना रहेको छ। जापानकी प्रधानमन्त्री 3 दिनको भारत यात्रामा हिज नयाँ दिल्ली आइपुग्नु भएको हो। यो उहाँको पहिलो भारतको आधिकारिक यात्रा हो। विदेश मन्त्रालय भनेको छ, यो यात्राले भारत अनि जापानको विशेष रणनीतिक एवं वैश्विक साझेदारीलाई अझ मजबूत गर्ने दिशामा महत्वपूर्ण कदम हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, आज जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित व्यापक विचार विमर्शले दुवै देशको साझेदारीलाई अझ प्रगाढ बनाउनमा सहयोग गर्नेछ। सोशल मीडिया पोस्टमा उहाँले भन्नुभयो, भारत अनि जापान हिन्द प्रशान्त तथा अन्य क्षेत्रहरूमा पनि शान्ति, स्थिरता अनि समृद्धिका लागि साझा प्रयास जारी राख्छ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। कोलकातामा आयोजित कार्यक्रमलाई सम्बोधित गर्नुहुँदै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, योजना अन्तर्गत परिवारका पात्र महिला सदस्यहरूको खातामा धनराशि जमा गरिनेछ। अन्नपूर्ण योजना पश्चिम बंगाल सरकारको महिला बाल विकास अनि समाज कल्याण विभागद्वारा कार्यान्वयन गरिएको मुद्दा हो। हिज अन्नपूर्ण योजना अन्तर्गत 1 करोड़ भन्दा अधिक लाभार्थीहरूको खातामा धनराशि जमा गरिएको छ। योजना अन्तर्गत 25-60 वर्ष आयुवर्गका पात्र महिला लाभार्थीहरूलाई प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले प्रति महिना 3,000 रूपियाँ प्राप्त हुनेछ। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण चारजनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। सरकारले रक्त संक्रमणबाट फैलिने बिमारीहरूको रोकथामका लागि सबै उपायुक्तहरूलाई तत्काल कदम उठाउने निर्देश दिएको छ। स्वास्थ्य विभागले संकटग्रस्त क्षेत्रहरूमा ज्वरोको सर्वेक्षण, मलेरियाको त्वरित जाँच, गम्भीर बिमारीहरूलाई तुरन्त अस्पतालमा भर्ती गर्ने अनि समयमा उपचारको निर्देश दिएको छ। अत्यधिक जोखिम भएको गाउँहरूमा स्वास्थ्य कर्मीहरूलाई त्वरित जाँच, परीक्षण किट अनि मलेरिया रोधी दवाईहरू उपलब्ध गराइनेछ। साथै मच्छर मार्ने दवाईको प्रयोग भइरहेको छ। मलेरियालाई रोक्नका लागि जनजागरण अभियान पनि शुरू गरिएको छ। केन्द्र सरकारले हिज दिल्लीमा द्वारका एक्सप्रेसलाई नेल्सन मण्डेला मार्ग वसन्त कुञ्जसित जोड्ने राष्ट्रिय राजमार्ग NH148AEका लागि 6 लेनको सड़क सुरंगको निर्माणलाई स्वीकृति दिएको छ। आज नयाँ दिल्लीमा मीडियालाई सम्बोधन गर्नुहुँदै सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, 8 किलोमिटर भन्दा अधिक लामो यो परियोजनालाई 6,969 करोड़ रूपियाँ भन्दा अधिकको कुल पूँजी लागतले विकसित गरिनेछ। उहाँले हिज यो कुरा भन्नुभएको हो कि यो परियोजना शहरी विस्तार रोडले द्वारका एक्सप्रेसवेलाई दक्षिण दिल्लीको वसन्त कुञ्जसित जोडेर पश्चिम अनि दक्षिण दिल्ली बीच तीव्र गतिले सम्पर्क प्रदान गर्नेछ।
2: 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने।

0: ये प्रपोजल है।
1: देशमा पहिलोपल्ट आन्ध्रप्रदेशको उन्लवली हेलिपोर्टमा हेलिकप्टर उडानका लागि पहिलो निजी पोइन्ट इन स्पेस अर्थात पिन्स व्यवस्थालाई मञ्जुरी दिएको छ। यो व्यवस्थामा उन्नत उपग्रह तकनिकको प्रयोग गरिन्छ। यसले ती हेलिपोर्टमा हेलिकप्टरको सुरक्षित सञ्चालनमा मदत मिल्नेछ जहाँ ल्याण्डिङका लागि पारम्परिक व्यवस्था छैन। नागर विमानन मन्त्रालयले भनेको छ, पिन्स प्रक्रिया खराब मौसम अनि जमिनी नेभिगेशन सहायता उपलब्ध नभएको स्थितिमा विशेष उपयोगी रहनेछ। यसको विकास भारतीय विमानपतन प्राधिकरणले गरेको हो। सरकारले विदेश सचिव मिश्रीको कार्यकाल 14 जुलाई 2027सम्मका लागि बढाएको छ। मन्त्रीमण्डलको नियुक्ति समितिले विदेश सचिवको कार्यकाल एक वर्ष बढाउने अनुमति दिएको छ। श्री मिश्री 1989 ब्याचको भारतीय विदेश सेवाका अधिकारी हुन्। विदेश सचिवले 15 जुलाई 2024मा आफ्नो कार्यभार सम्हालेका थिए। वहाँ जनवरी 2019देखि दिसम्बर 2021सम्म चीनमा भारतीय राजदूतको पदमा कार्यरत थिए। श्री मिश्रीले तीन प्रधानमन्त्रीहरू इन्द्र गुजराल, डाक्टर मनमोहन सिंह अनि नरेन्द्र मोदीको निजी सचिवको रूपमा पनि सेवा दिए। यो समाचार आकाशवाणीबाट यहाँले सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले एपी मोलर मेसर्क समूहको एसेट स्ट्राटेजी प्रमुख अहमद हसनसितको बैठकमा भारतको समुद्री क्षेत्रलाई मजबूत बनाउनेमा चर्चा गर्नुभयो। सोशल मीडियामा श्री गोयलले भन्नुभयो, जहाज निर्माण, कनेक्टर निर्माण, जहाजहरूको मर्मत अनि जहाज पुनर्चक्रणमा निवेशले देशको समुद्री क्षेत्रलाई नयाँ मजबूती मिल्नेछ। उहाँले भन्नुभयो, बैठकमा भारतलाई वैश्विक समुद्री अनि लजिस्टिक केन्द्रको रूपमा अझ अधिक प्रतिस्पर्धी बनाउनका लागि उद्योगहरूसित साथ सहयोग बढाउनेमा पनि विचार विमर्श भयो। केन्द्र सरकारले हिजदेखि लागू गरिएको विकसित भारत ग्रामीण विकास अधिनियम 2025 विकसित भारत जी रामजी अन्तर्गत बढेको श्रम दरहरू अधिसूचित गरेको छ। ग्रामीण विकास मन्त्रालयद्वारा जारी अधिसूचना अनुसार सबै राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूमा श्रम दरमा वृद्धि गरिएको छ। पहिलोपल्ट प्रतिदिन 300 रुपियाँको अन्तरिम आधार मजदूरी दर लागू गरिएको छ। यसमा अधिनियम अन्तर्गत अधिसूचित कुनै पनि श्रम दर 300 रुपियाँ भन्दा कम्ती हुने छैन। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले हिज भन्नुभयो, युक्रेनले मस्कोको दक्षिण पूर्वमा रूसको पेन्जा क्षेत्रमा मिसाइल घटकहरूको विनिर्माण गर्ने एक संयन्त्रमा पनि हमला गरेको छ। जेलेन्स्कीले सोशल मीडियामा बताए अनुसार उफा रिफाइनरी रूसको सबैभन्दा ठूलो लुब्रिकेन्ट उत्पादकहरू मध्ये एक हो अनि युक्रेनबाट 1,000 किलोमिटर भन्दा अधिक दूरीमा स्थित छ। युक्रेनले गरेको छ ड्रोन हमलाले रूसी बढतमा धीमा गरेको छ। रूसी अधिकारीहरूले हमलाको पुष्टि गरेको छैन। रूसी रक्षा मन्त्रालयले 16 रूसी क्षेत्रहरू क्रिमिया अनि आजोव सागर अनि कालो सागरको जल क्षेत्रमा 179 युक्रेनी ड्रोनहरूलाई रोक्ने सूचना दिएको छ। भारतीय नौसेनाको पोत आईएनएस सुदर्शनी आज सेल 250 न्यूयोर्क अनि सेल बोस्टन कार्यक्रमहरूमा भाग लिन न्यूयोर्क प्रस्थान गरेको छ। भारतीय नौसेनाले भनेको छ, यो यात्रा भारतको समुद्र विरासत तथा विभिन्न देशहरूसित समुद्री सहयोग, मित्रता अनि सद्भावलाई मजबूत गर्ने प्रतिबद्धताको प्रतीक हो। यसअघि आईएनएस सुदर्शनीले बाल्टिमोर बन्दरगाहमा प्रवास अवधि कैयौं महत्वपूर्ण कार्यक्रमहरूमा भाग लिए। फिफा विश्वकपमा इङ्ल्याण्डले राउण्ड अफ 32मा डीआर कङ्गोलाई 2-1 पराजित गरेर अन्तिम 16मा स्थान बनाएको छ। अटलान्टामा खेलिएको म्याचमा कप्तान ह्यारी केनले म्याचको अन्तिम 15 मिनटमा 2 गोल दागेर इङ्ल्याण्डलाई रोमाञ्चक जित दिलाएको हो। अब अन्तिम 16मा इङ्ल्याण्डको सामना 6 जुलाईमा सह आयोजक मेक्सिकोसित हुनेछ। फिफा विश्वकपको अर्को म्याचमा बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा 3-2 हराएर राउण्ड अफ 16मा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाए तकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। पश्चिम बंगालमा हिज अन्नपूर्ण योजनाको दोस्रो किस्ता वितरित गरियो। झारखण्ड सरकार

0: पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण चारजनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रुसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ अनि फिफा फुटबल विश्वकपमा इङ्ल्यान्डले राउण्ड अफ 32मा डीआर कङ्गोलाई 2-1 पराजित गरेर अन्तिम 16मा स्थान बनाएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोता अब प्रस्तुत छ संगीतमय प्रस्तुति संगीत प्रभा।

श्रोता, हरेक नयाँ बिहानीले एउटा नयाँ आशा, नयाँ उमङ्ग र नयाँ ऊर्जा लिएर आउँछ अनि यो ऊर्जालाई अझ प्रगाढ बनाउँछ सङ्गीतले। सङ्गीतभन्दा उत्तम साथी अरू के नै हुनसक्छ र त आउनु श्रोता, यस्तै साङ्गीतिक प्रस्तुति लिएर उपस्थित भइसकेकी छु म दिपा। त कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ नवीन राईको स्वरमा। सङ्गीत तथा शब्द रचना रहेको छ रविन सिंहको।

श्रोता, अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौँ। प्रकृति गिरीको स्वरमा सङ्गीत तथा शब्द रचना रहेको छ मणिकमल छेत्रीको।

श्रोताहरूले भर्खरै सुन्नुभयो रवि छेत्रीको स्वरलाई। अब सुन्नुहोस् हाम्रो कार्यक्रम सम्बन्धी सूचना। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्रीरोग एवं प्रजनन सम्बन्धी रोगबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ र डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँहरूले हामीलाई फोन गर्न पर्ने हुन्छ र हाम्रो फोन नम्बर रहेको छ 0354299937। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 MHz पनि प्रसारण गरिनेछ र फोन नम्बर फेरि एकपल्ट 0354299937। र यो कार्यक्रम श्रोताहरूले एफएम 103.5 MHz बाहेक न्युज अन एआइआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 MHz पनि सुन्न सक्नुहुनेछ। श्रोता, कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौँ महेश्वर लामाको सङ्गीत शब्द अनि उनैको स्वरमा।

श्रोता, अब कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौ। भूपेन्द्र राईको संगीत, आशिष थापाको शब्द रचनामा गुञ्जने स्वर छ नवीन पान्तवा राई, उमेश ठकुरी अनि साथीहरूको

0: श्रोत कार्यक्रमको निर्धारित समय पनि सकिने लाग्यो र फेरि अर्को बिहानी नयाँ जोस, नयाँ उमङ्ग र नयाँ ऊर्जाको साथ फेरि पनि भेट्ने आशा साँचेका छौँ र अहिलेलाई पनि सङ्गीत प्रभा कार्यक्रम यतिमा नै समापन गरिरहेछौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय रहेको छ उत्तर अमेरिकाको समर फ्यान्सी फुड शो 2026 भारतको सहभागिता। आलेख विदेश सेवा डेस्क एनएचडी आकाशवाणी, अनुवाद तथा वाचिका सविता छेत्री। समर फ्यान्सी फुड 2026 रहेको इण्डिया पेभिलियनले जुन 28, 2026 ज्याकब के जाविट्स कन्भेन्सन सेन्टरमा उत्तरी अमेरिकाको प्रमुख विशेष खाद्य प्रदर्शनीमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता देखाएको छ। यसको उद्घाटन न्यूयोर्कस्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधान र अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शेफ, लेखक र टाइम 100 सम्मानित शेफ विकास खन्नाले संयुक्त रूपमा गरेका थिए। पेभिलियनले संयौं भारतीय खाद्य ब्रान्ड निर्यातकर्ता र नवप्रवर्तकहरूलाई एउटै छानामुनि ल्याउँदछ। भारत सरकारको वाणिज्य विभाग अन्तर्गत कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले र भारत व्यापार प्रवर्धन संगठनद्वारा संयुक्त रूपमा प्रदर्शन गरिएको भारत मण्डपमले विश्वभरिका खरिदार, खुद्रा विक्रेता र वितरकहरूलाई भारतको कृषि तथा प्रशोधित खाद्य उद्योगको समृद्धि, विविधता र गुणस्तर प्रदर्शन गर्दै भारतीय खाद्य उत्पादनहरूको बढ्दो विश्वव्यापी मांगलाई मनाउँदछ। समर फ्यान्सी फूड शोमा भारतको सबैभन्दा ठूलो प्रदर्शनीमा बासमती चामल, मसला, तयार खाना, पेय पदार्थ, जैविक उत्पादन, जमेको खाना, खाजा र मूल्य अभिवृद्धि, कृषि उत्पादनहरू सहित विभिन्न श्रेणीका निर्यातकर्ताहरू समावेश छन्, जसले विश्वको सबैभन्दा छिटो बढ्दो खाद्य निर्यात गन्तव्यहरूमध्ये एकको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। मण्डपमा रहेको प्रमुख आकर्षण भारतीय आँप प्रदर्शनी हो, जसमा नवीन आँपमा आधारित पाक कला सृजनाहरूसँगै 6 प्रिमियर निर्यात प्रजातिहरू पनि समावेश छन्। प्रदर्शनले भारतको आँपको समृद्ध विविधतालाई प्रकाश गर्दछ र फलफूलको विश्वको अग्रणी उत्पादको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। आगन्तुकहरूले क्युरेट गरिएको बासमती पाककला प्रदर्शनीको पनि अनुभव गरे, जहाँ प्रिमियम भारतीय बासमती चामल प्रयोग गरेर तयार पारिएका विभिन्न परिकारहरूले अन्तर्राष्ट्रिय स्तरमा यसको बहुमुखी प्रतिभा प्रदर्शन गर्दछ। मिशेलिन तारांकित शेफ हेमन्त माथुरले आगन्तुकहरूका लागि हरेक दिन भारतीय परिकारहरूको नमूना मेन्यू तयार गर्दछ। प्रदर्शनले अद्वितीय सुगन्ध, बनावट र गुणस्तरलाई हाइलाइट गर्दछ, जसले भारतीय बासमती चामललाई विश्वव्यापी बजारमा मनपर्ने विकल्प बनाएको छ। प्रमाणिक भारतीय खानाको विश्वव्यापी माग बढ्दै जाँदा भारत मण्डप कृषि र खाद्य मूल्य श्रृङ्खलाका लाखौं मानिसहरूको सामूहिक प्रयासद्वारा सञ्चालित विश्वभरिका भारतको फार्म र कारखानाहरूदेखि भोजन तालिकासम्मको यात्राको एक शक्तिशाली प्रतीकको रूपमा खडा छ। समर फ्यान्सी फुड 2026 सबैभन्दा ठूलो भारत मण्डपमको उद्घाटनमा खुशी व्यक्त गर्दै आइटीपीओका प्रबन्धक निदेशक डाक्टर नीरज खरवालले पनि आइटीपीओ र एपीईडीए बीचको सहकार्य भारतको खाद्य निर्यातको लागि अत्यधिक लाभदायक हुने बताएका छन्। न्यूयोर्कस्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधानले मण्डपलाई भारतको खाद्य निर्यात र संयुक्त राज्य अमेरिकामा ब्रान्ड उपस्थितिलाई अझ बलियो बनाउने ऐतिहासिक पहलको रूपमा वर्णन गरे। उनले भने कि समर फ्यान्सी फुड शोमा भारत मण्डप अमेरिकी बजारमा विस्तार गर्न चाहने भारतीय ब्रान्डहरूको लागि एक बेन्चमार्क पहल हो र यसले भारतको खाद्य उद्योगको विश्वास, क्षमता र गुणस्तरलाई प्रतिबिम्बित गर्दछ। उनले अझ भने कि उद्घाटनमा शेफ विकास खन्नाको उपस्थिति महत्वपूर्ण थियो, किनकि उनी लगभग 3 दशकदेखि भारतको सफ्ट पावरका महान राजदूतहरूमध्ये एक हुन्, जसले खानाको विश्वव्यापी भाषा मार्फत पश्चिममा भारतको संस्कृति, परम्परा र मूल्य मान्यताहरू पुर्याएका छन्। उद्घाटन भारतको खाद्य निर्यातको लागि एक परिभाषित समयमा भएको छ। व्यापार अनुमानका अनुसार भारतीय उपभोक्ता

रहेछ। नमस्कार अनि अभिवादन, म उद्घोषिका दिपा राणा उपस्थित भइसकेकी छु लिएर हजुरहरूकै प्रिय अनि रोचक कार्यक्रम रङ बिरङको संसार। श्रोता, संसार साँच्चै कति अनौठो छ। कहिलेकाहीँ हामी आफ्नै वरिपरि रहेका कतिपय ऐतिहासिक कुराहरूलाई बिर्सिरहेका हुन्छौँ, जसले कुनै समय इतिहासको धार नै बदलिदिएका थिए। सन् 1897 को नोभेम्बर महिना स्थान हाम्रै नजिकको सुन्दर कञ्चनजङ्घाको काखमा लुटुपुटु गरिरहेको दार्जिलिङ पहाड। आज हामी दार्जिलिङको चिया मात्र होइन, इतिहासको त्यो पाना पल्टाउनेछौँ जसले सम्पूर्ण दक्षिण एसियालाई नै पहिलो पटक एउटा नयाँ रङ दियो, उजालोको रङ। आज हामी रङ बिरङको संसारमा चर्चा गर्नेछौँ भारत र एसियाकै पहिलो व्यावसायिक जल विद्युत प्रोजेक्ट सिद्राबुङ जल विद्युत केन्द्रको बारेमा। भारत स्वतन्त्र हुनु अगाडि ब्रिटिस शासनकालमा दार्जिलिङ एउटा प्रमुख प्रशासनिक र पर्यटकीय केन्द्र बनिसकेको थियो। चिया बगानहरू बिस्तारै फैलिरहेका थिए, तर दार्जिलिङ सहरमा दुईवटा ठूला समस्या थिए, एउटा रातको अन्धकार र अर्को पिउने पानी वितरण गर्ने प्रणालीको अभाव। यसै समस्याबीच 11 फरवरी 1896 दिन दार्जिलिङ नगरपालिका कमिश्नरहरूको एउटा ऐतिहासिक बैठक बस्यो, जसका अध्यक्ष तत्कालीन डेप्युटी कमिश्नर आरटी ग्रियर थिए, र बैठकमा एउटा साहसिक निर्णय लियो। दार्जिलिङ सहरमा बत्ती र पानीको व्यवस्था गर्नका लागि आफ्नै जल विद्युत केन्द्र स्थापना गर्ने। तर श्रोता, यहाँनिर एउटा निकै रोचक प्रश्न उठ्छ। तत्कालीन समयमा ब्रिटिस भारतको राजधानी कोलकाता थियो, जुन एउटा महानगर बनिसकेको थियो। इतिहास हेर्ने हो भने सन् 1879 कोलकातामा बिजुली बत्तीको पहिलो प्रदर्शन गरिएको थियो, जुन एउटा सानो स्टिम इन्जिन र जेनेरेटर चलाएर केही समयका लागि मात्र बत्ती बालिएको थियो। त्यसपछि सन् 1880 हाउडा रेलवे स्टेशनमा विद्युत प्रकाशको प्रदर्शन गरिएको थियो। कोलकातामा गरिएको बत्तीको उज्यालो केवल एक अस्थायी प्रदर्शन अर्थात् डेमो मात्र थियो। देशको राजधानी र त्यति ठूलो महानगर कोलकातालाई छोडेर ब्रिटिसहरूले पहिलो स्थायी जल विद्युत प्रोजेक्ट दार्जिलिङको यो दुर्गम स्थान सिद्राबुङमा स्थापित गर्ने निर्णय किन गरे त? यसका पनि केही कारणहरू थिए। दार्जिलिङको पहाडी खोला वा जोडाहरूमा वर्षभरि नै प्रशस्त पानीको स्रोत उपलब्ध थियो, तथा दार्जिलिङ पहाडी क्षेत्र भएकाले पानीलाई निकै माथिबाट तल खसालेर टर्बाइन घुमाउनका निम्ति पर्याप्त प्राकृतिक शक्ति प्राप्त हुन्थ्यो, जुन कोलकातामा असम्भव थियो। र श्रोता, अर्को मुख्य कारण के थियो भने कोलकाताको प्रचण्ड गर्मी। गर्मीयाम लाग्न साथ ब्रिटिस अधिकारीहरू दार्जिलिङको शीतल काखमा आउने गर्थे। दार्जिलिङ ब्रिटिसहरूको निम्ति समर क्यापिटल चाहिँ बन्न पुगेको थियो, जहाँ ब्रिटिस VIPहरूको चहल पहल बढ्नुको साथै त्यहाँ आधुनिक पूर्वाधारको आवश्यकता पनि उत्तिकै बढ्दै जानु स्वाभाविक थियो। यसै कारण शीतल हावा पानी, तीव्र बहाउ भएका खोलाहरू र अनुकूल भौगोलिक अवस्थाका कारण दार्जिलिङदेखि लगभग 12 किलोमिटर तल आर्य चिया कमानको फेदीमा रहेको सिद्राबुङ क्षेत्र जल विद्युत परियोजना निर्माणका लागि उपयुक्त स्थानको रूपमा चयन गरियो। तर श्रोता, समस्या के थियो भने त्यो जमिन दार्जिलिङ नगरपालिकाको थिएन। त्यो भूमि बर्दवानका महाराजा विजयचन्द महतापको स्वामित्वमा रहेको एक सुन्दर फलफूल बगैँचा थियो। महाराजा महतापले जनहितलाई सर्वोपरि ठान्दै उक्त भूमि दार्जिलिङ नगरपालिकालाई उपहार स्वरूप प्रदान गर्नुभयो। यही महान र उदार निर्णयले पहाडमा विद्युतको पहिलो प्रकाश फैलाउने मार्ग प्रशस्त गर्यो। जमिन त प्राप्त भयो, तर यति ठूलो जल विद्युत परियोजना निर्माण गर्न आवश्यक पर्ने रकम कहाँबाट जुटाउने? त्यसबेला परियोजनाको महत्त्वलाई बुझ्दै सरकारबाट करिब 1,20,000 रुपियाँको ऋण स्वीकृत गरियो। यही आर्थिक सहयोगले सिद्राबुङ जल विद्युत परियोजनाको निर्माण यात्राले गति लियो। निर्माण कार्यको मुख्य जिम्मेवारी ब्रिटिस कम्पनी मेसर्स क्लिनबर्न एन्ड कम्पनीलाई दियो, र मुख्य विद्युतीय उपकरणहरू ब्रिटेनको प्रख्यात क्रम्प्टन एन्ड कम्पनीबाट अर्डर गरियो। 65 किलोवाटको ती भीमकाय दुईवटा गुन्थर टर्बाइन जेनेरेटर, फलामका पेनस्टोक पाइपहरू लन्डनको बन्दरगाहमा ठूला पानी जहाजमा लोड गरियो।
महिनौ दिनको समुद्री यात्रा पार गर्दै ती टनौ तोलका फलामका मसिनहरू अन्तत कोलकाता बन्दरगाहमा चारियो। त्यहाँबाट रेल मार्ग हुँदै सिलगढी, त्यसपछि हाम्रो प्यारो टोय ट्रेनको साना साना डब्बाहरूमा राखेर दार्जिलिङसम्म ल्यायो। तर असली चुनौती भने यहाँबाट सुरु हुन्छ। दार्जिलिङदेखि 12 किलोमिटर टाढा र लगभग 3,500 फिट तल रहेको आर्य चिया कमानको त्यो दुर्गम फेदीसम्म ती विशाल मसिन र ठुला ठुला पाइपहरू कसरी पुर्याउने? त्यहाँसम्म न त गाडी नै जान सक्थ्यो, न त कुनै सडक थियो, न त सामान ओसार्ने कुनै आधुनिक साधन। त्यहाँ थियो त केवल घारी जङ्गल, ओह्रालो उकालो र पहिरो जाने साँगुरो कोरेटो। ती विशाल फलामका मसिनहरू सयौं स्थानीय मानिसहरूले आफ्नै काँधमा बोकेर डोरीको सहाराले निर्धारित स्थानसम्म ओह्रालेका थिए। त्यो समयमा पानीबाट बत्ती निस्कन्छ र यस्ता ठुला ठुला मसिन हुन्छ भन्ने कुरा ती साधारण मानिसहरूका लागि नितान्त नयाँ र अनौठो कुरा थियो। इन्जिनियरको प्राविधिक ज्ञान र स्थानीयहरूको रगत पसिनाको फलस्वरूप अन्तत 1.5 वर्षभित्रै सिद्राबोङ हाइडल प्रोजेक्ट स्टेसन तयार भयो र 10 नोभेम्बर 1897 बङ्गालका तत्कालीन कार्यवाहक उपगवर्नर सर सी स्टिभन्सले यसको भव्य उद्घाटन गरे। साँझ परेपछि धिप्री र लालटिनको युगमा हुर्किएका मानिसहरूले जब पहिलो पटक दार्जिलिङमा बिजुली बत्तीको उज्यालो फैलिएको देखे त्यो क्षण उनीहरूका लागि चमत्कार भन्दा कम थिएन। श्रोता, अब कुरा गरौँ सिद्राबुङ जलविद्युत परियोजनाले प्राविधिक रूपमा कसरी काम गर्थ्यो। यो कुनै ठूलो नदीमा बनिएको हाइडल प्रोजेक्ट थिएन, न त कुनै बाँध नै निर्माण गरिएको थियो। यो परियोजना दार्जिलिङका साना झोडाहरूको पानीमा आधारित थियो। इन्जिनियरहरूले कोतवाली हस्पिटल र बरबटे खोलाको पानीलाई विभिन्न च्यानल वा फिल्म मार्फत एउटै जलाशयमा संकलन गरे। त्यो संकलन गरिएको पानीलाई 220 मिटरको उच्चाइबाट फलामका पेन्स्टोक पाइप मार्फत तीव्र गतिमा तल रहेको पावर हाउसमा खसालियो। उच्च स्थानबाट तीव्र दबावका साथ झरेको पानीले टर्बाइन घुमाउँथ्यो र टर्बाइनसित जोडिएको जेनेरेटर घुम्न थालेपछि विद्युत ऊर्जा उत्पन्न हुन्थ्यो। सुरुमा यसले कुल 130 किलोवाट बिजुली उत्पादन गर्थ्यो भने बिजुलीको माग बढ्दै गएपछि सन् 1916 नयाँ मसिनहरू थपिए र यसको क्षमता बढाएर 1000 किलोवाट पुर्यायो। यसरी उत्पादन भएको विद्युतले दार्जिलिङका चिया कमान, ब्रिटिस प्रशासनिक भवन, अस्पताल, सडक, जेल मात्र होइन स्थानीय बासिन्दाहरूको घर घर उजालो बनायो। तर श्रोता, समय सधैँ एकनाश रहँदैन। प्रकृति जति सुन्दर छ कहिलेकाहीँ त्यो त्यति नै कठोर र संहारक पनि बनिदिन्छ। 30 तारिक जनवरी सन् 1978 दार्जिलिङ नगरपालिकाले यो ऐतिहासिक केन्द्रको व्यवस्थापन पश्चिम बङ्गाल राज्य विद्युत बोर्डलाई हस्तान्तरण गर्यो। तर यसको केही वर्षपछि सन् 1980 दार्जिलिङमा ठूलो प्राकृतिक विपत्ति आइलाग्यो। लगातार भीषण वर्षाको कारण पहाडका विभिन्न ठाउँमा विनाशकारी पहिरो खसे। त्यही पहिरोको चपेटमा पर्यो यो ऐतिहासिक धरोहर। पहिरोले पानी ल्याउने च्यानलहरू भत्काइदियो, पावर हाउसको भवन क्षतिग्रस्त भयो र ती मसिनहरू हिलो र ढुङ्गाले पुरिए। परिणाम स्वरूप एसियाकै पहिलो उज्यालो दिने केन्द्र इतिहासमै पहिलो पटक पूर्ण रूपमा बन्द हुन पुग्यो। झन्डै 1 दशकसम्म यो ठाउँ सुनसान र उपेक्षित रह्यो। धेरैले सोचे अब सिद्राबुङको गौरवमय इतिहास सधैँका लागि अन्धकारमा हरायो। तर भनिन्छ नि श्रोता, सत्य र इतिहास कहिले मर्दैन। सिद्राबुङ हाइडल स्टेसनको शतवार्षिकीको अवसरमा 10 नोभेम्बर 1997 यो ऐतिहासिक केन्द्रलाई मर्मत गरी पुनः बिउजाइयो। भारत सरकारले यसको गरिमालाई सम्मान गर्दै राष्ट्रिय सम्पदाको रूपमा घोषणा गर्यो। सन् 2014 गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनलाई केन्द्र सरकारबाट विशेष बजट उपलब्ध गरायो। अन्तर्राष्ट्रिय संस्था इन्स्टिट्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सले यसलाई विश्वकै एउटा ऐतिहासिक प्राविधिक उपलब्धिको रूपमा दर्ता गरेको छ। श्रोता, खोलामाथि बनेका काठका पुल पार गर्दै जब यो ऐतिहासिक स्थलतर्फ अघि बढ्छौ, यस्तो लाग्छ हामी 1 शताब्दी पुरानो इतिहासतर्फ यात्रा गरिरहेका छौँ। सन् 1897 बेलायतबाट ल्याएका पुरानो टर्बाइनहरू, क्रम्प्टन जेनेरेटर र पहाडका छाती चिरेर बिछाएका विशाल फलामका पेन्स्टोक पाइपहरूले आज पनि उज्यालोको पहिलो यात्राको कथा आफ्नो काखमा सँगालेर आज पनि निशब्द सुनाइरहेका छन्। आजको रङ बिरङको संसारमा हामीले समयको पाना पल्टाउँदै भारत र एसियाकै पहिलो जल विद्युत केन्द्र सिद्राबुङको उज्यालो यात्रालाई नजिक
नजिकबाट अनुभूति गर्ने प्रयास गर्यौं। यो यात्रा तपाईँको मनमा पनि इतिहास प्रतिको सम्मान र आफ्नो धरोहर प्रतिको गर्वको दीप प्रज्वलित गर्न सफल भएको छ भन्ने आशा साँच्दै आजको रङ बिरङको

संचार यतिमै पूरा गरिरहेछौँ। अर्को श्रृङ्खलामा फेरि अर्को रङ्गीन र रोचक विषय लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्रस्तुता लेखनाथ राईको साथमा म दिपा राणा हजुरहरूबाट चाहन्छु बिदा।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

45 मिनट भइरहेछ। अब प्रस्तुत छ कार्यक्रम योजना र आजको अङ्कमा म दीपा उपस्थित भएकी छु। भारत सरकारद्वारा सञ्चालित प्रधानमन्त्री मातृ वन्दना योजनाबारे महत्त्वपूर्ण जानकारी लिएर जानकारी दिनभन्दा पहिला हजुरहरू समक्ष राखिरहेछौँ यो साङ्गीतिक प्रस्तुति कयामत से कयामत तक चलचित्रबाट उदित नारायण अनि अलका याग्निकको युगल स्वरमा।

गर्भावस्था र शिशु जन्मपछिको समय एउटी महिलाको निम्ति अत्यन्त संवेदनशील चरण हो। यही समय महिलाहरूलाई उचित स्वास्थ्य सेवा, पर्याप्त पोषण र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता हुन्छ। यिनै आवश्यकतालाई ध्यानमा राख्दै भारत सरकारले सञ्चालन गरेको एउटा महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो प्रधानमन्त्री मातृ वन्दना योजना। यो योजना भारत सरकारको महिला तथा बाल विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने मातृ स्वास्थ्य र पोषणसँग सम्बन्धित योजना हो। यो योजनाको मुख्य उद्देश्य गर्भवती तथा सुत्केरी आमाहरूलाई आर्थिक सहयोग उपलब्ध गराई आवश्यक आराम, पोषण र स्वास्थ्य परीक्षणका लागि प्रोत्साहित गर्नु हो। यो योजना 1 जनवरी 2017 लागू गरिएको थियो भने 1 अप्रेल 2022 पुराना नियमहरूलाई परिमार्जन गर्दै महिलाहरूको लागि प्रक्रिया अझ सहज र बढी लाभदायक बनाएको छ। पहिले यो योजना अन्तर्गत पहिलो शिशुको लागि मात्र आर्थिक सहायता दिइन्थ्यो भने प्रधानमन्त्री मातृ वन्दना योजना 2.0 अन्तर्गत दोस्रो शिशु छोरी जन्मिएमा 6,000 रुपियाँ प्रदान गरिने नयाँ नियम थपिएको छ। यसरी पहिलो शिशुको जन्ममा 5,000 रुपियाँ दुई किस्तामा अनि दोस्रो शिशु छोरी जन्मिएमा सरकारले एकै किस्तामा 6,000 रुपियाँ प्रदान गर्छ। यो कदम विशेष गरी समाजमा छोरीको महत्व बुझाउन र कन्या भ्रूण हत्या जस्तो जघन्य अपराधलाई रोक्नलाई चालिएको एउटा प्रशंसनीय पहल हो। र श्रोता, यो सुविधा कसले र कसरी पाउन सक्छ त? यो योजना विशेष गरी सामाजिक र आर्थिक रूपमा पिछडिएका वर्गका महिलाहरूको लागि हो, जसको पारिवारिक आय तोकिएको सीमाभन्दा कम छ। यी श्रम वा बिपिएल कार्ड धारक हुनुहुन्छ, उहाँहरू यसका लागि योग्य हुनुहुन्छ। प्रधानमन्त्री मातृ वन्दना योजनाको लाभ लिनका लागि गर्भवती महिलाले नजिकैको आँगनवाडी केन्द्र, आशाकर्मी अथवा सरकारी स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अनलाइन पोर्टलमा गएर पनि आवेदन गर्न सक्नुहुनेछ। यदि हजुरहरूको पनि घर परिवार छर छिमेकीमा कोही गर्भवती वा सुत्केरी महिला हुनुहुन्छ भने उहाँहरूलाई पनि यस योजनाबारे जानकारी दिनुहोस् र लाभ लिन प्रेरित गर्नुहोस्।

0: जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले आज बिहान जम्मूदेखि श्री अमरनाथजी यात्राको पहिलो जत्थालाई प्रस्थान गराउनुभयो। गृहमन्त्री अमित शाहले सामाजिक न्यायको अग्रदूत डाक्टर सोनीलाल पटेलको जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभयो। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण चारजनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले हिजो दिल्लीमा डेंगूको तयारीहरूको समीक्षा गर्न एक बैठक गर्नुभयो। केन्द्र सरकारले असममा हालको बाढ़सित जुझ्नका लागि पूर्ण सहयोगको आश्वासन दिएको छ। केन्द्रीय कृषि अनि ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान अनि केन्द्रीय संसदीय कार्य मन्त्री किरण रिजिजूले हिजो गुवाहाटीमा राज्य सरकारसित समीक्षा बैठक गरे। केन्द्र सरकारले कर्मचारी भविष्य निधि ईपीएफ योजना 2026 अधिसूचित गरेको छ। यो योजना 29 जूनदेखि प्रभावी हुनेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पश्चिम बंगालका उच्च अनि तकनिकी शिक्षा मन्त्री जगन्नाथ चट्टोपाध्याय अनि विद्यालय शिक्षा मन्त्री दीपक बर्मनसित नयाँ दिल्लीमा चर्चा गर्नुभयो। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उल्फा तेल रिफाइनरीमा हमला गरेको छ। इरान अनि अमेरिका बीच अप्रत्यक्ष वार्ता हिजो कतारको राजधानी दोहामा मध्यस्थको उपस्थितिमा भयो। फिफा फुटबल विश्वकपमा बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा 3-2 हराएर राउण्ड अफ 16 प्रवेश गरेको छ। यसै गरी अन्य दुई म्याचमा इङ्ल्याण्ड अनि अमेरिका विजयी बनेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार 9:25 प्रस्तुत गर्नेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: प्रमुख समाचारपछि श्रोता सांगीतिक प्रस्तुतिको क्रमलाई निरन्तरता दिँदै अब सुनाउन लागिरहेछौ चितचोर चलचित्रको गीत यशुदासको स्वरमा। संगीत तथा शब्द रचना रहेको छ रविन्द्र जैनको।

0: आरडी बर्मनको संगीत योगेशको शब्द रचनामा वा राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति मन्जिल चलचित्रबाट स्वर छ लता मङ्गेशकरको।
1: वीडियोस के लिए सब्सक्राइब की।

सितमगर चलचित्रबाट अब कार्यक्रमको अन्तिम प्रस्तुति राखिरहेछौँ। आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा, सङ्गीत आरडी वर्मनको अनि शब्द रचना रहेको छ मजरू सुल्तानपुरीको।

आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्रका गीतहरू। अब कोलकाता केन्द्रको बंगला समाचार यस केन्द्रबाट समप्रसारण गरी सुनाइरहेछौं।

हुनेछ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो घोषणा गर्नुभयो, डायमण्ड हार्बर स्थित भारत सेवाश्रम संघको अस्पताल केन्द्र सरकारको महत्वाकांक्षी आयुष्मान भारत योजनासित जोडिनेछ। उहाँले भन्नुभयो, अस्पतालको विकासका लागि राज्य सरकार हर सम्भव सहयोग प्रदान गर्नेछ। मुख्यमन्त्री डायमण्ड हार्बर स्थित भारत सेवाश्रम संघ अस्पतालमा अत्याधुनिक न्युरो गहन चिकित्सा इकाईको उद्घाटन समारोहलाई सम्बोधन गरिरहनु भएको थियो। यस अवसरमा उहाँले भन्नुभयो, भारत सेवाश्रम संघ लामो समयदेखि समाज सेवा अनि जनकल्याणको क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको छ तथा राज्य सरकार यसको विकासका लागि आवश्यक सहायता उपलब्ध गराउनेछ। राज्यमा तृणमूल कांग्रेसलाई लिएर नयाँ विवाद अघि आएको छ। स्वयंलाई वास्तविक तृणमूल बताउने ऋतव्रत बनर्जी अनि सन्दीपन शाह गुट पार्टीको नाम अनि चुनाव चिन्हमा दावी गर्दै केन्द्रीय निर्वाचन आयोगको दैलोमा पुगेका छन्। यस मामिलामा मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारले आज यस गुटलाई चर्चाका लागि बोलाएका छन्। जानकारी अनुसार ऋतव्रत गुटका दावी अनुसार तृणमूल कांग्रेसको अधिकतर विधायक अनि नेता उनीहरूको साथ छ। यसै आधारमा उनीहरूले हालै दिल्लीमा मुख्य चुनाव आयुक्तसित भेट गरी पार्टीको नाम अनि चुनाव चिन्हमा अधिकारको माग गरेको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पश्चिम बंगालका उच्च अनि तकनिकी शिक्षा मन्त्री जगन्नाथ चट्टोपाध्याय अनि विद्यालय शिक्षा मन्त्री दीपक वर्मनसित नयाँ दिल्लीमा चर्चा गर्नुभयो। चर्चामा केन्द्रीय शिक्षा मन्त्रालयद्वारा राज्यमा गरिने योजनाहरूको कार्यान्वयन, विस्तार अनि निधि आवंटनको मुद्दा प्रमुख थियो, जसमा समग्र शिक्षा कार्यक्रम, प्रधानमन्त्री उच्च शिक्षा अभियान अनि प्रधानमन्त्री पोषण शक्ति निर्माण सामेल छ। भारतीय खेल प्राधिकरण एसएआई अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाड़ीहरूको भर्तीका लागि दुई दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। यो छनौट 4 जुलाईदेखि 5 जुलाईसम्म गोर्खा स्टेडियम लेबोङमा सञ्चालन हुनेछ। यस वर्षको छनौटमा 12 14 वर्ष उमेर समूहका फुटबल खेलाड़ीहरू मात्र सहभागी हुन सक्नेछन्। साईले फुटबलका लागि गैर आवासीय प्रशिक्षण योजना अन्तर्गत खेलाड़ी छनौट गर्ने जनाएको छ। इच्छुक खेलाड़ीहरूले 4 जुलाई बिहान 8 बजे आवश्यक कागज पत्र सहित गोर्खा स्टेडियम लेबोङमा उपस्थित हुनुपर्नेछ। भारतीय जनता पार्टी भाजपा दार्जीलिङ जिल्ला समिति अध्यक्ष संजीव लामा सहित जिल्ला समितिका सदस्यहरूले एक पत्रकार सम्मेलन गर्दै सुदन गुरुङले प्राप्त गरेको अज्ञात पत्रबारे धारणा सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, एक नेतालाई हिरो बनाउनु क्षेत्रीयता बचाउनु कदापि होइन। हामी प्रतिशोध र घृणाको राजनीति गर्दैनौं र हामी गोर्खा मुद्दामा एक हुनुपर्छ। लामाले पहाड़का शिक्षक भर्ती घोटालाको विषयमा भाजपा दार्जीलिङ जिल्ला समिति सधैँ विरोधमा रहेको र यस विषयमा निष्पक्ष छानबिनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। साथै उहाँले विगतका भ्रष्टाचार सम्बन्धी घटनाहरूको छानबिनका लागि छिटै सरकारी निकायहरू सक्रिय हुने जानकारी पनि दिनुभयो। तिब्बती महिला संघ लगायत दार्जीलिङ स्थित तिब्बती समुदायले हिज चौरस्ताबाट दार्जीलिङ बजारसम्म विरोध र्याली आयोजना गरे। उनीहरूले तिब्बती जनतामाथि कथित रूपमा चिनिया सरकारले गरिरहेको दमन तथा मानव अधिकार उल्लंघनको विरोध गर्दै नाराबाजी गरे। साथै चिनिया सरकारले तिब्बतमा लागू गर्न लागेको जातीय एकता तथा प्रगतिलाई प्रवर्तन गर्ने कानूनको पनि विरोध जनाए। समाचार आकाशवाणी खरसाङबाट समाप्त भयो। अघिल्लो समाचार 10 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: र आज हामी यहाँ विशेष एउटा साहित्यिक कार्यक्रम गजल गोष्ठी लिएर उपस्थित भएका छौँ र हामी गजल तपाईँहरूलाई फटाफट सुनाउने यहाँनिर प्रयास गर्नेछौँ र तपाईँहरूले पनि यस कार्यक्रमलाई गजलको रसस्वादन गरिदिनुहुन्छ भन्ने हामी आशा गर्दै पहिलो गजल प्रस्तुत गर्नको निम्ति म गजलको सुभाष श्रेष्ठलाई अनुरोध गर्दछु।
1: सबैभन्दा पहिले एउटा गजल यस्तो छ, किन होला कुनी अनायासै मन भारी भइदिन्छ। सम्पङ सर दुई सर सुनौ है, किन होला कुनी मन अनायासै भारी भइदिन्छ, उनको याद झनै भारी माथि सुपारी भइदिन्छ। किन होला कुनी अनायासै मन भारी भइदिन्छ, उनको याद झनै भारी माथि सुपारी भइदिन्छ, सहारा सम्झेर छोराको हर खुसी पुरा गर्न। किरण भाइ, सहारा सम्झेर छोरोको हर खुसी पुरा गर्न, सबै लुटाएर एक पिता भिखारी भइदिन्छ। सबै लुटाएर एक पिता भिखारी भइदिन्छ, किन होला कुनी अनायासै मन भारी भइदिन्छ, उनको याद झनै भारी माथि सुपारी भइदिन्छ। गजलको अर्को शेर, अरूको शिकार हुनबाट जोगिँदा जोगिँदै जीवनमा आइपर्ने क्रम हो, अरूको शिकार हुनबाट जोगिँदा जोगिँदै समय बित्दै जाँदा, डिबी सर समय बित्दै जाँदा ऊ आफै नै सिकारी भइदिन्छ। समय बित्दै जाँदा ऊ आफै नै सिकारी भइदिन्छ, किन होला कुनी अनायासै मन भारी भइदिन्छ, उनको याद झनै भारी माथि सुपारी भइदिन्छ। गजलको अर्को शेर, उसलाई पनि रहर त होइन खरानी घस्ने। रहर कसलाई होला, उसलाई पनि रहर त होइन खरानी घस्ने, महाजनको ऋण तिर्न नसक्दा अवतारी भइदियो, किन होला कुनी अनायासै मन भारी भइदियो। गजलको अन्तिम शेर साम्पाङ सर, अन्तिम शेर मक्तामा छु म, निर्धक्क अरूको हत्या गर्ने अपराधी पनि। धीरेन भाइ, निर्धक्क अरूको हत्या गर्ने अपराधी पनि मृत्युको डरले एक दिन सरकारी भइदियो। निर्धक्क अरूको हत्या गर्ने अपराधी पनि मृत्युको डरले एक दिन सरकारी भइदियो, किन होला कुनी अनायासै मन भारी भइदियो, उनको याद झनै भारी माथि सुपारी भइदियो।
0: गजलको सुभाष श्रेष्ठज्यूको यो पहिलो प्रस्तुति अत्यन्तै मिठो। गजलपछि म एउटा गजल सम्पूर्ण श्रोताहरूको निम्ति यहाँ पस्कन चाहन्छु। गजल यस प्रकार रहेको छ, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो। धीरेन भाइ, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, तरुणीको मन सुकाउने तार भाछ जिन्दगी, न त राख्छ मालीले नि फुलझै गरी बगैँचामा। टिभी सर, न त राख्छ मालीले नि फुलझै गरी बगैँचामा, त्यसैले त बगैँचाको झार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, गर्न केही सकिएन हजुर मर्न पनि सकेन। सुभाष सर, गर्न केही सकिएन हजुर मर्न पनि सकिएन, बेकाममा धरतीलाई भार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, आफू जे भए पनि अरूले जस्तै सोचे पनि, आफू जे भए पनि अरूले जस्तै सोचे पनि, कति ठाउँ अजङ्गको बार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, एक बारको जिन्दगीमा सबै थोक गरेपछि। धीरेन भाइ, एक बारको जिन्दगीमा सबै थोक गरेपछि एक दुई तीन अनि चार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, नगरे नि हुँदो रहेछ गर्दा पनि हुँदो रहेछ यहाँ, नगरे नि हुँदो रहेछ गर्दा पनि हुँदो रहेछ यहाँ, यसै गरी आज मेरो पार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो। गजलको अन्तिम शेरमा छु म, रणभूमिमा उत्रेपछि मर्नु बाँच्नु केही भर हुन्न। डिबी सर, गजलको अन्तिम शेरमा, रणभूमिमा उत्रेपछि मर्नु बाँच्नु केही भर हुन्न, कहिले जित अनि कहिले हार भाछ जिन्दगी हो, अचानोलाई खुकुरीको धार भाछ जिन्दगी हो, तरुणीको मन सुकाउने तार भाछ जिन्दगी हो, तरुणीको मन सुकाउने तार भाछ जिन्दगी हो। गजलपछि म अब गजलको धीरेन सङ्घर्षलाई आफ्नो एउटा गजल प्रस्तुत गरिदिने अनुरोध गर्दछु।
2: सिधै गजलमा गए, सुन्नुहोस् है त, मेरो खुट्टामा घन परेको छ, मेरो खुट्टामा घन परेको छ, आफ्नालाई खुब मन परेको छ, आफ्नालाई खुब मन परेको छ, मेरो खुट्टामा घन परेको छ, उसलाई भाग पूर्णिमा पर्दा, सुभाष दाजु, उसलाई भाग पूर्णिमा पर्दा निधारमा आफ्नो ग्रहण परेको छ, मेरो खुट्टामा घन परेको छ, म हाँसौँ या त रोई बसौँ, म हाँसौँ या त रोई बसौँ, उपहारमा हात कफन परेको छ, मेरो खुट्टामा घन परेको छ, आफ्नालाई खुब मन परेको छ, छुरा धसी

0: दिएको भए हुन्थ्यो अरुण दाई, छुरा धसी दिएको भए हुन्थ्यो, छातीमा निष्ठुरको वचन परेको छ, मेरो खुट्टामा घन परेको छ, आफ्नालाई खुब मन परेको छ। यति
1: मन परेको कुरा त्यहाँ हाँसेर भन्नु गजब छ।
2: ठिक छ, हामीले गजलको धीरेन्द्र सङ्घर्षको एउटा गजल सुन्यौँ र अब म अघिल्लो क्रममा गजलको धनबहादुर मङ्गरज्यूलाई आफ्नो गजल प्रस्तुत गरिदिने अनुरोध गर्दछु।
3: कालेबुङबाट आएको छु गजल सुनाउन। मान्छेलाई आफ्नो प्रेमको बिछोडमा पीडा हुँदा आफ्नो पीडा त पोख्छ नै पोख्छ भने कहिले काहीँ आफूभन्दा अलिकति परतिर छरछिमेक कोही मान्छे पीडामा छटपटियो भने पनि त्यस्ता कुराहरूमाथि पनि हामीले सहभागी भएर पीडा व्यक्त गर्न सक्दो रहेछौँ र मैले त्यसै विषयमा एउटा गजल लेखेको छु। गजल विरहको राग गाउँछ कोही पल्लो गाउँमा, दुख्यो कि चोट फेरि माया बस्ने ठाउँमा, विरहको राग गाउँछ कोही पल्लो गाउँमा, दुख्यो कि चोट फेरि माया बस्ने ठाउँमा, वेदनाको भेलमा डुब्दै गीतै गाएको हो कि अल्झियो कि यात्रा कतै ठेस लाग्ने पाउमा, वेदनाको भेलमा डुब्दै गीतै गाएको हो कि अल्झियो कि यात्रा कतै ठेस लाग्ने पाउमा, मौनता नै चर्को सुन्छु कहिले काहीँ त्यो घर अन्धकार चुपचाप हुन्छ तर मौनता नै चर्को सुन्छु त्यो चिच्चाहटभित्र के बुझ्छ र भावना त्यो खोट खोज्ने साउमा। अन्तिम शेरमा छु, आँखा चिम्म थुनेर मनमै आँसु पिउँदै, आँखा चिम्म थुनेर मनमै आँसु पिउँदै उही चरा रोइबस्छ त्यो पल्लो गाउँमा, उही चरा रोइबस्छ त्यो पल्लो गाउँमा, छिमेकीको गाउँमा त्यो पीडा सुन्छ।
2: पीडा एकदम मिठो छ, छिमेकीको पीडा अति सुन्दर व्यक्त गर्नुभयो, सुन्दर ढङ्गले व्यक्त गर्नुभयो,
1: छिमेकीले दिएको पीडाको
2: पीडामा है। हजुर, यस्तै गजलहरू हामी सुन्नेछौँ अझै र अघिल्लो क्रममा म फेरि एकचोटि सुभाष श्रेष्ठज्यूलाई नै गजल प्रस्तुत गरिदिने अनुरोध गर्दछु।
1: अहिलेलाई मैले गजल भन्दा पनि हाम्रो सञ्चालक महोदयकोबाट पनि सुन्नुपर्छ होला गजल अझै। अहिलेलाई म एउटा गजलको कार्यक्रम हो, गजलमै हुनै पर्यो होइन सर,
2: एकदमै
1: के को छ एउटा सायरी छोटो दुई लाइन म तपाईँलाई सुनाउन चाहन्छु। ए जिन्दगी केही त यहाँ खास चल्न देऊ, अरुण सर। ए जिन्दगी धनबहादुर सर, ए जिन्दगी केही त यहाँ खास चल्न देऊ, नभेटिएसम्म उनको तलास चल्न देऊ। यो उनको चाहिँ हामी ईश्वर पनि बुझ्न सक्छौँ है। फेरि दोहोऱ्याउँछ है, ए जिन्दगी केही त यहाँ खास चल्न देऊ, नभेटिएसम्म उनको तलास चल्न देऊ, हुरी आयो गयो छेवैको पात हाँसिरह्यो, हुरी आयो गयो छेवैको पात हाँसिरह्यो, जबसम्म चल्छ आखिर यो सास चल्छ, जबसम्म चल्छ आखिर यो सास चल्न देऊ। र अहिलेलाई मैले भन्दा पनि एउटा सञ्चालक महोदयकैबाट पो गजल जाओस् जस्तो लाग्दछ, एउटा शृङ्गारिक गजल,
2: शृङ्गारिक गजल, गजल शृङ्गारिक हुन्छ नै पनि है,
1: एकदम
2: हुन्छ। एउटा म प्रस्तुत गर्ने कोसिस गर्छु, गजलको शेर यसरी सुरु हुन्छ। झर्ना भई तिम्रो दिलमा झर्ना पाए हुन्थ्यो,
1: अझै पनि
2: धीरेन भाइ, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, छानी छानी तिम्रो भागमा पर्न पाए
1: हुन्थ्यो,
2: झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, छानी छानी तिम्रो भागमा पर्न पाए हुन्थ्यो, एक रुखदेखि अर्को रुखमा चरी उडेसरी, एक रुखदेखि अर्को रुखमा चरी उडेसरी, थाहा नपाई तिम्रो दिलमा सर्न पाए हुन्थ्यो, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, कल्पनामा जस्तै गरी विपनामा पनि तिम्रो, कल्पनामा जस्तै गरी विपनामा पनि तिम्रो, रातै सिन्दुर सिउँदो भरि भर्न पाए हुन्थ्यो, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, मनले चाहे जस्तै गरी हातले पनि तिमीलाई, है मन र हातको त्यो तालमेल, मनले चाहे जस्तै गरी हातले पनि तिमीलाई जीवनभर चोखो माया गर्न पाए हुन्थ्यो, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, लिएर जन्म मनुष्यभरको पाएछु जीवन, यहाँ अलिकति दर्शन पनि छ कि जस्तो लाग्छ, लिएर जन्म मनुष्यभरको पाएछु जीवन, तिमीसँगै भौसागर तर्न पाए हुन्थ्यो, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, छानी छानी तिम्रो भागमा पर्न पाए हुन्थ्यो। गजलको अन्तिम शेर मक्तामा छु म, मनका सारा इच्छाहरू पुरा भएपछि सुभाषज्यू खुसीसँग तिम्रो काखमा मर्न पाए हुन्थ्यो, झर्ना भई तिम्रो दिलमा झर्न पाए हुन्थ्यो, छानी छानी तिम्रो भागमा पर्न पाए हुन्थ्यो, छानी छानी तिम्रो भागमा यो एउटा गजल पछि म फेरि एकचोटि गजलको धीरेन सङ्घर्षलाई नै आफ्नो गजल प्रस्तुत गरिदिने म

0: व्रत गर्दछ।
1: यो भर्खरै
2: सादा सिउँदो
1: सादा सिउँदोबाट नामसँग रिलेट भएको एउटा गजल छ, तपाईँलाई सुनाए त
2: नामसँगै जाओस् न त।
1: सादा सिउँदोको सपनाले माऱ्यो,
2: आहा,
1: सादा सिउँदोको सपनाले माऱ्यो, एक सहिदकी आमा फेरि हाल्यो। सादा सिउँदोको सपनाले माऱ्यो, तिमीले थकान मेट्ने चौतारी खोइ अरुणदै, तिमीले थकान मेट्ने चौतारी खोइ, देउराली छैन कसले कता सारे। सादा सिउँदोको सपनाले माऱ्यो,
0: शेर मिठो छ, एकदम मिठो शेर।
1: खोइ तिम्रो स्वाधीनताको राज्यबा सोच्दै, खोइ तिम्रो स्वाधीनताको राज्यबा, देउता सम्झेर पत्थरलाई पुकार्यो। सादा सिउँदोको सपनाले माऱ्यो, मैले नबुझेको यति मात्रै हो बा, मैले नबुझेको यति मात्रै हो बा, तिम्रो शिरको टोपी कसले उतार्यो। मैले नबुझेको यति मात्रै हो बा, तिम्रो शिरको टोपी कसले उतार्यो। सादा सिउँदोको सपनाले माऱ्यो, एक सहिदकी आमा फेरि हार्यो। म अन्तिम शेरमा छु। सपना पछ्याउनेहरू हारेका हुन्, सपना पछ्याउनेहरू हारेका हुन्, सहिदले हिँडेका बाटो किन बिगार्यो। सादा सिउँदोको सपनाले माऱ्यो, देउता सम्झेर पत्थरलाई पुकार्यो, तिम्रो शिरको टोपी कसले उतार्यो।
0: एकदम मिठो गजल है, गजलको धीरेन सङ्घर्षको मिठो गजल पछि फेरि एकचोटि हामी गजलको धनबहादुर मङ्गरलाई नै आफ्नो अर्को गजल प्रस्तुत गरिदिने म अनुरोध गर्दछु।
3: सुभाष सर अनि साम्पाङ सरले शृङ्गारिक गजलहरू सुनाइराखेका छन् भने त्यसदेखि अलिकति अर्को धारातिर धीरेन भाइले गजललाई लानुभयो र त्यसरी नै म पनि धीरेन भाइलाई पछ्याउँदै यो शृङ्गारदेखि अलिकति बाहिरको गजल सुनाउन लागिरहेको छु। तिमीले जङ्गल देख्थ्यौ म घर देख्थेँ, तिमीले जङ्गल देख्थ्यौ म घर देख्थे, तिमीले बुवा देख्थ्यौ म भर देख्थे, तिमीले बुवा देख्थ्यौ म भर देख्थे। आमाको स्याहार नपाएका फुललाई, आमाको स्याहार नपाएका फुललाई, तिमीले जोबन देख्थ्यौ म डर देख्थे। आमाले आमाको स्याहार नपाएको फुललाई तिमी जोबन देख्थ्यौ म डर देख्थे। हुरी चल्दा थियो चिसो ओत भित्र सधैँ, तिमीले ढुङ्गा देख्थ्यौ म वर देख्थे।
0: हुरी
3: चल्दा थियो चिसो ओत भित्र सधैँ, तिमीले ढुङ्गा देख्थ्यौ म वर देख्थे। त्यस्तै अर्को शेर छ, निभेको चुल्हो र रित्तो भाँडो हेरेर तिमीले भाग्य देख्थ्यौ म कर देख्थे। निभेको चुल्हो र रित्तो भाँडो हेरेर तिमीले भाग्य देख्थ्यौ म कर देख्थे। खुसीका रङहरू उडेको त्यो आँगन तिमीले सहर देख्थ्यौ तर म बगर देख्थे। खुसीका रङहरू उडेको त्यो आँगन तिमीले सहर देख्थ्यौ म आँगन देख्थे। आँसु लुकाएर हाँसेका ती ओठहरूमा तिमीले हाँसु देख्थ्यौ म ज्वर देख्थे। यो अन्तिम शेर छ, भत्केको त्यो छानो मुनि नराम्रो केही देख्दा तिमीले पीडा देख्थ्यौ म पहर देख्थे। तिमीले जङ्गल देख्यौ म घर देख्थे, तिमीले बुवा देख्थ्यौ म भर देख्थे। धन्यवाद।
0: मिठो मिठो, एकदम है गम्भीर गजल हामीले सुन्न पायौँ र यसपछि विशेष गरी गुराँस कुच्चा कार्यक्रम सुनेर बस्नु श्रोताहरूलाई पनि अवश्य नै गजल मन परिरहेको हामी विश्वास गर्दै फेरि एकचोटि गजलको सुभाष श्रेष्ठज्यूलाई अर्को गजल प्रस्तुत गरिदिने म अनुरोध गर्दछु।
2: जता जता जान्छ उता उतै जाउँ है र सरलाई नै पछ्याउँदै फेरि एउटा गजल यस्तो छ, जब सम्बन्धमा पनि छेकबार लागेपछि, धनबहादुर सर, जब सम्बन्धमा पनि छेकबार लागेपछि जरा काट्न आफन्तसँगै संसार लागेपछि, आफन्तसँगै संसार लागेपछि, जब सम्बन्धमा पनि छेकबार लागेपछि जरा काट्न आफन्तसँगै संसार लागेपछि के नै बाँकी रह्यो र बोल्न तिम्रो बारेमा। यो धीरेन भाइलाई समर्पित
0: एकदम
2: यो शेर, के नै बाँकी रह्यो र अब बोल्न तिम्रो बारेमा, केही नबोल्दै घाँटीमा तलवार लागेपछि। के नै बाँकी रह्यो अब बोल्न तिम्रो बारेमा, केही नबोल्दै घाँटीमा तलवार लागेपछि, जब सम्बन्धमा नै छेकबार लागेपछि जरा काट्न आफन्तसँगै संसार लागेपछि। गजलघरको शेर, अन्तिम चोटिको आस पनि फेरि निराश बन्यो।
0: अन्तिम चोटिको आस पनि,
2: आस पनि धेरै हुन्छन् नि, अन्तिम चोटीको आस पनि फेरि निराश बन्यो। अन्तिम चोटीको आस पनि फेरि निराश बन्यो, करोडको लट्रीमा बल्ल हजार लाग्यो। अन्तिम चोटीको आस पनि फेरि निराश बन्यो, करोडको लट्रीमा बल्ल हजार लागेपछि। गजलघरको शेर, उपचार पछि पनि उसलाई बाँच्ने मन भएन। हुन्छ नि।

0: उपचार सकि
1: उपचार गरेर पनि
2: किन किन
0: मान्छे बाँच्नुको लागि नै उपचार गरिन्छ नि त तर उसलाई मन भएन कि
2: किन किन
0: ऋण सँगसँगै दिन पनि उधार लागेपछि ऋण सँगसँगै दिन पनि उधार लागेपछि जब सम्बन्धमा पनि छेकबार लागेपछि गजलको अन्तिम शेर मक्ता डुङ्गालाई थाहा छ फर्की आउनु किनारै हो सर डुङ्गालाई थाहा हुन्छ क्या जो निर्जीव वस्तु छ नि उसलाई थाहा हुन्छ है
1: एकदम
0: डुङ्गालाई थाहा छ फर्की आउनु किनारै हो मान्छेले के सोच्दा हुन् मान्छेले के सोच्दा हुन् आफू पार लागेपछि डुङ्गालाई थाहा छ फर्की आउनु किनारै हो तर मान्छेले के सोच्दा हुन् आफू पार लागेपछि जब सम्बन्धमा पनि छेकबार लागेपछि जरा काट्न आफन्तसँगै संसार लागेपछि
1: मिठो एकदमै दामी गजल सुन्न पायौँ है मजा लाग्यो र यसैलाई पछ्याउँदै गजलको धीरेन भाइ यस्तै मिठो गजल फेरि सुन्न पाउँछौँ
2: यो यस्तै गजल नै सुभाष दाजुलाई पछ्याउँदै यो गजल चाहिँ एकजना यङ भाइ खसेपछि चाहिँ त्यो उहाँको श्रीमतीको पीडालाई कसरी उहाँले सम्झिनु हुँदैछ कसरी भोग्नु हुँदैछ भन्नेलाई फिल गरेर लेखिएको हो अलिक सिरियस छ
1: ठिक छ ठिक छ
2: अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु आफैलाई पर राखेर यौवन हेर्छु जवन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु मुस्कुराउने फुलहरू पनि बेरङ बेरङ लाग्छ सुभाष मुस्कुराउने फुलहरू पनि बेरङ बेरङ लाग्छ पुछिएपछि सिन्दुर फोस्रिएको यौवन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु आफैलाई पर राखेर यौवन हेर्छु जवन हेर्छु आँगन ओर्लने घामको न्यानोपन लुटिएछ आँगन ओर्लने घामको न्यानोपन लुटिएछ उसको गन्ध बोकेर आउन छाडेको पवन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु आफैलाई पर राखेर यौवन हेर्छु जौवन हेर्छु माथि माथि आकाशका ताराहरूमा खोज्छु उसलाई माथि आकाशका ताराहरूमा खोज्छु उसलाई उनी छैन थाहा छ अरुण दाई उनी छैन थाहा छ घरिघरि सम्झिरहने मन हेर्छु अलिक पर बसेर उनी माथि आकाशका ताराहरूमा खोज्छु उसलाई उनी छैन थाहा छ घरिघरि सम्झिरहने मन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु आफैलाई पर राखेर यौवन हेर्छु जौवन हेर्छु अन्तिम शेर आखिर यसरी पनि चित्त बुझाउनु पर्दो रहेछ आखिर यसरी पनि चित्त बुझाउनु पर्दो रहेछ दिदी तिमीलाई मेटेर मबाट अचानो हेर्छु घन हेर्छु अलिक पर बसेर घर हेर्छु आँगन हेर्छु आफैलाई पर राखेर यौवन हेर्छु जौवन हेर्छु
1: गजल त झनै मिठो हुँदै जाँदैछ है र समयलाई ध्यानमा राखेर फेरि गजलको डिबी मगर धनबहादुर मगरज्यूलाई नै एउटा गजल राखिदिने म अनुरोध गर्दछु
3: मान्छेले जहिले पनि प्रेमको चाहना राखेको हुँदो रहेछ अनि त्यो प्रेम प्राप्तिपछिको आनन्द र त्यो चाहना गर्दै गरेको जुन चाहिँ आनन्द छ प्राप्ति भइ नहालेको आनन्द त्यो दुईवटालाई जब तुलना गरिन्छ तुलना गरिँदाखेरि चाहिँ त्यो प्रेमको चाहना राख्दाखेरिको जुन आनन्द हुन्छ त्यो आनन्द चाहिँ श्रेष्ठ हुँदो रहेछ भन्ने मलाई लाग्यो र त्यही भावलाई अभिव्यक्त गर्दै यो गजल छ गजल यस्तो छ आऊ तिमी सुटुक्कै र सोध माया बस्ने घर कता छ आऊ तिमी सुटुक्कै र सोध माया बस्ने घर कता छ पस तिमी खुसुक्कै र खोज माया बस्ने घर कता छ पस तिमी खुसुक्कै र खोज माया बस्ने घर कता छ यी आँखैमा छन् माया तिम्रा नानीहरूमा कतै लुकेका यी आँखैमा छन् तिम्रा माया नानीहरूमा कतै लुकेका हाँस तिमी मुसुक्कै र बुझ माया बस्ने घर कता छ हाँस तिमी मुसुक्कै र बुझ माया बस्ने घर कता छ अर्को सेर यस्तो छ आफूलाई त्यो कन्फर्म भइसकेको छैन नि त मैले आग्रह गर्दैछु प्रेमको तर त्यसलाई स्वीकृति दिएको छ छैन भने कन्फर्म छैन त्यो कन्फर्म गर्नु खोज्दैछु क्या तिम्रो मनमा बस्ने राजा म हुँ भने ढुकढुक गर्ने पनि मै हो तिम्रो मनमा बस्ने राजा मै हुँ भने ढुकढुक गर्ने पनि मै हो बस तिमी यो मनमै र रोज माया बस्ने घर कता छ बस तिमी यो मनमै र रोज माया बस्ने घर कता छ फुलहरूमा किन यति धेरै सुगन्ध कहिले सोचेकी छौ फुलहरूमा किन यति धेरै सुगन्ध कहिले सोचेकी छौ जरालाई सोध अनि बोध गर माया बस्ने घर कता छ जरालाई सोध अनि बोध गर माया बस्ने घर कता छ र गजलको अन्तिम शेर रातभरि जुन सम्झनाले मनको ढोका ढकढकाइरहन्छ

0: जुन सम्झनाले मनको ढोका ढकढकाइ रहन्छ, आऊ खोलिदेऊ ढोका र अंगाल माया बस्ने घर कतास, आऊ खोलिदेऊ ढोका र अंगाल माया बस्ने घर कतास।
1: गजल एकदमै मजा आयो है। र फटाफट म एउटा छोटो गजल सुनाउँछु, डिबी सरले त अति नै गम्भीर र मिठो गजल सुनाउनु भयो, यो छोटोमा म एउटा गजल सुनाइहालेँ है ल। मेरी दिलकी रानी सम्झे टिस्टा रङ्गितको पानी सम्झे,
2: मेरी दिलकी
1: मेरी दिलको रानी सम्झे टिस्टा रङ्गितको पानी सम्झे, तिमीलाई भेट्दा म प्रतिको लजाउँदै बोल्ने बानी सम्झे, रात पछि सूर्य उदाए पनि तिमी बिनाको बिहानी सम्झे, थाहा नपाई बसेको माया मेरो जिन्दा गानी सम्झे, तिम्रो हेराई दुई नजरलाई अटुट मायाको खानी सम्झे, तिम्रो घरको छेउ भई हिँड्दा तिम्रै मायाले तानी सम्झे। गजलको अन्तिम शेरमा आङ मेरो सिरिङ्ग भो सुभाष दाजु, आङ मेरो सिरिङ्ग भो जब तिम्रो कहानी सम्झे।
3: यो तिमी चाहिँ को हो सर?
1: समय हामीसँग केही बाँचेको हुँदा र सुभाष श्रेष्ठज्यूलाई नै फेरि एउटा गजल सुनाइदिने मनोरथ राखे
3: ल। अन्तिममा फेरि एउटा हतार नगर न भर्खर त चिन्जान हुँदैछ सरले भन्नुहुँदै थियो, मैले त्यसलाई कन्टिन्यू गर्दै हतार नगर न भर्खर त चिन्जान हुँदैछ डिबी सर, हतार नगर न भर्खर त चिन्जान हुँदैछ, तिमीलाई देखेपछि यो मन झन्झवान हुँदैछ, हतार नगर न भर्खर त चिन्जान हुँदैछ, तिमीलाई देखेपछि यो मन झन् जवान हुँदैछ, कसै न कसैले त पाल्लान् नि बुढेसकालमा, आशा हुन्छ नि
1: आशामा है,
3: कसै न कसैले त पाल्लान् नि बुढेसकालमा, सुर्ता नगर्नुहोस् सुर्ता नगर्नुहोस् डिबी सर, सुर्ता नगर्नुहोस् भर्खर त एउटा सन्तान हुँदैछ, हतार नगर न भर्खर त चिन्जान हुँदैछ, तिमीलाई देखेपछि यो मन झन् जवान हुँदैछ, माथि गाउँमा हिज नै साथीको श्रीमती बितिन, यो अब भाकै घटना आधारित, माथि गाउँमा हिज नै साथीको श्रीमती बितिन, तल गाउँमा बिहेको धुमधाम नाचगान हुँदैछ, हाम्रो समाज कहाँ पुगिसकेछ क्या। माथि गाउँमा हिज नै साथीको श्रीमती बितिन, तल गाउँमा बिहेको धुमधाम नाचगान हुँदैछ, गजलको अर्को शेर फुलमाला लगाउँदैमा फुरुक्क नहुनु होला, यो चाहिँ सबैलाई हो
1: सबैलाई,
3: फुलमाला लगाउँदैमा फुलमाला लगाउँदैमा फुरुक्क नहुनु होला, अपमान त बाँकी नै छ भर्खर त सम्मान
1: हुँदैछ,
3: फुलमाला लगाउँदैमा फुलमाला लगाउँदैमा फुरुक्कै नहुनु होला, अपमान त बाँकी नै छ भर्खर त सम्मान हुँदैछ, गजलको अन्तिम शेर फुल सधैँ कोमल र काँडा कठोर हुँदैन बन्धु, त्यो हाम्रो एउटा मानसिकता छ नि त क्या, फुल सधैँ कोमल हुन्छ भने नहुनु पनि सक्छ है, ख्याल गर्नुहोस् है, काँडाले सधैँ घोच्दैन, फुल सधैँ कोमल र काँडा कठोर नहुन सक्छ, भोलि के हुन्छ भर्खर त सपनाको उडान हुँदैछ, भोलि के हुन्छ भर्खर त सपनाको उडान हुँदैछ, हतार नगर न भर्खर त चिन्जान हुँदैछ, तिमीलाई देखेपछि यो मन झन् जवान हुँदैछ।
1: हतार नगर्दै पनि सायद समय कम बाँचेको होला भन्ने दिशातर्फ इङ्गित गर्दै सोझै गजलको धीरेन सङ्घर्ष भाइलाई नै फेरि एउटा गजल प्रस्तुत गरिदिनु अनुरोध राख्छु है, अन्तिम राउन्ड हुन सक्छ समय।
2: मैले यो एउटा गजल लेखेको छु, यो चाहिँ अनुभव के भने हामीले प्रेम पढ्दाखेरि चाहिँ सानै क्लासदेखि नै सबै अधुरो प्रेम पढ्दो रहेछ, धर्ममा पनि अधुरै कहानीहरू, शिवले सतीलाई गुमाउनु परेको, कृष्णले राधालाई गुमाउनु, मतलब त्यो पुरानो भएको प्रेमहरू पढेको,
3: अनि फेरि भाइको पनि पुरानो,
2: अनि त्यो अनुभवलाई सबैलाई उतार्नु खोज्दाखेरि चाहिँ यता आएर मुनामदन पनि अधुरो,
3: अनि यसलाई
2: के होला, म यो सुरु गरेँ त, आधा जुन पोखिएर आधा आधा बाँकी रह्यो, आधा जुन पोखिएर आधा आधा बाँकी रह्यो, आधा प्रेम लेखिएर आधा आधा बाँकी रह्यो, आखिर कस्तो दुर्भाग्य थियो मुना र मदनको, आखिर कस्तो दुर्भाग्य थियो मुना र मदनको, मुना आधा मदन आधा आधा आधा बाँकी रह्यो, आधा जुन पोखिएर आधा आधा बाँकी रह्यो, आधा प्रेम लेखिएर आधा आधा बाँकी रह्यो, फेरोना सहरै रुदा पनि बिस किन अमृत भएन, फेरोना सहरै रुदा पनि बिस किन अमृत भएन, रोमियो आधा जुलियट आधा आधा आधा बाँकी रह्यो, आधा प्रेम लेखिएर आधा आधा बाँकी रह्यो, त्यो दिल पत्थर थियो कि पानी भन ए कृष्ण, त्यो दिल पत्थर थियो कि पानी भन ए कृष्ण, राधा आधा कृष्ण।

0: आधा बाँकी रह्यो, आधा जुन पोखिएर आधा आधा बाँकी रह्यो, आधा प्रेम लेखिएर आधा आधा बाँकी रह्यो। अक्सर साँचो प्रेम गर्नेहरू पागल हुँदा रहेछन्। अक्सर साँचो प्रेम गर्नेहरू पागल हुँदा रहेछन्। शिव आधा सती आधा आधा आधा बाँकी रह्यो, आधा जुन पोखिएर आधा आधा बाँकी रह्यो, आधा प्रेम लेखिएर
1: आधा आधा बाँकी रहेको कुरा जहिले पनि जस्तै कुनै पनि आधाको प्रसङ्ग अलिक है मर्मा घात्ने गर्ने खालको हुन्छ, मर्मान्तक नै हुन्छ है। र समयलाई ध्यानमा राखेर गजलको डिबी सरलाई एउटा गजल राखिदिने म अनुरोध गरेँ।
2: यो आधा अधुरोको जुन चाहिँ कुरा हुँदैछ, मेरो गजल पनि त्यो अधुरोको कुरालाई नै व्यक्त गर्नु अघि आएको छ। यो अधुरो आधा भन्ने चिज चाहिँ जीवनको सङ्घर्षसँग सम्बन्धित हुन्छ, अनि सङ्घर्ष बिनाको जीवन चाहिँ फेरि निरस हुन्छ नि त। त्यसो भएको कारणले गर्दाखेरि जसको जीवनमा अधुरोपन छैन उसको जीवन पछि गएर सुनाउने लायकको अथवा रसिलो पनि हुँदैन होला। त्यो पूर्ण भएको प्रेमको कथा त कसले सुनाउँछ र? त्यो त सफल भइहाले होइन। त्यसो भएकोले गर्दाखेरि सुनाउनु पर्ने प्रेम कथा भनेको चाहिँ अधुरो नै हुन्छ होला। मैले सुनाउन लागेको अधुरो
1: सेर्जाओस्
2: अधुरो कुराको गजल पनि त्यस्तै छ।
3: गजल अगाडि नै गजलको कुरा है।
2: जोड्न जोड्न लागेको माया टुटेर जाने भयो तिमीले छोडी जाँदा।
1: कुरा आधाकै आयो।
2: जोड्न जोड्न लागेको माया टुटेर जाने भयो तिमीले छोडी जाँदा, पाउन पाउन लागेको माया छुटेर जाने भयो तिमीले छोडी जाँदा। पर्खिदिए कतै चराको सङ्गीत बस्थ्यो कि हाम्रो सम्बन्धभित्र, बस्न बस्न लागेको माया उठेर जाने तिमीले छोडी जाँदा। बादलले बोकेको शीतल पानीको थोपा जस्तो मिठो सपना, बाँच्न बाँच्न लागेको माया लुटेर लाने भो तिमीले छोडी जाँदा। बाँच्न बाँच्न लागेको माया लुटेर लाने भो तिमीले छोडी जाँदा। अन्तिम शेर, यो तस्बिर मिठो तिम्रो सम्झनामा देखिएको त्यो ऐनामा, देख्न देख्न लागेको माया फुटेर जाने भयो तिमीले छोडी जाने।
1: धन्यवाद। र आजको यस विशेष गुराँस गुच्छा कार्यक्रमबाट हामी यस गजलहरूको साथमा बिदा हुँदछौँ र पुनः कुनै कार्यक्रममा भेट्ने बच्चाको साथमा हामी बिदा हुन्छौँ। धन्यवाद। नमस्कार।

0: श्रोता अब सुनाइरहेछौ आकाशवाणीको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानकी प्रधानमन्त्री सनाई तकाइचीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा वार्ता गर्नुहुनेछ। बैठकमा दुवै देशले द्विपक्षीय सहयोगको समीक्षा गर्नेछ अनि क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा विचार विमर्श गर्नेछ। जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हाले आज बिहान जम्मूदेखि श्री अमरनाथजी यात्राको पहिलो जत्थालाई प्रस्थान गराउनुभयो। भारतीय नौसेनाको पोत आईएनएस सुदर्शनी आज सेल 4250 न्यूयोर्क अनि सेल बोस्टन कार्यक्रमहरूमा भाग लिन न्यूयोर्क प्रस्थान गरेको छ। झारखण्ड सरकारले पूर्वी सिंहभूम जिल्लामा मलेरियाका कारण 4 जनाको मृत्युपछि राज्यमा स्वास्थ्य अलर्ट जारी गरेको छ। केन्द्र सरकारले आसाममा हालको बाढ़सित जुझ्नका लागि पूर्ण सहयोगको आश्वासन दिएको छ।

0: केन्द्र सरकारले कर्मचारी भविष्य निधि ईपीएफ योजना 2026 अधिसूचित गरेको छ। यो योजना 29 जुनदेखि प्रभावी हुनेछ। दक्षिण अमेरिकी देश वेनेजुएलामा पछिल्लो सप्ताह गएको दुई शक्तिशाली भूकम्पहरूमा मर्नेहरूको संख्या बढेर 2295 पुगेको छ। युक्रेनी सेनाले एक सप्ताहमा दोस्रो पल्ट रूसको प्रमुख उफा तेल रिफाइनरीमा हमला गरेको छ। मौसम विभागले भनेको छ आगामी दुई दिन दक्षिण पश्चिम मनसून दिल्ली हरियाणा चण्डीगढ पंजाब उत्तरी अरब सागर गुजरात मध्यप्रदेश उत्तर प्रदेश अनि राजस्थानमा पुग्ने सम्भावना रहेको छ। फिफा फुटबल विश्वकपमा बेल्जियमले सेनेगललाई अतिरिक्त समयमा 3-2 हराएर राउण्ड अफ 16 प्रवेश गरेको छ। त्यसै गरी अन्य दुई म्याचमा इङ्ल्याण्ड अनि अमेरिका विजयी बनेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: श्रोता समय यस बेला बिहानको 10:02 भइरहेछ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ।

श्रोता हरेक दिनले केही नयाँ सिकाउने अवसर लिएर आउँछ। सानो जानकारीले पनि कहिलेकाहीँ हाम्रो सोच बदल्न सक्छ, अनुहारमा मुस्कान ल्याउन सक्छ र त्यो दिनलाई अझ सुन्दर बनाउन सक्छ। त्यसैले हल्लो खरसाङमा लिएर आएकी छु सङ्गीतको मधुर लयसँगै केही जानकारीहरू। म उद्घोषिका दिपा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै कार्यक्रमको थालनी गरिरहेछौँ यो साङ्गीतिक प्रस्तुतिबाट।

श्रोता, आज 2 तारिक जुलाई खेल पत्रकारिता इतिहास वातावरण संरक्षण र साहित्यका दृष्टिले आज विशेष महत्त्व पुगेको दिन। सबैभन्दा पहिले चर्चा गरौँ खेल जगतको। आज विश्व खेलकुद पत्रकारिता दिवस अर्थात् वर्ल्ड स्पोर्ट्स जर्नलिस्ट डे। सन् 1994 अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासङ्घको स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको। खेलकुदका रोमाञ्चक क्षणहरूलाई निष्पक्ष र जिम्मेवारीपूर्ण ढङ्गले जनसमक्ष पुर्याउने खेल पत्रकारहरूको योगदानको सम्मान स्वरूप यो दिवस मनाइन्छ।

खेलकुदको प्रसङ्गपछि अब लागौँ राजनीतिक इतिहासतर्फ। आज हो सिमला सम्झौताका वार्षिकोत्सव। आजकै दिन सन् 1972 भारत पाकिस्तानमाझ ऐतिहासिक सिमला सम्झौता भएको थियो। भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी अनि पाकिस्तानका राष्ट्रपति जुल्फिकार अली भुट्टोद्वारा हस्ताक्षरित यो सम्झौताले दुई देशबीचको सम्बन्धलाई शान्तिपूर्ण ढङ्गले अघि बढाउने मानचित्र तयार गरेको थियो।

इतिहासको पाटो सँगसँगै अहिले घरी भारतभरि प्रकृति र पर्यावरणको उत्सव पनि चलिरहेको छ। जुलाई 1 तारिकदेखि 7 तारिकसम्म मनाइने वन महोत्सवको आज दोस्रो दिन सन् 1950 कन्हैयालाल मणिकलाल मुन्सीद्वारा सुरु गरिएको यो अभियानले हामीलाई रुख रोप्न र प्रकृतिको रक्षा गर्न प्रेरित गर्दछ। अन्त्यमा आज नेपाली साहित्यका प्रखर कवि तथा गीतकार हरिभक्त कटुवालको जन्म जयन्ती हो। आजकै दिन सन् 1935 आसाम राज्यको डिब्रुगढमा जन्मिएका उनका कविता र गीतहरूले जीवनका सुख दुःख, मानवीय संवेदना र समाजका यथार्थलाई सरल तर प्रभावशाली शैलीमा अभिव्यक्त गरेका छन्। उहाँका सृजनाहरू आज पनि पाठक र श्रोताको मनमा उत्तिकै जीवन्त छन्। नेपाली साहित्यमा उहाँको योगदान सधैँ सम्मानका साथ स्मरण गरिन्छ।

अब श्रोताहरूलाई ट्राफिक सम्बन्धी केही सुझाउ। वर्षायाम सक्रिय भएसँगै पहाडी क्षेत्रहरूमा लगातार वर्षा भइरहेको छ। यसका केही सडकहरूमा पहिरो जाने, डुङ्गा खस्ने तथा यातायात प्रभावित हुने सम्भावना बढेको छ। यस्तो अवस्थामा यात्रा गर्दा विशेष सावधानी अपनाउनु अत्यन्त आवश्यक छ। सवारी चालकहरूको लागि विशेष सुझाउ, सवारी चलाउँदा गति नियन्त्रण नराख्नुहोला। वर्षाको समयमा कुहिरो लागेर दृश्यता कम हुने भएकाले हेडलाइटको उचित प्रयोग गर्नुहोस् र सुरक्षित दूरी कायम राख्नुहोस्। जोखिमयुक्त स्थानमा आवश्यक रूपमा सवारी नरोक्नुहोस् तथा जबरजस्ती अगाडि बढ्ने प्रयास नगर्नुहोस्। हाम्रा यात्री श्रोताहरू, यात्रा गर्नु अघि सडकको अवस्थाबारे जानकारी लिनुहोस्। आपतकालीन अवस्थाका लागि मोबाइल फोन पूर्ण चार्ज राख्नुहोस् र आवश्यक औषधि तथा पिउने पानी साथमा राख्नुहोस्। सुरक्षित यात्रा गर्नु केवल चालकको मात्र होइन प्रत्येक यात्रीको पनि साझा जिम्मेवारी हो।

श्रोता सुन्नुहोस्, हाम्रो कार्यक्रम सम्बन्धी सूचना। आगामी 8 तारिक जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ र हाम्रो नम्बर रहेको छ 03-54-2999-317। याद राख्नुहोला, आगामी 8 तारिक जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

श्रोता, आज दार्जिलिङ, खरसाङ, मिरिक र कालेबुङमा मौसम सामान्यदेखि मध्यम वर्षा हुने तथा केही स्थानहरूमा भने मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ। सिलगढीको कुरा गर्नुपर्दा त्यहाँ आर्द्र मौसम रहनेछ तथा अपरान्न वा साँझतिर मेघ गर्जनसहित भारी वर्षा हुने अनुमान गरिएको छ। दार्जिलिङमा अधिकतम तापमान 23 डिग्री सेल्सियस अनि न्यूनतम 18 डिग्री सेल्सियस, खरसाङमा 23 डिग्री सेल्सियस अनि 18 डिग्री सेल्सियस न्यूनतम तापमान रहनेछ। त्यसरी नै मिरिकमा अधिकतम तापमान 24 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 18 डिग्री सेल्सियस रहनेछ। त्यसै गरी कालेबुङमा अधिकतम तापमान 25 डिग्री सेल्सियस अनि न्यूनतम 20 डिग्री सेल्सियस रहनेछ। त्यसरी नै सिलगढीमा अधिकतम तापमान 32 डिग्री सेल्सियस अनि न्यूनतम 25 डिग्री सेल्सियस रहनेछ। र मौसमबारे जानकारीसितै आजलाई भने म उद्घोषिका दिपा हल्लो खरसाङ साथै आजको बिहानी अधिवेशनबाट आज्ञा चाहन्छु र जाँदा जाँदै राखिरहेछौँ यो कार्यक्रमको अन्तिम साङ्गीतिक प्रस्तुति।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बिहानीको 10:30 अनि 37 सेकेन्ड भइरहेछ। प्रथममा आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका समस्त श्रोतागणमा उद्घोषिका प्रशीलाको सप्रेम नमस्कार। र अब कार्यक्रमको आरम्भ गरिरहेका छौँ हाम्रो सरोकारबाट। हाम्रो सरोकारमा आज हरिभक्त कटुवालको लेखनमा मानवीय संवेदनशीलता र वास्तविकताबारे जानकारी दिन लागिरहेका छौँ। साथै केही साङ्गीतिक प्रस्तुतिहरू पनि राख्न लागिरहेका छौँ।

भर्खरै हजुरले सुन्नुभयो हरिभक्त कटुवालद्वारा रचित यो मिठो गीत, जहाँ स्वर रहेको थियो श्रेया सुतांको। मन त फलामकै भई असल हुन्छ, न घात प्रतिघातमा रुन्छ, न सयपत्री र बाबरीको बोटले छुन्छ, मन त फलामकै भई असल हुन्छ। हजुर श्रोता, यो कविताको केही

लहरको साथमा आज हामी नेपाली साहित्यका एक अद्वितीय कवि, गीतकार तथा मानवीय संवेदनाका सशक्त कवि हरिभक्त कटुवालको जन्म जयन्तीमा उहाँलाई सम्झना गरिरहेका छौँ। उहाँको साहित्यिक व्यक्तित्व र सृजनाको एउटा महत्त्वपूर्ण पक्ष संवेदनशीलता र वास्तविकताबारे चर्चा गरिरहेका छौँ आजको यो विशेष दिनमा। आज उहाँको जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँकै अमूल्य सृजनाबाट प्रेरणा लिऊँ।

विक्रम सम्वत 1992 साल असार 18 गति अर्थात् 2 तारिक जुलाई 1935 मा भारतको असम राज्यको डिब्रुगढ जिल्लाको बोगीबिलमा जन्मनुभएका हरिभक्त कटुवाल नेपाली साहित्यका त्यस्ता स्रष्टा हुनुहुन्थ्यो जसले जीवनका दुःख सुख पीडा सङ्घर्ष प्रेम असमानता र मानवीय भावनालाई अत्यन्तै सरल तर गहिरो भाषामा अभिव्यक्त गर्नुभयो। उहाँले प्रारम्भिक समयमा प्रवासी उपनामबाट लेख्न थाल्नुभएको थियो र पछि आधुनिक नेपाली कवितालाई नयाँ दिशा दिनुभयो।

श्रोता, जब हामी कवि हरिभक्त कटुवालको कविताहरू पढ्छौँ वा उहाँका गीतहरू सुन्छौँ, त्यहाँ हामी उहाँले जीवनलाई कल्पनाको आँखाले होइन भोगाईको आँखाले हेर्नुभएको पाउँछौँ। र उहाँद्वारा रचित यो जिन्दगी खै के जिन्दगी म यहाँ पठन गर्न लागिरहेकी छु। घरिघरि हावा भरिरहनु पर्ने पङ्चर भएको बाइसाइकलको ट्युब जस्तो यो जीवन कति ठिक लाग्दो छ। टाली उक्किन्छ उक्किन्छ टाल्यो, टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ, र पनि न टाली धर्छैन, न गुडी चक्कालाई सुख छैन, गुड्दा गुड्दै जब असङ्ख्य फ्वाङ पर्छन् टाल्नै नसकिने ट्युबमा, अनि फेकिन्छ निर्दयतापूर्वक डस्टबिनमा वा कुनै नालीमा। घरिघरि हावा भरिरहनु पर्ने पङ्चर भएको बाइसाइकलको ट्युब जस्तो यो जीवन कति ठिक लाग्दो। हजुर श्रोता, यो उहाँद्वारा रचित एउटा सुन्दर कविता यो जिन्दगी खै के जिन्दगी। उहाँको साहित्यमा कृत्रिमता छैन, आडम्बर छैन, त्यहाँ छ त केवल एउटा संवेदनशील मन जसले समाजका सामान्य मानिसको आँसु, पीडा, आशा, निराशालाई आफ्नै हृदयमा अनुभव गरेको पाउँछौँ।

कवि हरिभक्त कटुवालको प्रसिद्ध कृति यो जिन्दगी खै के जिन्दगी केवल एउटा कविता संग्रहको नाम मात्र होइन, त्यो जीवन प्रतिको एउटा गम्भीर प्रश्न पनि हो। मानिस किन बाँचिरहेको छ? सङ्घर्षको अन्त्य कहिले हुन्छ? जीवनका असमानता बीच पनि आशा किन मर्दिन? यस्ता प्रश्नहरू उहाँको रचनामा हामी बारम्बार देख्न पाउँछौँ।

नसोधा कहाँ दुख छ घाउ डाली डालीमा फुलफुल्यो पोखिएर घामको झुल्का जस्ता गीतहरूले नेपाली श्रोताको मनमा आज पनि विशेष स्थान ओगटेका छन्। ती गीतहरू केवल मनोरञ्जनका साधन होइनन्, जीवनका अनुभूतिहरूका कलात्मक अभिव्यक्ति हुन्। उहाँको साहित्यले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, संवेदनशीलता नै मानिसको सबैभन्दा ठूलो शक्ति हो। अरूको पीडा बुझ्न सक्ने मन नै साँचो मानवता हो। वास्तविकतालाई स्वीकार गरेर त्यसलाई परिवर्तन गर्ने साहस नै साँच्चै साहित्यको उद्देश्य हो। यसैले हरिभक्त कटुवाल केवल कवि मात्र होइनन्, उहाँ समाजका संवेदनशील स्रष्टा हुनुहुन्थ्यो। आज पनि नेपाली साहित्यको आकाशमा उज्यालो तारा जस्तै चम्किरहेका छन्। संवेदनशील समाज निर्माण गर्ने, मानवको सम्मान गर्ने र साहित्यलाई सत्यलाई निर्भीक रूपमा स्वीकार गर्ने संकल्प गरौँ आजको यस विशेष दिनमा।

श्रोतागण सुन्नुहोस् एक सूचना। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्नो जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354299317। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

श्रोतालयले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्र र अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। त्यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति, म भित्र जे छ गुञ्जनेश्वर छ रमेश कुमार र शैलीको।

प्रस्तुत थियो कार्यक्रम स्वर माधुरी। यो प्रसारण हो आकाशवाणी खरसाङको र अब प्रस्तुत छ बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीती।

श्रोता सुन्नुहोस् एक सूचना। आगामी 8 जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्नो जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 03-54-2999-317। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र प्रसारण भइरहेको छ बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नजरुल गीती।

0: अहिले प्रस्तुत थियो बंगला संगीतको कार्यक्रम गीताञ्जली अन्तर्गत नसरुल गीती। यो प्रसारण हो आकाशवाणी खरसाङको। रबको केही क्षणमा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनिरहेका छौं।
1: आकाशवाणी समाचारको साथ म कनकलता।

समाचारको प्रसारणपछि पुनः स्वागत हजुरलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र श्रोता, यो समय हो हजुरहरूकै फरमाइसमा रहेका केही फिल्मी गीतहरूलाई सुन्ने कार्यक्रम। तपाईँको अनुरोधमा आजको यस कार्यक्रममा हजुरको साथमा छु म प्रशीला। तौनो श्रोता, कार्यक्रमको पहिलो साङ्गीतिक कोशीले यहाँको निम्ति राखिरहेका छौँ जोधा अकबर फिल्मबाट गुन्जन ईश्वर छ जावेद अलीको। र यस गीतलाई फरमाइस गरी पठाउने हाम्रो श्रोताहरू हुनुहुन्छ मजदपुर पुरापटोला भागलपुरबाट राजु खान जहाँगीर सबनम अनि जानम, यसरी नै पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भ प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार कृष्ण कुमार नन्दकिशोर अनि पञ्चनन्द दास, दोलोटोला फारबिसगंज बिहारबाट सिरज परवाना राजा सौरभ तर्नुम तप्सुम अनि इक्तिहार, यसरी नै भिलाई छत्तीसगढबाट मुकेश शर्मा सरिता गौरव अनि गरिमा शर्मा, कनेरिया बजार पूर्णिया बिहारबाट दिलीप कुमार सेन्चुरी बिमला सेन्चुरी अमित राजा कुमार डीजे सोनी अनि विजय डाकिया, जतुका किशनपुरबाट आलम दीर्घ सवना नाच रिजवान राही इमरान राज आलम शेख सवना आलम अनि चाँदनी नाच। त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम कोशीली।

श्रोतागण सुनोस् एक सूचना आगामी 8 जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रतीक्षा फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताले यो रोगहरूबारे आफ्नो जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्नो जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ। हाम्रो नम्बर रहेको छ 03-54-299-9317। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 MHz प्रसारण गरिनेछ।

एफएमए 3.5 मेगाहर्जको तरंगमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र अहिले प्रसारण भइरहेछ हजुरहरूकै फरमाइसमा रहेका केही फिल्मी गीतहरू कार्यक्रम तपाईँको अनुरोधमा राजाको यस कार्यक्रममा हजुरहरूको साथमा छु म प्रशीला ताउनो श्रोता यही फिल्मी गीतको क्रमलाई निरन्तरता दिँदै अब सुन्न लागिरहेका छौं कार्यक्रमको यो अघिल्लो प्रस्तुति दोस्ताना फिल्मबाट गुञ्जनेश्वर छ सानको र यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ डुमाराम बिहारबाट डब्लु अन्सारी सोनामा दिपा वसिम अन्सारी यसरी नै सारिमपुर बक्सरबाट राज एसटी अन्सारी आसमा खातुन अन्सारी अल्ताफ मेहताब मेराज कल्वनी मल्लु अन्सारी राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी हाकु राजुन हाकु कल्पना राई सुम्निमा पिङ्की खुसबु श्रुति पूजा पूर्णिमा हाकु अनि सनी हाकु गर्ल्स स्कुल रोड पनिहारीबाट अवधेश गुप्ता निलो विलासराज अनि वंशराज रामपुर चोक बिहारबाट सवाना साहिन प्रवीण तमन्ना बेगम रकिब आलम कमरान फरन आलम सञ्जय कुमार कन अनि अबरार आलम इन्द्रप्रसादन रुदी जिल्ला छत्तिसगढबाट चन्द्रकान्त सीमा साहु सूर्यकान्त राकेश साहु शुभम सिखानी सफाली न्यूजमटा चिया बगान गिर्जालाइनबाट तर्कत्रुस एका स्वर्णलता श्रद्धा एका अनिडो डोमियन जुलियन अनि चार्ल्स एका साथै छाउगढी बस्तीबाट विमल खगडिया मीना खगडिया सुचिता खगडिया सानिया खगडिया अनि निलु खगडिया ताउनुहोस् यहाँकै फरमाइसमा स्विकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति

त श्रोता भने पालो भएको छ कार्यक्रमको अघिल्लो प्रस्तुतिको जो रहेको छ फिल्म प्रेम रतन धन पायोबाट गुञ्जनेश्वर छ अन्वेषा विनित सिंह हर्षदीप कौर सवाब सबरी अनि साथीहरूको यस गीतलाई सुन्न चाहने हाम्रो श्रोताहरू हुनुहुन्छ कटियार जिल्ला रायपुर पञ्चायत बेजुली गाउँबाट विमल ऋषि कमल श्यामला ऋषि चन्दन अनि पङ्केश्वर ऋषि यसरी नै रङ्गिनी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा लक्षणपुरबाट विश्वनाथ साहु माधेवघाट अमलेश्वरबाट डुमन ठाकुर सुमन मिथिलेश तारिणी सुरज ठाकुर ज्योति रियांश ठाकुर अनि गुरिया ठाकुर त आउनुहोस् यहाँकै फरमाइसमा स्वीकार्नुहोस् कार्यक्रमको यो प्रस्तुति

हवस् त श्रोता मित्र, यसरी विविध फिल्मी गीतहरू यहाँलाई सुनाउँदा सुनाउँदै कार्यक्रमको समय पनि सिधिसकेछ र अब भने यस कार्यक्रमबाट मलाई पनि आज्ञा दिनुहोस्। नमस्ते, राम्रो अघिल्लो कार्यक्रम रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानी प्रधानमन्त्री सानाया ताकाइचीसँग वार्षिक शिखर सम्मेलन स्तरको वार्ता गर्नुहुनेछ। सम्मेलनमा दुवै पक्षलाई द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा र सुदृढीकरण गर्न र पारस्परिक हितका क्षेत्रीय तथा वैश्विक मुद्दाहरूमा विचार आदान प्रदान हुनेछ। दिल्ली पुलिसको विशेष प्रकोष्ठले आइएसआई प्रायोजित अन्तर्राज्य आतंक र हतियार सञ्जालमाथि कारवाही गर्दै चार अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले बताएको छ, अभियुक्तहरूले आइएसआई ह्यान्डलर शहजाद भट्टी र उनका सहयोगीहरूको निर्देशनमा राष्ट्रिय राजधानीमा आतंकवादी गतिविधिहरू गर्ने योजना बनाइरहेका थिए। जयपुरमा 29 राष्ट्रिय ई शासन सम्मेलन आज राष्ट्रिय ई शासन पुरस्कारहरूको प्रस्तुतिकरणसँगै समापन हुनेछ। संयुक्त राष्ट्रमा भारतको स्थायी प्रतिनिधि हरिश परौथानिनीले भारत दशकौँदेखि सीमापार आतंकवादको शिकार भएको र त्यसैले सबै प्रकारका आतंकवादको स्पष्ट रूपमा निन्दा गरिनुपर्छ भन्ने विश्वास गरेको बताउनुभयो। मौसम विभाग अनुसार दक्षिण पश्चिमी मनसुन आज गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पन्जाब र राजस्थानका केही भागहरूसहित सम्पूर्ण दिल्लीमा प्रवेश गरेको छ। अनि रुसी ड्रोन र मिसाइलहरूले युक्रेनको किबमा आक्रमण गरेपछि 11 जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। स्थानीय समाचार एजेन्सीहरूले आज सहरका धेरै भागहरूमा विस्फोटको आवाज सुनिएको रिपोर्ट गरेका छन्। मुख्य समाचार अहिलेलाई पूरा भयो। 2:40 समाचारको अघिल्लो श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले स्वीकार्नुहोस् नरेन्द्र गुरुङ अनि डेजी बराइलको स्वरमा।

0: प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको बताउनुभयो। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पंजाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। फिफा विश्वकप सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सनाए ताकाइचीसँग वार्षिक शिखर वार्ता गर्नुभयो। सम्मेलनमा दुवै पक्षले द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, विश्वास आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो र भारत जापान द्विपक्षीय साझेदारी समयको कसौटीमा उभिएको छ। उहाँले भन्नुभयो, भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक हुन् र एक स्वतन्त्र र खुला हिन्द प्रशान्त क्षेत्र दुवै देशको लागि साझा प्राथमिकता हो।
2: आज भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से हैं। एक फ्री, प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल की है। इनसे हम मिलकर पूरे क्षेत्र में शांति, स्थिरता और प्रगति का मार्ग प्रशस्त करेंगे।
1: उहाँले भन्नुभयो, दुवै देशले आर्थिक सुरक्षा र ऊर्जा सुरक्षाको महत्व बुझेका छन् भने प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्वपूर्ण स्तम्भ हुनेछ। यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो। जापानका प्रधानमन्त्री भारतको 3 दिने भ्रमणको लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। विदेश मन्त्रालयले यो भ्रमण भारत र जापान बीच विशेष रणनीतिक र वैश्विक साझेदारीलाई अगाडि बढाउने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ। हाम्रो संवाददाता अनुसार भारत जापान सम्बन्धमा उच्च स्तरको राजनीतिक गतिविधिहरू छन्। हालै प्रधानमन्त्री मोदीले फ्रान्समा G7 शिखर सम्मेलनको साइडलाइनमा जापानी प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो। गत वर्ष नोभेम्बरमा जोहानेसबर्गमा भएको G20 शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेटवार्ता भएको थियो। वार्षिक शिखर सम्मेलन साझेदारीको रणनीतिक एजेन्डालाई अगाडि बढाउने प्रमुख मञ्च हो। आर्थिक सुरक्षा यो सम्बन्धको एक महत्वपूर्ण खम्बाको रूपमा देखा परेको छ। नोभेम्बर 2024 टोकियोमा भएको पहिलो आर्थिक सुरक्षा संवादमा दुवै पक्षले रणनीतिक सहयोगका लागि प्राथमिकताका 5 क्षेत्रहरू पहिचान गरेका थिए। केन्द्र सरकारले आसाममा हालै आएको बाढीसँग जुझ्न पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ। केन्द्रीय कृषि तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान र केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजूले हिजो गुवाहाटीमा राज्य सरकारसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा बाढीबाट भएको प्रारम्भिक क्षतिलाई सबैभन्दा बढी प्रभावित धेमाजी जिल्ला सहित सम्पूर्ण राज्यमा भएको क्षतिलाई ध्यानमा राखिएको थियो। राज्य प्रमुख सचिव रवि कोटाका अनुसार बाढीबाट 13 जिल्लामा करिब 72,000 मानिस प्रभावित भएका छन्। धेमाजी जिल्लामा मात्रै करिब 50,000 मानिस प्रभावित भएका छन्। जिल्लामा बाढीका कारण 1 जनाको मृत्यु भएको छ भने 8 जना बेपत्ता भएका छन्। बाढीले सडक, पुल, घर, खेतीयोग्य जमिन लगायत करोडौँ रुपियाँको क्षति भएको छ। चौहानले आसाम र अरुणाचल प्रदेशमा बाढीको

0: अवस्थालाई लिएर केन्द्र सरकार निकै गम्भीर रहेको बताउनुभयो। दिल्ली फर्केपछि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाढीको अवस्थाबारे विस्तृत प्रतिवेदन बुझाउने बताउनुभयो। उहाँले दुई राज्यमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय केन्द्रीय अन्तर मन्त्रालय टोली पठाइने पनि बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। ग्रामीण विकास कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले विकसित भारत रोजगार र आजीविका मिशन ग्रामीण विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरूको विकासलाई गति दिने दिशामा एक महत्वपूर्ण कदम रहेको बताउनुभयो। केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशका मुख्यमन्त्री श्री एन चन्द्रबाबु नायडूको साथमा आज तिरुपति जिल्लाको मुकावरीपल्ली गाउँमा विकसित भारत जी रामजी अधिनियम 2025 शुभारम्भ गर्नुभयो। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ। आतंकवादको अन्त्यका लागि एकजुट भएर वैश्विक कारवाही चल्न भारतले आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि हरीश परवथानेनीले संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको नवौं समीक्षामा यो कुरा बताउनुभयो। उहाँले भन्नुभयो, आतंकवादीहरू आतंकवादी नै हुन् र झुटो तुलना वा राजनैतिक बयानहरूद्वारा आतंकवाद विरोधी प्रयासहरूलाई कमजोर पार्नु हुँदैन।
1: India has been a victim of cross-border terrorism for decades.
2: भारत दशकों से सीमा पार आतंकवाद को झेल रहा है। हमने इसकी भारी कीमत चुकाई है। इसी अनुभव के चलते भारत ने आतंकवाद को कतई बर्दाश्त न करने की नीति अपनाई है। आतंकवाद के सभी रूपों और तरीकों की निंदा की जानी चाहिए। भारत ने आतंकवाद के लिए फंडिंग को रोकने पर वैश्विक ध्यान केंद्रित करने की दिशा में काम किया है। भारत का मानना है कि आतंकवाद विरोधी प्रयासों को राजनीति से प्रेरित बयानों से कमजोर नहीं किया जाना चाहिए।
0: कडा सुरक्षाको बीच उपराज्यपाल मनोज सिन्हाले आज जम्मूको भगवती नगर यात्री निवास आधार शिविरबाट वार्षिक श्री अमरनाथ जी यात्राका लागि 4,822 तीर्थयात्रीहरूको पहिलो जथालाई झण्डा देखाउनुभयो। आकाशवाणी जम्मू संवाददाता अनुसार उपराज्यपालले पहलगाम र बालटाल दुई मार्गहरूका लागि तीर्थयात्रीहरूलाई झण्डा देखाउनुभयो। यस पवित्र यात्रामा सामेल हुनको लागि देशका विभिन्न भागहरूबाट तीर्थयात्रीहरू जम्मू पुग्दैछन्। बेङ्गलुरुको दक्षिणी तालुकमा ढुङ्गा खस्दा सात कामदारको मृत्यु भएको छ। मतपटना गाउँको कावेरी क्रसर ढुङ्गा खानेको मुनि ठूलो ढुङ्गा खसेपछि दुर्घटना भएको थियो, जहाँ मजदुरहरू काम गरिरहेका थिए। घाइतेलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री श्री मोदीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। कर्नाटकका उपमुख्यमन्त्री डाक्टर जी परमेश्वरले घटनाप्रति दुःख व्यक्त गर्दै खानी मालिकहरू विरुद्ध उचित कारवाही गर्न निर्देशन दिनुभयो। दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरू सहित गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पन्जाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। राजधानीमा परेको वर्षाले गर्मी र आर्द्रताबाट धेरै राहत पाएको छ। मौसम विभाग अनुसार अघिल्लो दुईदेखि तीन दिनमा उत्तर भारतका धेरै स्थानमा मनसुन फैलिने सम्भावना छ। त्यस्तै भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै पश्चिम र मध्य भारतका केही भागमा येलो अलर्ट जारी गरिएको छ। बिहार, आन्तरिक कर्नाटक, जम्मू काश्मीर, लद्दाख, झारखण्ड, केरला, माहे, तेलङ्गाना, उत्तर प्रदेश र उत्तर पूर्वी क्षेत्रका केही भागमा शनिबारसम्म भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ। फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। खेलको 125 मिनटमा युरी टेलेमेन्सले पेनल्टीमा गोल गर्दै बेल्जियमलाई 3-2 जित दिलाए। यस्तै बोस्निया र हर्जेगोभिनालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिकाले अन्तिम 16 आफ्नो स्थान बनाएको छ, जहाँ अमेरिकाले बेल्जियमको सामना गर्नेछ। अर्को खेलमा इङ्ल्यान्डले कङ्गोलाई 2-1 गोल अन्तरले पराजित गरेको छ। अब जुलाई 6 इङ्ल्यान्डले अन्तिम 16 मेक्सिको सामना गर्नेछ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक भएको बताउनुभयो। भारत र जापानले आर्थिक र

0: ऊर्जा, सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। भारतले आतंकवादलाई कुनै पनि हालतमा न्यायोचित ठहराउन नसकिने आफ्नो संकल्पलाई दोहोर्याएको छ र फिफा विश्वकपमा सेनेगललाई अतिरिक्त समयमा 3-2 अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत।

0: हजुरले भर्खरै सुन्नुभयो यमुना देवान अनि साथीहरूको स्वरमा यो लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ नागरिकहरूको लागि सुविधा बढाउन एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्ड पहलहरू, आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। केन्द्रीय गृहमन्त्री श्री अमित शाहले मंगलबार नयाँ दिल्लीमा एफसीआरए 2.0 पोर्टल र ईओसीआई कार्डको शुरूआत गर्नुभयो। यस अवसरमा श्री शाहले भन्नुभयो, आज शुरू गरिएका दुवै नयाँ पहलहरू नागरिकहरूको सुविधा बढाउन अत्याधिक लाभदायक साबित हुनेछन्। उहाँले भन्नुभयो, आज शुरू गरिएका यी दुवै पहलहरूले नागरिकहरूको लागि सुविधाहरू बढाउनेछन् र विशेष गरी एफसीआरए पोर्टल मार्फत चन्दा प्राप्त गर्नेहरूले सामना गर्ने कठिनाईहरूलाई समाधान गर्नेछन्। एफसीआरए 2.0 पोर्टल विदेशी योगदान नियमन ऐन अन्तर्गत अनुपालनलाई सरल बनाउन र अनुगमन र कार्यान्वयन संयन्त्रलाई बलियो बनाउन विकसित गरिएको छ। आवेदन नवीकरण, वार्षिक रिटर्न र अन्य सेवाहरूसँग सम्बन्धित सबै प्रमुख प्रक्रियाहरू अब पूर्ण रूपमा डिजिटल अन्तदेखि अन्त बनाइएको छ। हाल देशभरि लगभग 14,500 सक्रिय एफसीआरए संस्थाहरू काम गरिरहेका छन्। प्रत्येक वर्ष लगभग 15,000 देखि 20,000 आवेदनहरू र लगभग 17,000 वार्षिक रिटर्नहरू प्राप्त हुन्छन्। यति ठूलो मात्रालाई ध्यानमा राख्दै आधुनिक प्रविधि सक्षम र सुरक्षित प्रणालीको आवश्यकतालाई लामो समयदेखि महसुस गरिएको थियो। राष्ट्रिय सरकारी क्लाउड मा होस्ट गरिएको यो पोर्टलमा प्रक्रिया पुनः इन्जिनियरिङ, एकीकृत डाइसबोर्ड आधारित प्रमाणीकरण, ई साइन सुविधा र ओसीआर आधारित दस्तावेज विश्लेषण जस्ता सुविधाहरू समावेश छन्। नयाँ एफसीआरए संशोधन नियमहरू 2026का प्रमुख प्रावधानहरू पनि यसमा समावेश गरिएको छ। पोर्टल प्रमुख सरकारी डेटाबेसहरू र ब्याङ्कहरूसँग एकीकृत गरिएको छ, जसमा प्यान, आधार, ओसीआई, एनजीओ दर्पण र आईसीएआईको यूडीआईएन प्रणाली समावेश छ। संस्थाहरूको लागि यो पोर्टलले कागजी कार्य घटाउँछ, समय बचत गर्छ र सरल र अधिक सुविधाजनक अनुभव प्रदान गर्दछ। यसमा छिटो आवेदन प्रशोधन र एकीकृत लगइन आधारित ड्याशबोर्ड समावेश छ। सरकारको लागि प्रमुख डेटाबेसहरूसँग एपीआई आधारित एकीकरणले छिटो र अधिक सटीक प्रमाणीकरण, सुधारिएको अनुपालन, अनुगमन र विदेशी योगदानको प्राप्ति र उपयोगको प्रभावकारी निरीक्षणलाई सक्षम बनाउँछ, जसले गर्दा राष्ट्रिय सुरक्षा र सुशासन दुवैलाई बलियो बनाउँछ। प्लेटफर्मलाई एआई सञ्चालित चार्टबोर्ड र मोबाइल आधारित पहुँच जस्ता भविष्यका सुविधाहरू समायोजन गर्न पनि डिजाइन गरिएको छ। ईओसीआई कार्ड शुरू गर्दा गृहमन्त्रीले अवलोकन गर्नुभयो, ओसीआई प्रणालीमा सामना गरिएका प्रारम्भिक समस्याहरू यस नयाँ प्रणालीमा समाधान गरिएको छ र यसले 50 लाख भन्दा बढी ओसीआई कार्ड धारकहरूलाई ठूलो सुविधा दिनेछ। इलेक्ट्रोनिक ओभरसिज सिटिजन अफ इण्डिया ईओसीआई कार्ड पूर्ण रूपमा डिजिटल प्रणाली मार्फत विश्वव्यापी भारतीय डाइस्पोराका लागि ओसीआई सेवाहरूलाई रूपान्तरण गर्ने एक प्रमुख नागरिक केन्द्रित पहल हो। यस प्रणाली अन्तर्गत आवेदकहरूले सम्पूर्ण ओसीआई प्रक्रिया अनलाइन पूरा गर्न सक्छन्। अवस्थित कार्ड धारकहरूले धेरैजसो अवस्थामा नयाँ आवेदन वा भौतिक प्रमाणीकरणको आवश्यकता बिना नै आफ्नो ईओसीआई कार्ड डिजिटल रूपमा प्राप्त गर्न सक्छन्। नयाँ व्यवस्था अन्तर्गत 20 वर्षको उमेरपछि नयाँ पासपोर्ट प्राप्त गर्दा ओसीआई पुस्तिका पुनः जारी गर्ने आवश्यकता हटाइएको छ।

अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब हजुरलाई सुनाइरहेका छौं केही फिल्मी गीतहरू। ताउनो श्रोता मित्र, कार्यक्रमको पहिलो कोशीले स्वीकार्नुहोस् यादव की बारात फिल्मबाट आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा, जहाँ संगीत हामी पाउँछौ राहुल देववर्मनको निशब्द मजरुको।

0: गीतहरूको प्रसारणपछि श्रोतावास सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। असम विधानसभाको 16 कार्यकालको पहिलो बजेट सत्र 6 जुलाईदेखि सुरु हुँदैछ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको आह्वानमा यो सत्र बिहान 9:30 बजे दिसपुर स्थित विधानसभा कक्षमा सुरु हुनेछ। बजेट सत्र जुलाई 31 सम्म चल्नेछ। वित्तीय वर्ष 2026-27 का लागि पूर्ण राज्य बजेट 10 जुलाईमा सदनमा प्रस्तुत गरिनेछ। सत्रको पहिलो दिन समवेदना प्रस्ताव, विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने र सरकारी विधेयक पेश गर्ने लगायत का नियमित विधायिकी कार्यहरू सञ्चालन हुनेछ। यसै बीच बजेट सत्रको विस्तृत कार्यतालिका असम विधानसभा सचिवालयले जारी गरेको छ। असमका स्वास्थ्य र परिवार कल्याण, चिकित्सा शिक्षा र अनुसन्धान मन्त्री अशोक सिंहलले हिजो शिवसागर र जोरहाट जिल्लाका प्रमुख स्वास्थ्य संस्थाहरूको निरीक्षण गर्नुभयो, जहाँ स्वास्थ्य सेवाहरूको गुणस्तर, पूर्वाधार र विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा पनि गर्नुभयो। यस भ्रमणलाई राज्य सरकारको स्वास्थ्य आसाम अभियान अन्तर्गत स्वास्थ्य प्रणालीलाई अझ बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण पहलको रूपमा हेरिएको छ। शिवसागर मेडिकल कलेजको निर्माण कार्यको निरीक्षणबाट सुरु भएको भ्रमण मन्त्रीले गुणस्तरीय निर्माण र निर्धारित समय सीमा भित्र सम्पन्न गर्न निर्देशन दिनुभयो। त्यसपछि उहाँले राजाबाडीको च्युकाफा मल्टिस्पेसिलिटी अस्पतालको भ्रमण गर्दै उपलब्ध आधुनिक स्वास्थ्य सुविधाहरूको पनि जायजा लिनुभयो। उहाँले भन्नुभयो, यो अस्पताल शिवसागरका लागि मात्र होइन तर सम्पूर्ण माथिल्लो आसामका लागि अत्याधुनिक चिकित्सा सेवाहरूको प्रमुख केन्द्रको रूपमा देखा परिरहेको छ। यस अवसरमा काजीरङ्गामा लोकसभा सांसद कामाख्या प्रसाद तासा, विधायक रूपज्योति कुर्मी, विधायक विकास सौकिया, जोरहाटका जिल्ला आयुक्त जय शिवानी, आयुक्त सचिव पी अशोक बाबु, चिकित्सा शिक्षा निर्देशक डाक्टर मनोज कुमार चौधरी, स्वास्थ्य सेवाका निर्देशक कमलजीत तालुकदार र धेरै वरिष्ठ चिकित्सक र अधिकारीहरू उपस्थित थिए। असमको तिनसुकिया जिल्लाको दुमदुमामा पुलिसले विशेष अभियान चलाएर करिब 74 वटा गाईवस्तु जफत गरेको छ। यस कार्यवाहीको क्रममा पुलिसले गाईवस्तु ओसार पोसारमा प्रयोग हुने 2 वटा गाडीलाई पनि नियन्त्रणमा लिएको छ। पुलिसका अनुसार अपरेसनको क्रममा 2 सवारी साधनहरूबाट गाईवस्तुहरू बरामद गरिएको थियो। जफत गरिएका गाईवस्तु अहिले दुमदुमा नगरको सार्वजनिक खेल मैदानमा राखिएको छ। पुलिसले यस सम्बन्धमा 3 जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। गुवाहाटीमा नक्कली भारतीय नोटको कारोबार विरुद्ध पुलिसले ठूलो सफलता हासिल गरेको छ। सहरका विभिन्न भागहरूमा गरिएको अभियानको क्रममा लगभग 10 लाखको नक्कली नोटहरू बरामद गरिएको छ र 4 कथित तस्करहरूलाई पक्राउ गरिएको छ। पुलिसका अनुसार कामाख्या रेलवे जङ्सनबाट झारखण्डको पाकुर जिल्लाको 2 जनालाई नक्कली नोटसहित पक्राउ गरिएको हो। सोधपुछको क्रममा दुवैले गुवाहाटीको राजगढ इलाकामा एक अज्ञात व्यक्तिबाट यी नक्कली नोट प्राप्त गरेका थिए र तिनीहरूलाई झारखण्ड लैजाने योजना बनाइरहेका थिए। राष्ट्रिय वर्षा सिंचित क्षेत्र प्राधिकरणद्वारा आर्थिक सहयोग प्राप्त धान संरक्षण परियोजनाले आसाममा महत्त्वपूर्ण कोसे ढुङ्गा हासिल गरेको छ। परियोजना अन्तर्गत राष्ट्रिय जैविक विविधता प्राधिकरणले सोनितपुर जिल्लाको बोर्जुली क्षेत्रलाई जैविक विविधता सम्पदाका रूपमा अधिसूचित गरेको छ। असमको सोनितपुर जिल्लामा धान संरक्षण र व्यवस्थापन नामक यस परियोजनाको उद्देश्य धानको प्राकृतिक क्षेत्र संरक्षण गर्नु हो। यो मान्यता भारतको समृद्ध धानको विविधता संरक्षण गर्ने र जलवायु परिवर्तन लचिलो कृषिलाई बढावा दिने दिशामा एक महत्त्वपूर्ण कदम हो। कृषि तथा किसान कल्याण मन्त्रालयले यो परियोजना सन् 2022 कार्यान्वयन हुन लागेको जनाएको छ। यो आइसिएआर राष्ट्रिय पादप अनुवंशिक अनुसन्धान ब्युरो नयाँ दिल्लीले आसाम राज्य जैविक विविधता बोर्डको सहयोगमा सञ्चालन गरिरहेको छ। केन्द्र सरकारले आसाममा हालै आएको बाढीसँग जुझ्न पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ। केन्द्रीय कृषि एवं ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान र केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजूले हिजो गुवाहाटीमा राज्य सरकारसँग समीक्षा बैठक गर्नुभयो। बैठकमा बाढीबाट भएको प्रारम्भिक क्षतिलाई सबैभन्दा बढी प्रभावित धेमाजी जिल्लासहित सम्पूर्ण राज्यमा भएको क्षतिलाई ध्यानमा राखिएको थियो। राज्य प्रमुख सचिव रवि कोटाका अनुसार

बाढीबाट 13 जिल्लामा करिब 72,000 मानिस प्रभावित भएका छन्। समाचार अहिलेलाई पूरा भयो। 3:45 मा समाचारको अघिल्लो श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र म यहाँ अघि राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त हुनु श्रोता, कार्यक्रमको पहिलो कोशीले स्वीकार्नुहोस् प्रणय गुरुङको स्वर अनि संगीतमा, जहाँ शब्द रचना हामी पाउँछौ एलबी थापाको।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र प्रसारण भइरहेछ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त्यसै क्रममा अब स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति नरेन्द्र गुरुङ, उत्तम प्रधान, डेजी बडाइली अनि रिमलाको स्वरमा।

0: विविध कलाकारको स्वरमा अहिले प्रस्तुत भइरहेको थियो केही लोक तथा आधुनिक गीतहरू। यो प्रसारण हो आकाशवाणीको र श्रोताब पालो समाचारको।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानका प्रधानमन्त्री सनाए तायाकाचीले वार्षिक शिखर वार्तापछि विभिन्न क्षेत्रका सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। अन्तर्राष्ट्रिय आतंकवादमाथि व्यापक सम्मेलनका लागि भारतको लामो समयदेखि रहेको प्रस्तावलाई संयुक्त राष्ट्र महासभामा समर्थन प्राप्त भएको छ।

0: केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरूको विकासलाई गति दिने दिशामा एक महत्त्वपूर्ण कदम रहेको बताउनुभयो। उपराज्यपाल मनोज सिन्हाले आज जम्मूको भगवती नगर यात्री निवास आधार शिविरबाट वार्षिक श्री अमरनाथजी यात्राको पहिलो जत्थालाई झण्डा देखाउनुभयो अनि दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरूसहित गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पन्जाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआईसहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सनाया तायाकाइचीसँग वार्षिक शिखर वार्ता गर्नुभयो। सम्मेलनमा दुवै पक्षले द्विपक्षीय सहयोगका सबै आयामहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, विश्वास आजको समयको सबैभन्दा ठूलो सम्पत्ति हो र भारत जापान द्विपक्षीय साझेदारी समयको कसौटीमा उभिएको छ। उहाँले भन्नुभयो, भारत र जापान आज विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थाहरूमध्ये एक हुन् र एक स्वतन्त्र र खुल्ला हिन्द प्रशान्त क्षेत्र दुवै देशका लागि साझा प्राथमिकता हो। उहाँले भन्नुभयो, दुवै देशले आर्थिक सुरक्षा र ऊर्जा सुरक्षाको महत्त्व बुझेको छ भने प्रविधि साझेदारी भारत जापान सहयोगको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हुनेछ। श्री मोदीले भन्नुभयो, यस दृष्टिकोणलाई साकार पार्न भारत र जापान ले एआईको क्षेत्रमा संयुक्त वक्तव्य जारी गरेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, जापानको सठिक प्रविधि र भारतको सफ्टवेयर क्षमताहरूको संगमले विश्वव्यापी एआई विकासलाई नयाँ गति र शक्ति प्रदान गर्नेछ। उहाँले भारत र जापान बीच रक्षा क्षेत्रमा पहिलो सह विकास परियोजनाका लागि आज दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको जानकारी दिनुभयो।
1: प्रधानमन्त्री ताकाइची और मेरा विश्वास है कि टेक्नोलॉजी पार्टनरशिप हमारे सहयोग का सबसे मजबूत स्तंभ बनेगी। इसी विजन को साकार करने के लिए आज एआई के क्षेत्र में हमने जॉइंट स्टेटमेंट भी जारी किया है। भारतीय एआई इकोसिस्टम के कई प्रमुख संस्थानों में भी आज अपने जापानीज पार्टनर के साथ एग्रीमेंट्स किए हैं।
0: यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थित हुनुहुन्थ्यो। जापानका प्रधानमन्त्री भारतको तीन दिने भ्रमणका लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नु भएको हो। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। विदेश मन्त्रालयले यो भ्रमण भारत र जापान बीच विशेष रणनीतिक र वैश्विक साझेदारीलाई अगाडि बढाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको बताएको छ। अन्तर्राष्ट्रिय आतंकवादमाथि व्यापक सम्मेलनका लागि भारतको लामो समयदेखि रहेको प्रस्तावलाई संयुक्त राष्ट्र महासभामा फेरि समर्थन प्राप्त भएको छ। 140 सदस्यहरूले अप्नाएको संयुक्त राष्ट्र संघको वैश्विक आतंकवाद विरोधी रणनीतिको नवौं समीक्षाले सदस्य राष्ट्रहरूलाई तीन दशक पहिले भारतले प्रस्ताव गरेको महासन्धिलाई अन्तिम रूप दिन सबै प्रयास गर्न आग्रह गरेको छ। संयुक्त राष्ट्र संघमा भारतका स्थायी प्रतिनिधि पी हरिसले भन्नुभयो, सुसङ्गत कानुनी ढाँचाको अभावले विश्वव्यापी आतंकवाद विरोधी प्रयासहरूलाई कमजोर पार्छ। उहाँले अपराधीहरूका वित्त पोषकहरू र प्रायोजकहरूलाई जवाफदेही बनाउन आह्वान गर्दै आतंकवादसँग लड्न दोहोरो मापदण्ड अप्नाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो। श्री हरिसले भन्नुभयो, यस सम्मेलनले अन्तर्राष्ट्रिय सहयोग अभियोजनलाई बलियो बनाउनेछ र आतंकीहरूलाई सुरक्षित आश्रय, पैसा र हतियारहरूबाट वञ्चित गर्नेछ। अमेरिका, इजरायल र अर्जेन्टिनाले यो रणनीतिको विपक्षमा मतदान गरेका थिए। ग्रामीण विकास, कृषि र किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले विकसित भारत रोजगार र आजीविका मिसन, विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरूको विकासलाई गति दिने दिशामा एक महत्त्वपूर्ण कदम रहेको बताउनुभयो। केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशका मुख्यमन्त्री श्री एन चन्द्रबाबु नायडूको साथमा आज तिरुपति जिल्लाको मुक्का वरिपल्ले गाउँमा विकसित भारत जी रामजी अधिनियम 2025 को शुभारम्भ गर्नुभयो। सभालाई सम्बोधन गर्दै श्री चौहानले भन्नुभयो, यस योजनाको उद्देश्य कुनै पनि गरिब श्रमिक बेरोजगार नहोस् र सबैलाई रोजगारी प्राप्त होस् भन्ने हो। यो योजना सुरु गरेकोमा प्रधानमन्त्री श्री नरेन्द्र

0: मोदीप्रति आभार व्यक्त गर्दै उहाँले भन्नुभयो, यस योजना अन्तर्गत रोजगारीको अवधि 100 दिनबाट बढाएर 125 दिन बनाइएको छ।
1: 5 सालमै विकसित भारत जी राम जी योजना में 7.5 लाख करोड़ रुपया खर्चा होंगे, मतलब 5 साल में हर पंचायत को 2 करोड़ रुपया से ज्यादा मिलेंगे। और ये पैसा ठीक से गांव में खर्च हो गया तो मजदूरों को रोजगार तो मिलेगा ही, लेकिन गांव की तस्वीर भी बदल जाएगी और वहां की जनता की तकदीर भी बदल जाएगी।
0: यस्तै मध्य प्रदेशमा केन्द्र सरकारको विकसित भारत जी रामजी योजना आज सुरु गरिएको छ। राज्यका सबै जिल्लामा जनसभा शुभारम्भ कार्यक्रमहरू भइरहेका छन्। यी कार्यक्रमहरूमा भारत सरकारको राष्ट्रिय शुभारम्भ समारोहको प्रत्यक्ष प्रसारण पनि भइरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @EIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले भारतमा इलेक्ट्रिक मोबिलिटीले प्रविधिलाई प्रतिस्थापन नगरेर दिगो औद्योगिक इकोसिस्टम निर्माण गरिरहेको बताउनुभयो। उहाँले इलेक्ट्रिक मोबिलिटी विकसित भारतका लागि देशलाई इलेक्ट्रिक मोबिलिटी केन्द्र बनाउने विषयमा आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँले दिगो र सन्तुलित विकासका साथ पर्यावरण संरक्षण र जीवनयापनलाई सहज बनाउन सरकार लागि परेको बताउनुभयो। वातावरणीय सुरक्षामा सम्झौता नगरी सरकारले वातावरणीय स्वीकृतिको सरलीकरण, परिवेश पोर्टल मार्फत स्वीकृति प्रणालीलाई डिजिटलीकरण गर्ने, अनुपालन आवश्यकताहरूलाई युक्तिसङ्गत बनाउने र व्यापार गर्न सजिलो बनाउने काम गरिरहेको मन्त्री यादवले जानकारी दिनुभयो। कडा सुरक्षाका बीच उपराज्यपाल मनोज सिन्हाले आज जम्मूको भगवती नगर यात्री निवास आदर्श शिविरबाट वार्षिक श्री अमरनाथजी यात्राका लागि 4,822 तीर्थयात्रीहरूको पहिलो जत्थालाई झण्डा देखाउनुभयो। आकाशवाणी जम्मू संवाददाताका अनुसार उपराज्यपालले पहलगाम र बालटाल दुवै मार्गहरूका लागि तीर्थयात्रीहरूलाई झण्डा देखाउनुभयो। यस पवित्र यात्रामा सामेल हुनका लागि देशका विभिन्न भागहरूबाट तीर्थयात्रीहरू जम्मू पुगिरहेका छन्। बेङ्गलुरुको दक्षिणी तालुकमा ढुङ्गा खस्दा 7 कामदारको मृत्यु भएको छ। मतपटना गाउँको कावेरी क्रसर ढुङ्गा खानीको मुनि ठुलो ढुङ्गा खसेपछि दुर्घटना भएको थियो, जहाँ मजदुरहरू काम गरिरहेका थिए। घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दुर्घटनामा परि ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरूसहित गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पन्जाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। राजधानीमा परेको वर्षाले गर्मी र आर्द्रताबाट धेरै राहत पाएको छ। मौसम विभागका अनुसार अघिल्लो 2-3 दिनसम्म उत्तर भारतका धेरै स्थानमा मनसुन फैलने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @EIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानका प्रधानमन्त्री सनाए तायाकाचीले वार्षिक शिखर वार्तापछि विभिन्न क्षेत्रका सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। अन्तर्राष्ट्रिय आतंकवादमाथि व्यापक सम्मेलनका लागि भारतको लामो समयदेखि रहेको प्रस्तावलाई संयुक्त राष्ट्र महासभामा समर्थन प्राप्त भएको छ। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विकसित भारत जी रामजी अधिनियम 2025 देशमा रोजगार सुनिश्चित गर्ने, ग्रामीण जीविकोपार्जनलाई सुदृढ गर्ने र गाउँहरू विकासलाई गति दिने दिशामा एक महत्त्वपूर्ण कदम रहेको बताउनुभयो। उपराज्यपाल मनोज सिन्हाले आज जम्मूको भगवती नगर यात्री निवास आदर्श शिविरबाट वार्षिक श्री अमरनाथजी यात्राको पहिलो जत्थालाई झण्डा देखाउनुभयो अनि दक्षिण पश्चिम मनसुन आज दिल्लीका सबै क्षेत्रहरूसहित गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पन्जाब र राजस्थानका केही भागहरूमा अघि बढेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पुरा भयो।
2: यो प्रसारण हो आकाशवाणीको, र बस्नुहोस् समस्वरमा यो देशभक्ति गीत।

FM 101.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार सम आदरणीय श्रोता उपस्थित भएकी छु साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर त श्रोताहरूलाई विदित भएको कुरा नारी प्रगति कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्छौँ त यसै क्रममा आज पनि एक विषय लिएर उपस्थित भएकी छु। विषय रहेको छ स्वरोजगारको अवसर र सम्भावना। त यस विषयलाई प्रस्तुत गर्नार्थ स्टुडियोमा उपस्थित हुनुहुन्छ मनिषा छेत्री। त यहाँलाई प्रथममा स्वागत जनाउ। नमस्ते मनिषा ज्यू।
1: नमस्ते विनिता ज्यू।
0: त श्रोता आजको विषय स्वरोजगारको अवसर र सम्भावना। यसमाथि म के भन्न चाहन्छु भने स्वरोजगार, स्व भनेपछि आफै, रोजगार आर्थिक आर्जन गर्ने एउटा माध्यम। त अहिले संसारमा जनसङ्ख्या वृद्धिले पराकाष्ठा छोएको छ, विदित भएको कुरा हो। र यस्तो बढ्दो जनसङ्ख्यामा प्रत्येकले सरकारी नोकरी पाउनु भनेको फलामको चिउरा चपाउनु जतिकै हो। र हामी मानवलाई जीवन निर्वाह गर्नार्थ केही आर्थिक आर्जन त अवश्य नै गर्नुपर्ने हुन्छ। त्यसैले हामी हाम्रो रोजगार स्वयंले नै प्रबन्ध गर्नु नै स्वरोजगार भएर आफ्नो जीवनलाई सुचारू रूपले अघि बढाउनु हो, होइन त मनिषाज्यू? अब तपाईँको विचार हाम्रो आजको विषय स्वरोजगारको अवसर सम्भावनामाथि के राख्नुहुन्छ त?
1: हजुर विनिताज्यू, धेरै धेरै धन्यवाद। स्वरोजगार भन्नाले आफ्नै सिप, ज्ञान र पुँजी परिश्रमको भरमा कुनै पनि व्यक्ति आफैले उद्यम सुरु गरी आय आर्जन गर्ने प्रक्रिया हो। नोकरीको पर्खाइमा बस्नुभन्दा आफै मालिक बनेर काम गर्ने सोच नै स्वरोजगार हो। बढ्दो बेरोजगारी, सीमित सरकारी तथा निजी क्षेत्रका रोजगारीका अवसरहरू र युवा पलायनको पृष्ठभूमिमा स्वरोजगार आजको युगको आवश्यकता बनेको छ। विनिताज्यू, भारत विश्वकै सबैभन्दा ठूलो युवा जनशक्ति भएको देश हो। यसैले सरकारी र निजी क्षेत्रमा सबैलाई नोकरी दिन सम्भव नै छैन। यही कारण नोकरी खोज्ने होइन, नोकरी दिने बन्ने सोच अहिले देशमा मौलाउँदै गएको छ। स्वरोजगार हुनु भनेको आफ्नो मालिक आफै हुनु हो। स्वरोजगार अर्थात् सेल्फ इम्प्लोइमेन्ट भनेको आफ्नो सिप, विचार र मेहनतले आफ्नै व्यवसाय सुरु गरेर आम्दानी गर्नु हो। मेक इन इन्डिया, स्टार्टअप इन्डिया र डिजिटल इन्डिया जस्ता अभियानले यो सोचलाई अझ बल दिइरहेको छ। स्वरोजगारको सन्दर्भमा नारीहरूको कुरा गर्नुपर्दा भारतमा नारीको श्रम सहभागिता दर लगभग 25% मात्र छ। घर र परिवार सम्हाल्ने जिम्मेवारीका कारण धेरै दिदी बहिनीहरू 9-5 नोकरी गर्न सक्दैनन्। स्वरोजगारले समयको लचकता, घरबाटै काम गर्ने सुविधा र आर्थिक स्वतन्त्रता एकसाथ दिन्छ। आत्मनिर्भर नारीले परिवारको निर्णयमा भूमिका बढाउँछिन् र अर्को पुस्ताको लागि रोल मोडल पनि बन्छन्। विनिताज्यू,
0: हजुर ठिक कुरा गर्नुभयो यहाँले। त यसै क्रममा स्वरोजगारको अवसरहरू कसरी आइन्छ त भनिदिनुहोस् न।
1: हजुर हजुर, र अब हामी कुरा गरौँ स्वरोजगारका अवसरहरू र स्वरोजगारले तपाईँलाई आफ्नै व्यवसाय सुरु गर्ने र आर्थिक स्वतन्त्रता प्राप्त गर्ने अवसर दिन्छ। यो तपाईँको सिप, रुचि र स्थानीय बजारको मागमा निर्भर गर्दछ। आज डिजिटल प्लेटफर्म र सरकारी योजनाहरूको सहयोगमा स्वरोजगार व्यवसाय सुरु गर्नु पहिले भन्दा धेरै सजिलो भएको छ। आफूसँग कला, सिप र क्षमता छ भने स्वरोजगारका अवसरहरू विभिन्न क्षेत्रहरूमा पाउन सकिन्छ। विनिताज्यू, र हामी कुरा अगाडि बढाउँदै जाउँ, होइन, भारतको 50% भन्दा बढी जनसङ्ख्या अझै कृषिमा आश्रित छ। तर अब परम्परागत खेती मात्र होइन, तर यसलाई आधुनिक र अझ उन्नत तरिकाले खेती गर्न सकिन्छ, जसमा अर्ग्यानिक खेती गर्न सकिन्छ। किनकि अहिले सहर बजारमा अर्ग्यानिक तरकारी, फलफुलको माग र दाम धेरै उच्च छ। यसरी नै हाई भ्यालु क्रप, च्याउ, ड्रागन फ्रुट, केसर, एभाकाडोको खेती गर्न सकिन्छ। योबाट पनि राम्रो आम्दानी हुन सक्छ। विनिताजी, त्यसरी नै डेयरी र पशुपालनको क्षेत्रमा कुरा गर्दा डेयरी कम्पनीहरूसँग जोडिएर दुध व्यवसाय गर्न सकिन्छ। बाख्रा, कुखुरा, माछा पालन गर्न सकिन्छ। योबाट पनि आम्दानीको निकै राम्रो स्रोत यिनीहरूलाई मान्न सकिन्छ। अर्को रह्यो खुद्रा र थोक व्यापार। किराना दोकान, बुटिक, हार्डवेयर स्टोर वा थोक व्यापार सुरु गर्न एक परम्परागत र सुरक्षित विकल्प मानिन्छ। आफूसँग सिप भए ससाना उद्योगहरू खोल्न सकिन्छ। टेलरिङ क्षेत्रमा पनि धेरै अवसरहरू छ। विनिताज्यू, त्यसरी नै हामी कुरा गरौँ टिफिन सेवाहरू, जुन चाहिँ हामी पुर्याउन सक्छौँ, होइन, अनि क्लाउड किचन, बेकरी खोल्न सकिन्छ वा सानो क्याफे खोल्न सकिन्छ। यसको साथै अचार, पापड, जाम मिलेट बिस्कुट बनाउने साना साना उद्योगहरू पनि खोल्न सकिन्छ। यसरी नै अगरबत्ती मैनबत्ती साबुन पेपर प्लेट डिस्पोजल ग्लास बनाउने जस्ता ससाना उद्योगहरू पनि सुरु गर्न सकिन्छ विनिताज्यू।
0: हजुर हजुर, त त्यसरी नै डिजिटल र टेक्नोलोजीमा आधारित स्वरोजगार भन्नुपर्दा के भन्नुहुन्छ यस विषयमा?
1: अहिलेको युग नै विनिताज्यू अहिले डिजिटल युग भनिन्छ होइन, टेक्नोलोजी बिना त अब अहिले त केही कुरा नै हुँदैन र यस्तो युगमा पनि अब स्वरोजगारको सम्भावनाहरू पनि यी क्षेत्रमा चाहिँ धेरै छ। डिजिटल र टेक्नोलोजीको क्षेत्रमा चाहिँ धेरै सम्भावनाहरू र अवसरहरू रहेको छ र यो क्षेत्रमा अवसरहरूको कुरा गर्नुपर्दा यो क्षेत्र चाहिँ सबैभन्दा छिटो छिटो वृद्धि भइरहेको हो छ। यदि तपाईँसँग कम्प्युटर वा इन्टरनेटको ज्ञान छ भने तपाईँ अनलाइन सेवा केन्द्र, डिजिटल मार्केटिङ, वेबसाइट डिजाइन वा सफ्टवेयर र एप निर्माण, ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ र सामग्री लेखन अथवा कन्टेन्ट राइटिङमा काम सुरु गर्न सक्नुहुन्छ। यसको साथै तपाईँ सोसल मिडिया म्यानेजमेन्ट गर्न सक्नुहुन्छ र अनलाइन टिचिङ पनि गर्न सक्नुहुन्छ। घरमै बसेर तपाईँहरू अनलाइनको मार्फत चाहिँ तपाईँले ससाना नानीहरूलाई पढाउन सक्नुहुन्छ। यसबाट पनि राम्रो आय आर्जन गर्न सकिन्छ र यिनीहरूलाई राम्रो विकल्प पनि मानिन्छ विनिताज्यू अहिलेको समयमा होइन। त्यस्तै अब हामीले के गर्न सक्छौँ, अहिले देखिराख्नु भएको छ पर्यटकहरू पहाडमा कति धेरै आउने गर्दछन् अनि यसलाई मध्यनजर गरेर हामीले होमस्टे सञ्चालन गर्न सक्छौँ, ट्राभल एजेन्सी आदि पनि स्वरोजगारका राम्रा विकल्प मानिन्छन्। यसबाट पनि हामीले राम्रो आय आर्जन गर्न सक्छौँ र नारीहरूको विषयमा हामीले कुरा गर्नुपर्दा नारीहरूले खेती फ्रिलान्सिङ आदिका साथै टेलरिङ र बुटिक ब्युटी पार्लर सञ्चालन गरेर खाद्य उत्पादन गरेर हस्तकलाबाट स्वरोजगार बन्न सक्छन्। यसरी नै उनीहरूले अनलाइन टिचिङ गर्न सक्छन्, ई कमर्स सेलर बन्न सक्छन् होइन, क्लाउड किचन सञ्चालन गरेर पनि स्वरोजगार बन्ने धेरै धेरै अवसरहरू हामी समक्ष छ विनिताज्यू।
0: हजुर हजुर, मनिषाज्यू यस विषयलाई केही क्षण रोकेर एउटा गीत सुनौँ।
1: हुन्छ विनिताज्यू।

0: श्रोता, यस गीत पश्चात आउनुहोस्, हाम्रो यो विषयतर्फ लागौँ। विषय रहेको छ स्वरोजगारको अवसर सम्भावना, त यस विषयमा हामीले कुरा गर्दैछौँ। त यस विषयलाई जानकारी दिनुहुँदैछ मनिषा छेत्रीज्यूले। त मनिषाज्यूलाई म एउटा प्रश्न के गर्न चाहन्छु भने, हामीले रोजगारहरू त उत्पन्न गर्न सक्छौँ होइन, कसरी सम्भव हुन्छ त?
1: हजुर विनिताज्यू, तपाईँले राम्रो कुरा सोध्नुभयो र हामीले गीत सुन्नभन्दा अगाडि म कुरा गर्दै थिएँ नारीहरूले पनि धेरै कुराहरू गर्न सक्छन् र स्वरोजगार बन्न सक्छन् भनेर, होइन? मैले अघि क्लाउड किचनहरूको पनि कुरा गरेँ, त्यसरी नै अब मौरी पालन गरेर होइन 1,00,000 लगानीमा वर्षको 3-4 लाख आमदानी पनि सम्भव छ। यसरी नै च्याउ खेती गरेर, कोठाबाटै च्याउ खेती सुरु गरेर हामीले स्वरोजगार बन्न सक्छौँ, अनि अर्ग्यानिक साग सब्जीहरू लगाउन सक्छौँ। त्यसरी नै अब अहिलेको डिजिटल युगमा महिलाहरूले, गृहिणीहरूले पनि घरबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन्। अहिलेको युगमा त सोसल मिडिया इन्फ्लुएन्सर बनिएर पनि अब खानाको, ब्युटी उत्पादनहरूको, अनि घरमै अब आफूले के गरेको कुराहरूको ब्लगहरू बनाएर पनि नारीहरू अहिले स्वरोजगार बनिरहेका छन्। यसरी नै ई कमर्स सेलर, अब विभिन्न अहिले प्लेटफर्महरू छ सामानहरू अनलाइन बिक्री गर्ने, त्यसमा पनि सामानहरू बिक्री गरेर साडी, कुर्ता, ज्वेलरी घरमै मगाएर बेच्ने, अहिले त्यस्तो गरेर पनि नारीहरू स्वरोजगार

0: भनिरहेका छन् भिनिताज्यू। र अब हामी स्वरोजगारका सम्भावनाहरू अघि तपाईँले कुरा गर्नुहुँदै थियो, अब त्यस विषयमा पनि हामी चर्चा गरौँ होइन। अवसरहरू त धेरै छ र अब सम्भावनाहरू के कस्तो छ भन्ने कुराहरू गर्दा, भारतमा हरेक वर्ष 1 करोडभन्दा बढी युवा रोजगारी बजारमा प्रवेश गर्छन् अथवा अब रोजगार खोज्नको लागि पढे लेखिसकेका युवाहरू अब बजारमा जान्छन् होइन, खोज्छन्। तर अब सरकारी तथ्याङ्क अनुसार सङ्गठित क्षेत्रले यो जनशक्तिको 20% मात्र काम दिन सक्छ अथवा समेट्न सक्छ, अनि अन्य जति पनि बाँकी 80% छन् उनीहरू त अब बेरोजगार भए। त्यसरी नै उनीहरूका लागि चाहिँ स्वरोजगार नै सबैभन्दा व्यावहारिक विकल्प बनेको छ। अहिले कोरोना महामारी पछि त झन् आत्मनिर्भर भारतको सोचले मानिसहरूलाई नोकरीको भर पर्नुभन्दा आफ्नै उद्यम सुरु गर्न प्रेरित गरेको छ। अहिले भारतमा 6.3 करोडभन्दा बढी एमएसएमई दर्ता छन् र तिनले 11 करोडभन्दा बढीलाई रोजगारी दिएका छन्। 140 करोड जनसङ्ख्या आफैमा विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हो। सहर मात्र होइन ग्रामीण क्षेत्रमा पनि ब्रान्डेड सेवा, गुणस्तरीय खाना र अनलाइन सुविधाको माग दिनदिनै बढ्दो छ। हेर्नुहोस्, अहिले सहरमा मात्रै यस्तो छैन तर अहिले गाउँ पनि सहर बनिने दिशामा अग्रसर भइरहेको छ। यसैले अब सरकारले नोकरी खोज्ने होइन नोकरी दिने बन भन्ने नीति लिएको छ। स्वरोजगारमा आम्दानीको अपार सम्भावना छ। हेर्नुहोस्, अब कसैको अधीनमा रहेर काम गर्दा त हामीले सीमित स्यालेरी मात्रै पाउँछौँ, तर हामीले केही व्यापारहरू सुरु गऱ्यौँ र आफैले स्वरोजगार बन्नेतिर लाग्यौँ भने हामीले त त्यो सीमित आय मात्रै कमाउँदैनौँ, तर यसमा त सम्भावना अपारै छ। कुनै नोकरीको सट्टा यदि कसैले कडा परिश्रम, सिप र ग्राहकहरूको सङ्ख्याका आधारमा तपाईँको आम्दानी बढ्छ। स्वरोजगारका लागि केही सरकारी योजनाहरूको अब कुरा गरौँ विनिताज्यू।
1: हजुर, हुन्छ।
0: भारतमा प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम अन्तर्गत नयाँ उद्यम सुरु गर्न 50 लाखसम्म निर्माण क्षेत्रका लागि र 20 लाख सेवा क्षेत्रका लागि सम्मको ऋण प्रदान गरिन्छ। सरकारले 15-35%सम्मको सब्सिडी पनि प्रदान गर्दछ। यो योजनाको मुख्य उद्देश्य युवा र परम्परागत कारिगरहरूलाई स्वरोजगारका लागि आर्थिक सहयोग प्रदान गरेर नयाँ व्यवसाय स्थापना गर्न सहयोग गर्नु हो। यसरी सरकारले अब स्वरोजगार बन्छु भन्नेहरूको लागि सहयोग पनि पुर्याउँदैछ विनिताजी। र यसको साथै सरकारले मुद्रा योजना अन्तर्गत साना दोकान, पार्लर, फुड स्टलहरूलाई वित्तीय सहायता प्रदान गर्दछ। यसमा साना व्यवसायहरूलाई वित्तीय सहायता प्रदान गर्न 10 लाखसम्मको ऋण प्रदान गरिन्छ। महिलाहरूका लागि सरकारले धेरै सहुलियतहरू प्रदान गरेको छ विनिताज्यू। यसमा मुद्रा योजनामा महिला आवेदकलाई प्राथमिकता दिइन्छ। यसको साथै स्ट्यान्ड अप योजना अन्तर्गत महिलाहरूलाई 10-1 करोडसम्म लोन दिइन्छ। महिला समृद्धि योजनामा साना बचत र लोनको सुविधा पनि छ। महिलाहरूका लागि लोनका साथै सरकारले तालिम र स्किलको व्यवस्था पनि गरेको छ। साना साना उद्यमहरू सुरु गर्नको निम्ति प्रशिक्षणहरू पनि सरकारले दिने गरेको छ विनिताजी। र पिएमकेभीवाई ब्युटिसियन टेलरिङ ह्यान्डिक्राफ्टको 3 महिनाको निशुल्क कोर्स पनि प्रदान गर्छ। र सेल्फ हेल्प ग्रुप एसएचजीलाई एनआरएलएम मार्फत बिना ब्याज 3 लाखसम्मको लोन पनि दिइन्छ। हरेक राज्यमा लाग्ने सारस मेलामा एसएसजीको उत्पादनले लाखौँको व्यापार गर्छ। त्यसमा पनि दिदी बहिनीहरूले आफैले उत्पादन गरेको अथवा ह्यान्डिक्राफ्टहरू के अब बिक्री गरेर त्यसबाट पनि आय आर्जन गर्न सक्छन्। यसरी राज्य सरकारले सँगै केन्द्र सरकारले पनि विभिन्न योजनाहरू चाहिँ बनाएको छ, जसले चाहिँ महिलाहरूलाई स्वरोजगार बनाउनको निम्ति सहयोग पुर्याउँदछ। यसरी नै विगतमा पश्चिम बङ्गाल सरकारले पनि धेरै योजनाहरू सुरु गरेको थियो विनिताज्यू, होइन। र अहिलेको समयमा कम लगानीमा मार्केटिङ पनि भइरहेको छ। हेर्नुहोस्, अहिले सोसल मिडियाको स्ट्याटसबाटै हामी लाखौँ ग्राहकसम्म पुग्न सक्छौँ। प्यान इन्डिया बजारको कारण अब हामी खरसाङमा बसेर विभिन्न अनलाइन एपहरू मार्फत चेन्नईको ग्राहकलाई सामान बेच्न सक्छौँ। यसले गर्दा स्वरोजगारका धेरै सम्भावनाहरू बढेर गएको छ।
1: ठिकै भन्नुभयो मनिषाज्यू। त मनिषा

0: त मनिषाज्यू
1: हजुर
0: गीत पश्चात तपाईँलाई के प्रश्न गर्न चाहन्छु भने नारीहरू स्वरोजगारतर्फ लागेका छन् होइन
1: हजुर
0: तर पनि यसमा धेरै चुनौतीहरू आइपर्छ नि
1: हजुर हजुर
0: यस विषयमा के भन्नुहोस्
1: नारीहरूलाई स्वरोजगार बन्नको निम्ति त्यति साह्रो अहिले सहज पनि छैन धेरै नारीहरू स्वरोजगारी बनिसकेका छन् तर पुरुषको सट्टामा तुलना गर्दा अहिले पनि उनीहरूलाई धेरै कठिनाइको सामना गर्नुपर्छ स्वरोजगारले महिलालाई आर्थिक स्वतन्त्रता दिन्छ तर बाटो सजिलो भने छैन भारतमा महिला उद्यमीले सामना गर्ने धेरै चुनौतीहरू छन् यसमा सामाजिक र पारिवारिक चुनौती छ परम्परागत सोच र लैङ्गिक भूमिकाको कुरा गरौँ छोरी मान्छेले घर धान्ने हो व्यापार गर्ने होइन भन्ने सोच अझै धेरै ठाउँमा छ विनिताजी विवाहपछि घरको काम नानीहरू र सासू ससुराको जिम्मेवारी महिलाकै काँधमा हुन्छ व्यवसाय र व्यापारका लागि समय निकाल्न नारीहरूलाई धेरै गाह्रो पर्छ

0: को नाममा हुँदैन, त्यसैले उनीहरूले ब्याङ्कमा अब त्यसलाई राखेर लोनहरू निकाल्न पनि सक्दैनन् र श्रीमानको अनुमति बिना लोन निकाल्न पनि गाह्रो हुन्छ। त्यसले गर्दाखेरि पनि कतिपय ठाउँमा अप्ठ्याराहरू परिरहेको हामीले देखिरहेका छौँ होइन, र कतिजनालाई सिप पनि हुँदैन र बजारको जानकारी पनि हुँदैन, कस्तो व्यवसाय सुरु गर्दा राम्रो हुन्छ, के गर्दा राम्रो हुन्छ भन्ने कुराहरू पनि थाहा हुँदैन। त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई स्वरोजगार बन्नमा निकै चुनौतीहरू आइपर्दछ। तर पनि अहिलेको समयमा हामीले हेऱ्यौँ भने पहिलाको सट्टामा धेरै नारीहरूले घर पनि भ्याइरहेका छन्, सँगसँगै स्वरोजगार पनि बनिरहेका छन्, सन्तुलन मिलाइरहेका छन्। यसरी हामीले हेर्दाखेरि चुनौती भए तापनि त्यो चुनौतीहरूलाई पार गरेर नारीहरू चाहिँ अहिले अघि बढिरहेका छन्।
1: निष्कर्षमा तपाईँ यस विषयमाथि के भन्न चाहनुहुन्छ त?
0: विनिताज्यू, आज हामीले स्वरोजगारको अवसर र सम्भावनाबारे राम्रो चर्चाहरू गऱ्यौँ होइन, र भारतमा स्वरोजगार अब बाध्यता होइन अवसर बनिसकेको छ। सरकारको नीति, डिजिटल क्रान्ति र बढ्दो बजारले गर्दा एउटा सामान्य मान्छेले पनि आफ्नै पहिचान बनाउन सक्छ। नारीका लागि स्वरोजगार अब रहर होइन अवसर हो। सरकारले पुँजी दिएको छ, इन्टरनेटले बजार दिएको छ र समाजको सोच पनि बिस्तारै बदलिँदैछ। सिलाई मसिनदेखि ल्यापटपसम्म, अचारदेखि एप्ससम्म हरेक ठाउँमा नारीहरूले आफ्नो छाप छोड्दैछन्। हुन त नारीहरूका लागि स्वरोजगार बन्नु पनि ठुलै चुनौती हो। कहिले परिवारको साथ हुँदैन त कहिले पुँजीको अभाव हुन्छ। सबैभन्दा ठुलो कुरा परिवार र व्यापारबीच व्यवस्थापन र सन्तुलन पनि कहिलेकाहीँ अड्चन बन्छ। तर यति हुँदाहुँदै पनि धेरै महिलाहरूले यी सबै बाधाहरू पार गरेर विनिताज्यू अहिले सफल भएका छन्। यस्ता उदाहरण हाम्रा अघि धेरै छ। सबैभन्दा ठुलो लगानी वा पैसा होइन, आँट हो। आज 100 रुपियाँबाट सुरु भएको काम भोलि 100 जनालाई रोजगारी दिने कम्पनी पनि बन्न सक्छ। स्वरोजगार सुरु गर्न अघि हामीले के गर्नुपर्छ त भनेर पनि कुरा गरौँ। सर्वप्रथम त आफ्नो सिपहरू चिन्नुपर्छ, आफ्नो रुचि र क्षमताको मूल्याङ्कन गर्नुपर्छ। कुरा तपाईँको नजिक बजारको अनुसन्धान पनि गर्नुपर्छ। तपाईँको नजिक वा अनलाइनमा उच्च माग के छ र कुन कुराको व्यवसाय गर्दा अधिक लाभ हुन्छ भन्ने कुरा बुझ्न पनि अति नै जरुरी छ विनिताजी। यो नबुझिकन हामीले कुनै पनि रोजगारी अथवा स्वरोजगारको व्यापार सुरु गर्न चाहिँ सक्दैनौँ। र सबैभन्दा ठुलो कुरा के भने, स्वरोजगारले तपाईँलाई आर्थिक स्वतन्त्रता मात्र दिँदैन, 2-4 जनालाई रोजगारी दिने मालिक पनि बनाउँछ। त्यसैले आफ्नो रुचि र सिप चिनेर स्वरोजगार बन्नुपर्छ।
1: त श्रोता, यहाँ मनिषा छेत्रीज्यूले स्वरोजगारको अवसर र सम्भावना विषयमाथि अति राम्रो जानकारी हामी समक्ष राखिदिनु भयो। त यस्तै जानकारीहरू भविष्यमा पनि आएर हामी समक्ष राखिदिनु हुन्छ भन्ने आशा राख्दै आजको नारी प्रगति कार्यक्रम यतिमै समाप्त गर्छौँ। नमस्ते।
0: हुन्छ विनिताज्यू, र सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमबाट बिदा लिन्छु। नमस्कार।

नमस्कार। शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथै मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा, र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ छ, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

0: विद्यार्थी भाइ बहिनीहरू, यो देशवन्दना पश्चात आजको कार्यक्रममा हामी वन महोत्सव सप्ताहको विशेष अवसरमा वन जङ्गलको संरक्षणमा हाम्रो दायित्व विषयमाथि आजको कार्यक्रम रहनेछ। विद्यार्थी भाइ बहिनीहरू, वन हाम्रो प्राकृतिक सम्पत्ति हो। यसले हामीलाई स्वच्छ हावा, पानी, औषधि, काठ तथा विभिन्न जीव जन्तुहरूको वासस्थान प्रदान गर्दछ। वनले वातावरणीय सन्तुलन कायम राख्न, माटोको संरक्षण गर्न र जलवायु परिवर्तनका असरहरू कम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। तर वन फरानी, डडेलो, प्रदूषण र अनियन्त्रित प्राकृतिक स्रोतको उपयोगका कारण आज वन क्षेत्र विभिन्न चुनौतीहरूको सामना गरिरहेको हामी पाइरहेका छौँ। यदि हामीले समयमा नै वन संरक्षणमा ध्यान दिएनौँ भने भावी पुस्ताले गम्भीर वातावरणीय समस्याहरू भोग्नु पर्नेछ। त्यसैले वन महोत्सवको सप्ताहले हामीलाई वृक्षरोपण, वन संरक्षणको महत्व बुझ्न र प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरणा दिन्छ। त्यसै कारण आजको कार्यक्रममा पनि हामी वनको संरक्षणमा हाम्रो भूमिका र दायित्वबारे चर्चा गर्नेछौँ, जसलाई हजुरहरू समक्ष राख्नुहुनेछ शिक्षक रोशन राईज्यूले।
1: वन जङ्गल संरक्षणमा हाम्रो दायित्व। हरियो वन राष्ट्रको धन। वन जङ्गल प्रकृतिको अमूल्य सम्पत्ति हो। वनले पृथ्वीमा जीवनलाई सम्भव बनाएको छ। मानव, जनावर, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा तथा अन्य जीवहरूको अस्तित्व वनसँग जोडिएको छ। वनले अक्सिजन उत्पादन गर्छ, कार्बन डाइअक्साइड अवशोषण गर्छ, वातावरणलाई स्वच्छ बनाउँछ र जलवायु सन्तुलन राख्न कायम गर्छ। त्यसैले वनलाई पृथ्वीको हरियो फोक्सो पनि भनिन्छ। आज विज्ञान र प्रविधिको विकाससँगै जनसङ्ख्या वृद्धि, सहरीकरण, औद्योगिकरण र विकास निर्माणका नाममा वन विनाश तीव्र गतिमा भइरहेको छ। यसैले जलवायु परिवर्तन, तापक्रम वृद्धि, बाढी, पहिरो, सुक्खा, जैविक विविधताको ह्रास तथा प्राकृतिक विपदका समस्या बढाइरहेका छन्। त्यसैले वन जङ्गलको संरक्षण आजको सबैभन्दा महत्त्वपूर्ण दायित्व बनेको छ। वनको संरक्षण सरकारको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा कर्तव्य हो। रुख, बिरुवा, झाडी, घाँस तथा विभिन्न जीवजन्तु मिलेर वनको प्राकृतिक क्षेत्रलाई वन भनिन्छ। केवल रुखहरूको समूह मात्र होइन, यो सम्पूर्ण जीवन प्रणाली हो। वनमा लाखौँ प्रकारका वनस्पति, जीवजन्तु, सूक्ष्म जीव र प्राकृतिक स्रोतहरू पाइन्छ। वनले पृथ्वीलाई जैव विविधताको संरक्षण गर्दछ। वन जङ्गलको महत्त्वलाई यहाँ चर्चा गरिन्छ। एक नम्बरमा अक्सिजनको स्रोत। वनले प्रकाश संश्लेषण प्रक्रियाबाट अक्सिजन उत्पादन गर्छ। मानिस तथा अन्य जीवित प्राणीलाई बाँच्न आवश्यक अक्सिजन वनबाट प्राप्त हुन्छ। यदि वन नष्ट भयो भने पृथ्वीमा जीवन नै सङ्कटमा पर्न सक्छ। नम्बर दुई, जलवायु सन्तुलन कायम राख्छ। वनले कार्बन डाइअक्साइड शोषेर वातावरणलाई सन्तुलित बनाउँछ। यसले तापक्रम नियन्त्रण गरी विश्वव्यापी तापक्रम कम गर्न सहयोग पुर्याउँछ। नम्बर थ्री, वर्षा गराउन सहयोग। वनबाट हुने वाष्पीकरणले बादल बन्न सहयोग गर्छ। पर्याप्त वन भएको क्षेत्रमा नियमित वर्षा हुने सम्भावना बढी हुन्छ। नम्बर चार, माटो संरक्षण गर्छ। रुखको जराले माटोलाई मजबुत बनाउँछ। यसले भूक्षय, पहिरो तथा बाढीको जोखिम कम गर्छ। नम्बर पाँच, जैविक विविधताको संरक्षण। वन हजारौँ प्रजातिका जनावर, चराचुरुङ्गी, वनस्पति तथा सूक्ष्म जीवहरूको प्राकृतिक वासस्थान हो। वन नष्ट हुँदा ती जीवहरूको अस्तित्व पनि सङ्कटमा पर्छ। नम्बर छ, आर्थिक महत्त्व। वनबाट काठ, दौरा, जडीबुटी, फलफुल, घाँस, राल, मह, च्याउ लगायत बहुमूल्य वस्तु प्राप्त हुन्छन्। धेरै मानिसहरूको जीविका आर्जन वनमा निर्भर

छ। नम्बर सात, औषधिको स्रोत। धेरै आयुर्वेदिक तथा आधुनिक औषधि वनस्पतिबाट तयार गरिन्छ। भविष्यमा नयाँ औषधि पत्ता लगाउन पनि वन संरक्षण आवश्यक छ। नम्बर आठ, पर्यटन विकास। सुन्दर वन राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तुले पर्यटन उद्योगलाई विकास गर्न मदत गर्छन्। पर्यटनबाट देशले ठूलो आमदानी प्राप्त गर्न सक्छ। वन विनाशका कारणहरूलाई पनि यहाँ चर्चा गरिन्छ। आज विश्वभर वन तीव्र रूपमा नष्ट भइरहेको छ। यसको मुख्य निम्न कारणहरू छन्। नम्बर एक, अवैध रूपमा रुख कटानी। नाफाको लोपमा धेरै मानिसहरूले अवैध रूपमा रुख काट्ने गरेका छन्। नम्बर दुई, जनसङ्ख्या वृद्धि। जनसङ्ख्या बढ्दै जाँदा घर, सडक, उद्योग तथा खेतीका लागि वन फडानी भइरहेको छ। नम्बर तीन, वन डढेलो। लापरवाही वा प्राकृतिक कारणले लाग्ने आगोले हजारौँ हेक्टर वन नष्ट हुने गर्दछ। नम्बर चार, अत्याधिक चरी चरण। वन्य क्षेत्रमा पशु चराउँदा पनि नयाँ बिरुवा हुर्कन पाउँदैनन्। नम्बर पाँच, औद्योगिकरण। ठुला उद्योग तथा विकास निर्माणमा परियोजनाका कारण वन क्षेत्र घट्दै गएको छ। नम्बर छ, प्राकृतिक विपत्ति। बाढी, पहिरो आदि तथा जलवायु परिवर्तनले पनि वनलाई क्षति पुर्याइरहेका छन्। वन विनाशका असरहरू। वन विनाशले मानव जीवनमा गम्भीर असर पारिरहेको छ। वातावरणीय प्रदूषण बढ्छ, पृथ्वीमा तापक्रम बढ्छ, वर्षा अनियमित हुन्छ, पानीको मुहान सुक्छन्, बाढी तथा पहिरो बढ्छ, वन्यजन्तुको वासस्थान नष्ट हुन्छ, दुर्बल जीवजन्तु लोप हुन्छन्, कृषि उत्पादन घट्छ, प्राकृतिक विपत्ति बढ्छ, मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। वन संरक्षणमा हाम्रो दायित्व। वन संरक्षणमा प्रत्येक व्यक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ। हाम्रो दायित्व निम्न प्रकार रहेको छ। नम्बर एक, वृक्षरोपण गर्ने। हरेक व्यक्तिले वर्षमा कम्तीमा एक वा धेरै बिरुवा रोप्ने र हुर्काउने बानी बसाल्नु पर्छ। बिरुवा रोप्नु मात्र होइन, त्यसको उचित संरक्षण पनि आवश्यक छ। नम्बर दुई, अनावश्यक रुख नकाट्ने। आवश्यकता बिना रुख काट्नु हुँदैन। एउटा रुख काट्दा त्यसको सट्टामा धेरै बिरुवा रोप्ने बानी बसाल्नु पर्छ। नम्बर तीन, वन डढेलो रोक्ने। वनमा आगो नलगाउने, चुरोट वा आगोको सामग्री जताभावी नफाल्ने तथा डढेलो लागेको तुरन्त सम्बन्धित निकायलाई जानकारी गराउने। नम्बर चार, अवैध कटानी रोक्ने। वन फडानी तथा चोरी निकासीको विरोध गर्ने र सम्बन्धित निकायलाई सूचना दिने। नम्बर पाँच, सामुदायिक वनको संरक्षण गर्ने। सामुदायिक वनको नियम पालन गर्ने, वन उपभोक्ता समूहलाई सहकार्य गर्ने तथा वन संरक्षण कार्यमा सक्रिय सहभागिता जनाउने। नम्बर छ, वन्यजन्तुको संरक्षण गर्ने। वन्यजन्तुको अवैध शिकार नगर्ने, तिनको वासस्थान नष्ट नगर्ने र संरक्षणमा सहयोग गर्ने। नम्बर सात, वातावरण मैत्री जीवनशैली अपनाउने। कागजको कम प्रयोग गर्ने, पुनप्रयोग तथा पुनचक्रण गर्ने र प्लास्टिकको प्रयोग घटाउने। नम्बर आठ, जनचेतना फैलाउने। वन संरक्षणको महत्त्वबारे विद्यालय, समाज र परिवारमा सचेतना फैलाउनु प्रत्येक नागरिकको दायित्व हो। नम्बर नौ, कानुनको पालन गर्ने। वन सम्बन्धी कानुन सम्मान गर्दै वन संरक्षणमा सरकारलाई सहयोग गर्न पर्छ। वन संरक्षणमा विद्यार्थीहरूको दायित्व। विद्यार्थीले वृक्षारोपण कार्यक्रम, सरसफाई अभियान, वातावरणीय सचेतना कार्यक्रम तथा वन संरक्षण अभियानमा सक्रिय सहभागिता जनाउनु पर्छ। सरकारको वन संरक्षणमा भूमिका। वन संरक्षण सम्बन्धी कडा कानुन बनाउने, अवैध कटानी नियन्त्रण गर्ने, वृक्षरोपण अभियान सञ्चालन गर्ने, वन डढेलो नियन्त्रणमा उपाय अपनाउने, राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र विस्तार गर्ने, जनसचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वैज्ञानिक वन व्यवस्थापन लागू गर्ने। वन संरक्षणमा सामुदायिक भूमिका। स्थानीय समुदाय वन संरक्षणका प्रमुख साझेदार हुन्। सामुदायिक वनको सफल व्यवस्थाले भारत विश्वमा उदाहरणीय देश बनेको छ। स्थानीय समुदायले वनको संरक्षण, वृक्षारोपण, अवैध कटानी नियन्त्रण तथा वस्तु जन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको छ। युवाहरू परिवर्तनका समूहक हुन्। विद्यालय तथा कलेजमा विद्यार्थीहरूले वृक्षारोपण अभियान, वातावरणीय सचेतना कार्यक्रम, प्लास्टिक मुक्त अभियान, सामाजिक सञ्जाल मार्फत सचेतना फैलाउने तथा वन संरक्षणका गतिविधिमा सक्रिय हुनुपर्छ। वन संरक्षण उपायहरूको पनि यहाँ चर्चा गरिन्छ। व्यापक वृक्षरोपण अभियान सञ्चालन गर्ने, वन डढेलोमा नियन्त्रण गर्ने, अवैध कटानी कडा कारवाही गर्ने, वन क्षेत्रको नियमित अनुगमन गर्ने, वातावरण शिक्षा अनिवार्य बनाउने, वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, सामुदायिक वनलाई थप प्रभावकारी बनाउने, जलवायु

0: परिवर्तन न्यूनीकरणका कार्यक्रम लागू गर्ने, वन अनुसन्धानलाई प्रोत्साहन गर्ने, स्थानीय जनताको सहभागिता बढाउने। वन प्राकृतिक सम्पत्ति हो, राष्ट्रको धन पनि हो, यसको संरक्षण सरकार र नागरिक दुवैको दायित्व हो। वन जङ्गल क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार पनि हो, तर यसको संरक्षण सरकारी नीति भए पनि त्यसको कार्यान्वयनमा ठोस पहल हुनु सकिरहेको छैन। वन संरक्षण मुलुकको अर्थतन्त्रका लागि मात्र होइन, मानव जीवनका लागि अझ बढी आवश्यक र महत्त्वपूर्ण छ। मानिस लगायत हरेक प्राणीका लागि वन नभई हुँदैनन्। वन जङ्गल मानिसको मात्र होइन, सिङ्गो प्राणीको जिउने आधार हो। जीवनको महत्त्वपूर्ण स्रोत वन नै हो। हामीसँग वनको प्रशस्त स्रोत छ, तर यसको संरक्षण र उचित प्रयोगमा हामीले के कति कसरी काम गरिरहेका छौँ त्यसको लेखाजोखा देखिएको छैन। वनप्रति हामीले लिन सकिने लाभलाई मात्र हेरिरहनु हुँदैनन्। वनबाट प्राप्त हुने लाभलाई दीर्घकालीन बनाउन, वनलाई जोगाउन पनि हाम्रो दायित्व हो। सरकारले पनि यही मान्यतालाई आत्मसात गर्दै विभिन्न नीति बनाएका छन्। वन संरक्षणमा नागरिकहरूलाई नै सचेत र जिम्मेवार बनाउन सामुदायिक वनको अवधारणा समेत लागू गरिएको छ। यति हुँदाहुँदै पनि वनको विनाश रोकिएको छैन, जुन विडम्बनापूर्ण छ। भारतमा वन क्षेत्रको संरक्षण र सदुपयोगको समुदायको ठूलो भूमिका छ। सामुदायिक वनको आधारले भारतमा वन जोगाउन र व्यवस्थापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सत्य हो, तर कहिलेकाहीँ राज्य र समुदायबीच विवाद देखिने गरेको छ। त्यसलाई सोझो समुदाय भन्दा पनि सामुदायिक वन महासङ्घ र राज्यबीच बेला बेला विवाद सृजना हुने गर्दछ। कुनै बेला सामुदायिक वन महासङ्घले राज्यबाट वन क्षेत्रमा हस्तक्षेप हुने गरेको आरोप लगाउने गरेको छ भने राज्यले सामुदायिक वनकै पद अधिकारीले वन क्षेत्रमा हाली मुहाली गरेको दावी पनि गरेको छ। नीतिगत रूपमा वन संरक्षण व्यवस्थापनको जिम्मा समुदायलाई दिइसकेपछि राज्यले नाना थरी कानून बनाएर समुदायमाथि हस्तक्षेप गर्नु हुँदैन। त्यस्तै समुदाय वा सामुदायिक वनहरूले पनि अधिकारको दुरुपयोग गर्नु हुँदैन। उनीहरूले पाएको वन संरक्षण र व्यवस्थापनको अधिकार दुरुपयोग गर्न होइन भन्ने हरेक सामुदायिक वन समूह र तिनको सदस्यहरूले बुझ्न पर्छ। यसो गर्न सके सायद राज्य र वन समूह बीच आधिकारिक क्षेत्रलाई लिएर विवाद नपर्न सक्छ। यति मात्र होइन, पछिल्लो समय वन तस्करहरूको बग्र दृष्टिमा पर्दै आएको काठको तस्करी हुनुको साथै अतिक्रमण गर्ने क्रम पनि बढिरहेको छ। यसलाई नियन्त्रण गर्नु आवश्यक भइरहेको छ। वन क्षेत्रको उपभोग गर्ने आम नागरिकको नैसर्गिक अधिकार हो र संरक्षण गर्ने दायित्व पनि। समुदायले वन संरक्षण मात्र नगरेर वनले समुदायको मानवीय सशक्तिकरण र भौतिक विकासमा पनि महत्त्वपूर्ण टेवा पुर्याइरहेको छ। अहिले पनि सामुदायिक वनको सहयोगमा स्थानीय स्तरमा विभिन्न योजनाहरू अघि बढिरहेका छन् भने समुदाय पनि आश्रित नागरिकहरूको पनि सशक्तिकरण र सचेतीकरण भइरहेको छ। राज्यले गर्नुपर्ने धेरै काम समुदायले नै गरिरहेका छन्, तर यसका साथसाथै कतिपय ठाउँहरूमा समुदायका केही व्यक्तिहरूबाट भइरहेका अतिक्रमण भने रोक्नै पर्दछ। यसमा आम नागरिकको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ। वन अतिक्रमण हुन नदी यसलाई साझा सम्पत्तिको रूपमा जोगाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सोच जरुरी छ। अन्तमा उपसंहार। वन जङ्गल प्रकृतिको अनुपम उपहार र मानव जीवनको आधार हो। वन बिना पृथ्वीमा जीवनको अस्तित्व नै सम्भव छैन। वनले अक्सिजन, पानी, खाद्य पदार्थ, औषधि, काठ, जैविक विविधता तथा आर्थिक समृद्धि प्रदान गर्छ, तर मानवको लापरवाहीको कारण वन क्षेत्रमा दिन प्रतिदिन घट्दै गएको छ। यसले जलवायु परिवर्तन, बाढी, पहिरो, सुक्खा, प्रदूषण तथा जैविक विविधताको ह्रास जस्ता गम्भीर समस्या उत्पन्न गरेको छ। वन संरक्षण सरकारको मात्र होइन, प्रत्येक नागरिकको साझा जिम्मेवारी हो। हामी सबैले वृक्षारोपण गर्ने, रुख नकाट्ने, वन डढेलो रोक्ने, वन्य जन्तुको संरक्षण गर्ने, वातावरणीय कानून पालन गर्ने तथा सचेतना फैलाउने कार्यमा सक्रिय हुन पर्छ। आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ वातावरण, स्वच्छ जीवन र सुरक्षित भविष्य प्रदान गर्छ। वन जोगाऊ, वातावरण बचाऊ, वातावरण बचाऊ, जीवन बचाऊ। आजको हरियाली नै भोलिको समृद्धि हो। धन्यवाद।
1: विद्यार्थी भाई बहिनीहरू अब भने कार्यक्रममा पालो रहे

विद्यार्थी भाइ बहिनीहरू, गीत सुनाउँदा सुनाउँदै आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज हामीले वनको महत्व, यसको संरक्षणको आवश्यकता तथा वन जोगाउन हामीले निर्वाह गर्नुपर्ने दायित्व बारे जानकारी प्राप्त गर्यौं। वन संरक्षण केवल सरकार वा कुनै संस्थाको जिम्मेवारी मात्र होइन, तर यो हामी सबैको साझा दायित्व हो। एक व्यक्ति एक रुखको अभियानबाट पनि हामी ठूलो परिवर्तन ल्याउन सक्छौँ। वृक्षरोपण गरौँ, वन विनाश रोकौँ र हरियाली वातावरण निर्माणमा योगदान दिउँ। विद्यार्थी भाइ बहिनीहरू, वनलाई बचाउनुहोस्, वातावरणलाई जोगाउनुहोस्, भविष्यलाई सुरक्षित बनाउनुहोस्। यही सन्देशको साथमा आजको कार्यक्रमबाट म सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार रिले गरेर सुनाउनेछौं।

सम्पूर्ण सैनिक दाजुभाइहरूलाई स्वागत जनाउँदछु। तपाईँहरूको निम्ति प्रत्येक दिन यसै समय सन्ध्याकालमा प्रसारण गरिने यो कार्यक्रम जय जवानमा, आजको जय जवानमा हामीले हाम्रा सैनिक दाजुभाइहरूको निम्ति लिएर आएको छु विभिन्न हिन्दी फिल्मका गीतहरू। त सैनिक दाजुभाइहरू सुन्नुहोस्, यो पहिलो गीत फिल्म रहा है तेरे दिल मेंबाट सोनू निगम अनि कविता कृष्णमूर्तिको स्वरमा, संगीत हो हरिश जयराजको, शब्द

सुन्नुहोस् एक सूचना। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354299993 1 7। याद गर्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 MHz प्रसारण गरिनेछ। सूचना पूरा भयो। श्रोताहरूलाई अब सुनाउनेछौ फिल्म फिलहालबाट यो गीत आशा भोसलेको स्वरमा, संगीत हो अनु मल्लिकको, शब्द गुलजारको।

श्रोताहरू अब सुन्नुहोस्, ये मोहब्बत है फिल्मबाट यो गीत सोनु निगम अनि अलका याग्निकको स्वरमा, संगीत हो आनन्द राज आनन्दको, शब्द देव कोहलीको

0: खरसाङ।
1: विज्ञापन को निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
2: श्रोताहरू, अब सुन्नुहोस् फिल्म दिवानापनबाट यो गीत। शान अनि सुनिधि चौहानको स्वरमा, संगीत हो आदेश श्रीवास्तवको, शब्द समीरको।

श्रोता र जयजवान कार्यक्रमको यो अन्तिम गीत फिल्म अक्सबाट सुखविन्दर सिंह अनि वसुन्धरा दासको स्वरमा, सङ्गीत हो अनु मल्लिकको, शब्द गुलजारको।

श्रोताहरू, यो गीत सुन्दा सुन्दै जय जवान कार्यक्रमको समय यही सकिसकेको छ। जय जवान कार्यक्रमबाट पनि म बिदा चाहन्छु। अबको केही बेरमा पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउनेछ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। भारत जापान जोइन्ट इकोनोमिक फोरममा प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानी प्रधानमन्त्री सानाई ताकाइचीले हरियाणाको खारखोडामा मारुति सुजुकीको चौथो कार निर्माण प्लान्टको उद्घाटन गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले भोलि कोलकातामा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने विधायिकी तथा संसदीय कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। महिला तथा बाल विकास मन्त्रालयले 5-18 वर्ष उमेर समूहका बालबालिकाको असाधारण उपलब्धिलाई मान्यता दिने प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारका लागि नामाङ्कनहरू आमन्त्रित गरेको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले तिरुपतिमा गरेको राष्ट्रिय सुरुवातसँगै आज त्रिपुराको अगरतलामा राज्य स्तरीय विकसित भारत जी रामजीको सुरुवात गर्नुभएको छ। मध्यप्रदेशको इन्दोर जिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीको एक पेड माके नाम अभियानको एक भागको रूपमा यस मनसुनको मौसममा 21 लाख रूखहरू रोपिनेछ। जिल्लाका विभिन्न स्थानहरूमा ठूलो मात्रामा वृक्षरोपण गरिनेछ। वृक्षरोपणसँगै पानी संरक्षण र भूजल पुनर्भरणमा पनि विशेष ध्यान दिइनेछ। भारतीय रेलवेले यस वर्ष जुनमा गत वर्षको सोही महिनाको तुलनामा 4% माल ढुवानी बढेको रेकर्ड गरेको छ। रेलवे मन्त्रालयले गत महिना 1.42 अर्ब टन भन्दा बढी माल ढुवानी गरेको बताएको छ। सेना प्रमुख सिओएएस जेनरल धीरज सेठले रक्षा मन्त्री राजनाथ सिंहसँग कर्तव्य भवन 2 भेट गर्नुभयो। अपरेसन अमिस्ताद अन्तर्गत स्थापित फिल्ड अस्पतालमा भेनेजुएलाका नागरिकहरूले भारतीय चिकित्सा टोलीको प्रशंसा गरेको छ अनि बिहारका राज्यपाल सेवानिवृत्त लेफ्टिनेन्ट जेनरल सैयद अता हसनैन र विदेश राज्यमन्त्री पावित्रा मार्गरिटा भोलि इरानका सर्वोच्च नेता ग्रान्ड आयतुल्ला सैयद अली खामिनीको अन्त्येष्टिमा सहभागी हुनेछन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूलाई अब सुनाउनेछौँ हिन्दी फिल्मका गीतहरू। सर्वप्रथम यो गीत सुनोस् फिल्म कसुरबाट अलका याग्निक अनि कुमार सानुको शर्मा, सङ्गीत हो नदिम श्रवणको, शब्द समीरको।

0: कुनिम दी सदै सम्झिनु होस् आकाशवाणी खरसाङ।
1: श्रोताहरू अब सुन्नुहोस् ये मोहब्बत है फिल्मबाट यो गीत। शुभम मुद्गल अनि समदरको शर्मा, सङ्गीत हो आनन्द राज आनन्दको, शब्द देव कोहलीको।

श्रोताहरूलाई अहिले सुनायो हिन्दी फिल्मका गीतहरू। एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ हाम्रा ग्रामीण श्रोताहरूको निम्ति कार्यक्रम गाउँले सभा।

0: नमस्ते धनमाया दिदी, कान्छी माया दिदी आइपुगे म पनि।
1: नमस्ते छ बिरे भाइ, नमस्ते छ
2: मेरो पनि। नमस्ते यहाँ बिरे भाइलाई,
0: नमस्कार दुवैजनालाई।
1: हजुर, हामीले त बिरे भाइ कति बेला आउँछ होला भनेर सम्झिँदै थिए है।
2: हो नि कान्छी माया दिदी,
0: हो नि
2: समयमै आइपुग्नु भएछ यहाँ बिरे भाइ पनि।
1: खुसी पो लाग्यो मलाई त।
2: सजिलो गरी बस्नुहोस् है बिरे भाइ, सभा गर्नु निकै लामो छ।
1: हो त, सबैजना यसरी सभामा भेटघाट गर्दाको मजा नै अर्को हुन्छ।
0: अनि यसरी हामी भेटघाट भयो पछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ। अनि आज पनि के कुराकानी त गर्नुपर्छ।
1: हामी त अब गाउँ बस्तीमा बस्छौँ, पशुपालन नगरी हाम्रो जीविका चल्दैन
2: नि दिदी।
1: अब जीविका चलाउनुको लागि पनि पशुपालन त गर्नै पर्छ,
2: गर्नुपर्छ नि। साग सब्जी लगाउनु पर्यो, फसलहरू लगाउनु पर्यो, त्यसको लागि पनि हामीले त पशुपालन त गर्नै पर्यो नि।
0: मल चाहियो नि त,
2: मल त चाहिन्छ।
1: अब आफूले पशु पालेको

0: छैन भन्यो अलुरा माग्दाखेरि दिने होइन,
1: बारी खेती हुन्छ,
0: बारी खेती हुन्छ, फेरि सानसानो बारी खेती कहाँ हुन्छ त, आँखाले भ्याइ नसक्ने बारी खेती हुन्छ, त्यसले गर्दा अब आफ्नो पनि बारी खेती छ, पशुपालन गरेन भने दुध पनि बाक्लो खानु पाउँदैन
1: हो नि। तर अब यसरी पशुपालन गर्दा गर्दै पनि विभिन्न प्रकारको रोग र किराले
2: सताउँछ नि।
1: अनि धनमाया दिदी, अब हामीले पशुपालनको त कुरा झिक्यौँ,
2: हजुर हजुर,
1: तपाईँले चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ आज कुनी?
2: अब पशुपालनको कुरा गर्दाखेरि पशुपालनलाई त्यसै राखेर ल्याएर गोठमा त्यसै राखिराख्नु मात्र पनि भएन,
0: त्यसलाई
2: देखभाल गर्नु पर्यो, विभिन्न रोगहरू लाग्छ, त्यो रोगदेखि बचाउनु पर्यो हामीले पशुपालन गरेपछि है, कस्तो कस्तो रोगहरू लाग्छ, कुन रोगले चाहिँ धेरै सताउँछ, त्यो रोगदेखि बचाउनुको लागि हामीले के गर्नुपर्छ त्यो जान्नु पर्यो, त्यो विषयमा नै यसो तपाईँहरूले जानकारी दिनुहोस् न बिरे भाइ।
1: अब हुन त पशुलाई विभिन्न प्रकारको रोगहरूले सताउँछ, अब यो रोगहरू मध्ये पशुलाई लाग्ने तड्का रोग छ हौ धनमाया दिदी।
2: ए, यो तड्का रोग चाहिँ कस्तो रोग होला नि, यसले कतिको असर पार्छ पशुलाई,
1: यो विषयमा जान्ने इच्छा भयो, अब सुनिराख्नुहोस् त्यसो भए धनमाया दिदी। तड्का रोग अथवा चरचरे पनि भन्छ कति ठाउँमा, बुझ्नुभयो, अङ्ग्रेजीमा चाहिँ यसलाई ब्ल्याक वाटर भनेर पनि भनिन्छ, अनि यो चाहिँ गाई भैँसी भेडा बाख्रामा लाग्ने घातक अनि जीवाणुयुक्त रोग हो।
2: ए, डरलाग्दो नै रहेछ है बिरे भाइ।
1: हो नि, अनि यो विशेष गरी 6 महिनादेखि 3 वर्षसम्मका जवान पशुहरूमा चाहिँ बेसी देखिन्छ, अनि वर्षौंसम्म यो जुन जीवाणु छ नि यसको, यो चाहिँ माटोमा जीवित रहन्छन्, अनि वर्षायाम र गर्मीमा चाहिँ यसको जोखिम बढी हुन्छ।
2: याद गर्नुपर्ने रहेछ है कान्छीमाई दिदी। अनि यो रोग चाहिँ कसरी सर्छ होला नि कान्छीमाई दिदी, त्यो पनि त जान्नु पर्यो।
0: हजुर हजुर, अब यो रोग सर्नुको मुख्य कारण के छ भन्दाखेरि, दूषित माटो वा घाँससँगै जीवाणु शरीरमा प्रवेश गर्दाखेरि यो रोग सर्छ। अनि शरीरमा चोट पटक वा यो मांसपेशीमा क्षति भयो भने पनि यो जीवाणु चाहिँ एकदमै सक्रिय हुन्छ है धनमाया बहिनी। र यो रोग चाहिँ सामान्यतया एक पशुबाट अर्को पशुमा चाहिँ प्रत्यक्ष सर्दैन, तर दूषित वातावरणबाट चाहिँ एकदमै छिटो फैलेर जाइहाल्छ।
2: हजुर, विशेष गरेर यो अहिले बिरे भाइले तड्का रोग अथवा चरचरे रोग भन्नुभयो नि, विशेष गरेर यो तड्का रोगको लक्षण चाहिँ कस्तो देखिन्छ होला नि बिरे भाइ?
1: अब यसको मुख्य लक्षणहरूमा चाहिँ के हुन्छ भन्दाखेरि नि धनमाया दिदी, अचानक पशुलाई 105 देखि 106 डिग्री फ्यारेनहाइटसम्म ज्वरो आउनु, खुट्टा लङ्गडाउनु वा हिँड्न नसक्नु, तिग्रा काँध वा शरीरका मांसपेशी सुनिनु, सुन्निएको भागमा थिच्दा चर चर गरेको आवाज आउनु, ग्यास भएको कारणले चाहिँ यस्तो चर चर आवाज चाहिँ आएको धनमाया दिदी, अनि खाना खाना छोड्नु, सुस्त हुनु लक्षण भयो है। त्यो सँगसँगै समयमै उपचार नभए 12 देखि 48 घन्टा भित्र पशुको मृत्यु पनि हुन सक्छ।
2: यो रोग चाहिँ एकदम डरलाग्दै रोग रहेछ भनेपछि है, अनि यसको उपचारको उपायहरू पनि बताइदिनुहोस् न बिरे भाइ।
0: यो उपचारको कुरा गर्दा चाहिँ मै बताइदिनु पर्यो।
2: ए हुन्छ हुन्छ, कान्छीमाई दिदी बताइदिनुहोस् न तपाईँ।
0: यो उपचारमा चाहिँ चर्चरेको के छ भन्दाखेरि, अब हामीले चाहिँ रोग देख्ने बित्तिकै पशु चिकित्सकलाई बोलाइहाल्नु पर्यो।
1: फेरि अब कतिजनाले त झारफुकमा जान्छ,
0: झारफुकमा जान्छ, अन्धविश्वासमा जान्छ, त्यो अन्धविश्वासपट्टि हामीले लाग्नु भएन, अनि घरेलु उपचार पनि गरिरहनु भएन, र प्रारम्भिक अवस्थामा चाहिँ हामीले उच्च मात्राको उपयुक्त एन्टिबायोटिक र अन्य सहायक औषधिहरू चाहिँ एकदमै प्रभावकारी हुन्छ, दिन सक्छौँ।
1: तर हामीले डाक्टरको सल्लाह चाहिँ
0: एकदमै यहाँ बिरे भाइले ठिकै भन्नुभयो, डाक्टरको सल्लाह बिना चाहिँ हामीले पशुलाई पनि केही दबाई पानी दिनु भएन, र अब ढिलो भयो भएपछि चाहिँ हामीले उपचार सफल हुने सम्भावना पनि त अलिक कमै हुन्छ नि त। घरमै हामी दबाई पानी गरिरह्यौँ, आफूले जानेको अल्लो घर पल्लो घर माइला साइलाई लु यसो गर न त्यसो गर न भनेर माथिल्लो घर तल्लो घरले भन्छ नि त, तर हामीले त्यो गरिरहनु हुँदैन, हामीले सिधा सिधै डाक्टरसँग सम्पर्क राखिहाल्नुपर्छ। डाक्टर भनेपछि पशु डाक्टरसँग है धनमा, सम्पर्क राखेर चाहिँ हामीले समयमा नै यो जुन चाहिँ रोगको उपचार छ त्यसको पट्टि जाइहाल्नु पर्यो, हामीलाई नोक्सान हुन्छ नि त।
1: अब ढिलो भएपछि चाहिँ उपचार सफल हुने सम्भावना पनि त कम हुन्छ, त्यसले गर्दाखेरि झारफुक घरेलु औषधिहरूतिर चाहिँ विशेष ध्यान नदिएर पशु चिकित्सकहरूको सल्लाह लिनु जरुरी
0: छ, समय खेरो फालिहाल्नु हुँदैन।
2: हजुर हुन्छ नि, राम्रो कुरा गर्नुभयो। यो रोग नलागोस् भनेर पहिलाबाटै हामीले कुनै रोकथाम गर्न सक्छौँ?
1: सक्छौँ नि, किन सक्दैनौँ धनमाया दिदी?
2: हजुर,
1: हामीले के गर्ने भन्दाखेरि चाहिँ वर्षा सुरु हुनु अघि नियमित हामीले तड्का रोग विरुद्ध खोप लगाउनु पर्छ।
0: एकदम अनिवार्य छ खोप लगाउनु,
1: यो चाहिँ जानिराख्नुहोस्। अनि त्यसरी नै हामीले गोठको सफाई

0: चाहिँ विशेष ध्यान दिएको हुनु पर्यो.
1: हजुर,
0: गोठ चाहिँ सफा र सुक्खा रहनु चाहिँ एकदमै जरुरी छ हौ धनमाइदी. अनि यदि अब यसरी हामीले कतिवटा सावधानीहरू अपनाउँदा अपनाउँदै पनि कतिवटा रोगहरू त सर्न सक्छ नि त. तड्का रोग मात्र होइन, अरू रोग पनि सर्न सक्छ. यस्तो भएमा चाहिँ हामीले के गर्ने भन्दाखेरि बिरामी पशुलाई चाहिँ अलग्गै राखिहाल्नुपर्छ फेरि धनमाया दिदी, बुझ्नुभयो?
1: भनेपछि अरू राम्रो रोग नलागेको पशुहरूबाट चाहिँ छुट्याएर अलग्गै राख्नु पर्यो.
2: सालीमाले गर्नु भएन, अब जीवन लागे भनेपछि त यहाँ बिरे भाइले भनेको जस्तै हामीले अरू गोठमा राख्यौँ भने त्यो पशुलाई पनि सर्दैन नि त.
1: हजुर हजुर,
0: ठिकै भन्नु.
1: गोठ चाहिँ अलग अलग हुनु पर्यो, रोगी र निरोगीको गोठ अलग अलग हुनु पर्यो.
0: अब यसरी हामीले सावधानीहरू अप्नायौँ है, पशु चिकित्सकहरूको सल्लाह लिउँ है, उनीहरूको सल्लाह लिँदै लिँदा पनि कतिवटा अवस्थामा चाहिँ हाम्रो पशुहरू मर्न पनि त सक्छ. अनि पशुहरू मरेमा चाहिँ पशुलाई खुल्ला ठाउँमा नफालेर गहिरो खाल्डो खनेर गाड्ने अनि सुरक्षित रूपमा चाहिँ यसलाई हामीले नष्ट गर्ने प्रयास चाहिँ गर्नुपर्छ है धनमाया दिदी.
1: हजुर हजुर.
0: अनि त्यसरी नै अब कतिजनाले त पशुहरूलाई चरनमा पनि लाने गरेका
1: छन्,
0: तर अब बर्खायाममा त त्यति सम्भव हुँदैन होला त्यस्तो है. तर पनि मधेस खण्डमा हेर्नु भने धेरै जसोले चरनमै लगिराखेका
2: छन्.
0: हजुर. अनि चरन क्षेत्र चाहिँ सफा राख्ने, दूषित स्थानमा चराउन नलाने धनमाया दिदी. अनि कतिवटा रोग चाहिँ अब यसरी फोहोरहरू हुँदाखेरि चाहिँ अब सर्ने सम्भावना हुन्छ पशुहरूलाई, त्यो भएर यो तड्का रोगदेखि बचाउनु हो भने पनि हामीले हाम्रो पशुलाई चाहिँ सफा र सुग्घर ठाउँमा चाहिँ हामीले राखेको हुनु पर्यो.
1: हजुर हजुर.
0: त्यसरी नै अब रोगको कुरा त गर्दैछौँ है, अब रोग मात्र भनेर भएन, अब पशुलाई पनि हामीले दिनहुँ हेरविचार पनि गरेको हुनु पर्यो. यसलाई अब सन्तुलित दाना दिनु पर्यो होइन, समय समयमा पानी दिनु पर्यो, तर
2: टीकाकरण गर्नु पर्यो, सबै गर्नुपर्छ नि. पशु पाल्छु भनेर मात्र भएन,
1: भएन ल्याएर गोठमा राखिराखेर त भएन नि.
2: स्याहार सुसार गर्नै पर्छ,
1: गर्नु पर्यो, ध्यान त दिनु पर्यो नि.
2: हजुर. मलाई भन्नु मन लागेको कुरो, जस्तो हाम्रो पशुपालक दाजुभाइ दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने, अब यो तड्का रोग चाहिँ धेरै छिटो फैलिने र प्राय अब आकस्मत मृत्यु गराउने रोग भएकोले गर्दाखेरि चाहिँ उपचार भन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी एकदमै एउटा उपाय हो, हामीले अप्नाइहाल्नु पर्छ. र समयमै हामीले खोप लगाउने गर्नु पर्यो, गोठको सरसफाई गर्नु पर्यो. ए पशु पालेको छु भनेर त्यतिकै गोठ मैला राखेर पनि भएन, किनभने पशु त बोल्नु सक्दैन, मलाई किन मैला राख्यो, मलाई किन खानु दिएन भन्नु त सक्दैन. तर हामी जतिले पशु पाल्छौ हामीले नै जान्नु पर्यो नि यो कुरा त. र अब रोगको लक्षण देखिने बित्तिकै हामीले पशु चिकित्सकको सल्लाह लिने गर्नु पर्यो. अब यसरी समयमै हामीले डाक्टरको सरसल्लाह लिएर पशुलाई जोगाउनु सक्यौँ भने चाहिँ हामी आर्थिक क्षतिबाट चाहिँ बाँच्न सक्छौँ जस्तो चाहिँ मलाई लाग्छ.
1: हजुर
2: भाइ, धनमाई बहिनी,
1: ठिकै कुरा गर्नुभयो कान्छीमाई दिदी तपाईँले. र बिरे भाइ, कान्छीमाई दिदी, आज तपाईँहरूले नि यो पशुहरूमा लाग्ने रोग, यो तड्का रोग भयो अथवा चर्चरे रोग भन्नुभयो है, यो कसरी हुन्छ, के कारणले गर्दा हुन्छ, यसको उपचार के कस्तो प्रकारले गर्नुपर्ने, रोकथाम गर्ने उपाय पनि बताउनु भयो. धेरै राम्रो लाग्यो. अब यो कुरोहरू सबै सुनेर त्यही कुरोपट्टि नै ध्यान दिनु पर्यो. पशु पालन गरेपछि त यो भनेको कुरा अनुसार नै याद गर्नु पर्यो नि त. अब पशुलाई
2: है
1: गाउँ घरमा यसो बताइदिनै पर्यो, पशु पाल्नेहरूलाई याद गर्नु पर्यो.
2: हामीले भने अनुसार तपाईँले सबै कुरो जानेर बुझेर पशु पालन गर्नु सक्यो भने आर्थिक क्षतिबाट चाहिँ बाँच्न सक्छ.
0: हाम्रो गाई बस्तुलाई अरू रोगहरू पनि लाग्छ, यो विषयमा चाहिँ हामी गीत सुनेर आनन्द लिएपछि चाहिँ कुराकानी गरौँ न.
2: मैले यहाँ बिरे भाइलाई भन्नै आँटेको थिएँ, बोल्दा बोल्दा मुख पो थाक्यो भनेर.
1: चिया पनि यसो पिउन
2: हौ, खान्छ. लु विश्राम गरौँ अनि चिया पनि पिउँदै गरौँ, फेरि पछि कुरा गरौँ न.
1: हुन्छ हुन्छ.

0: आहा कान्छीमाई दिदी बिरे भाइ, गीत साह्रै रमाइलो सुन्न पायो, आनन्द भयो, विश्राम पनि पायो,
1: यहाँ गीत सुनेर नाच्नु पनि मन लाग्यो धनमाई बहिनी।
0: तपाईँलाई त अब यसो गीत सुन्दाखेरि मन लागिहाल्छ नि।
2: अनि अघि गीत सुन्न अगाडि मैले गाई बस्तुलाई लाग्ने अरू रोगहरू पनि छ भनेर भन्दै थिएँ।
0: हजुर हजुर, थुप्रो छ भन्नुभयो नि बिरे भाइ तपाईँले।
2: थुप्रै थुप्रै रोगहरू छ नि, त्यही रोगहरू मध्ये थुनेलो रोग पनि एउटा हो है धनमाई दिदी।
0: हजुर, थुनेलो रोग चाहिँ कस्तो रोग हो त्यो पनि यसो जानिराखौँ हामी पशुपालन गर्नेहरूलाई, त अब याद गर्नु पर्यो नि त है।
2: हो नि हो नि, ठिकै भन्नुभयो धनमाया दिदी। अब यो थुनेलो रोग चाहिँ गाई भैँसी बाख्रा र भेडा जस्तो जति पनि दुधालु पशुहरू छ नि यसमा लाग्ने सबैभन्दा सामान्य र आर्थिक रूपमा हेर्नु हो भने अत्यन्त हानिकारक रोग है धनमाया।
0: ज्यू हजुर,
2: यो रोगमा चाहिँ खुन वा दुध ग्रन्थि भनौ न मा चाहिँ जीवाणु वा अन्य कारणहरूले संक्रमण भई सुनिने दुख्ने तथा दुध उत्पादन कमी आउने गर्दछ।
1: दुधको कमी भइहाल्छ यसमा,
0: त्यो थुनेलो रोग लागेपछि दुधको कमी पनि भइहाल्छ।
2: हजुर
0: हजुर, यो थुनेलो रोग भन्नुभयो नि कान्छीमाई दिदी बिरे भाइले, यो थुनेलो रोग लाग्ने मुख्य कारण चाहिँ के छ होला त्यो पनि बताइदिनुहोस्।
1: यो जुन चाहिँ रोगको कुरा गर्नुभयो नि तपाईँले, यो चाहिँ जीवाणुको कारणले हुन्छ। जस्तो अब यो थुनेलो रोग चाहिँ जस्तो गोठ फोहोर हुँदाखेरि, चिसो भयो भने, हिलो भयो भने पनि यो रोग लाग्न सक्छ। अनि दुध दुने बेलामा हात वा भाँडा सफा नहुँदा पनि यो जुन चाहिँ थुनेलो रोग छ यो रोग लाग्न सक्छ। अनि अर्को कुरा मुख्य के छ भन्दाखेरि, यो थुनेलो रोगमा चाहिँ के हुन्छ भने थुनमा चोट लाग्दा पनि, काटिँदा पनि यो रोग लाग्ने सम्भावना

0: हुन्छ
1: हजुर। अब गाई वस्तुलाई पनि अरूलाई जस्तै दुर्घटना त हुन सक्छ, कोही बेला केही कारणले यस्तोहरू हुन सक्छ, चोटहरू लाग्न सक्छ, काटिनु सक्छ, होइन घाँसहरू यताउता हुँदाखेरि त्यसको है त्यस्तो कुराहरू हुन सक्छ नि।
0: हजुर हजुर, हामीले याद गर्नुपर्छ। त्यो बाहेक पनि

0: राख्दाखेरि पनि यस्तो सम्भावनाहरू हुनसक्छ,
1: त्यो भन्नु सक्छ नि त।
0: हजुर, दुध दुने बित्तिकै हामीले के गर्ने भन्दाखेरि चाहिँ बाछा बाछीलाई खुवाइहाल्ने,
1: यो त मुख्य हो, बाछा बाछीलाई चाहिँ
0: खुवाइहाल्नु पर्यो। हजुर हजुर, अनि त्यसरी नै झिँगा किरा फटेङ्ग्रा तथा फोहोर पानीबाट पनि संक्रमण फैलिने हुनाले हामीले यो कुरामा पनि ध्यान दिएकै हुनु पर्यो।
2: हजुर हजुर बिरे भाइ, अनि यो रोगको प्रकारहरू चाहिँ के छ बिरे भाइ, त्यो पनि बताइदिनुहोस् न।
0: थुनेलो रोग चाहिँ दुई प्रकारको हुन्छ
2: हजुर
0: दिदी। एउटा चाहिँ हो क्लिनिकल थुनेलो, यो चाहिँ विशेषज्ञहरूको भनाइअनुसार तपाईँलाई मैले भन्दै थिएँ दिदी,
2: हुन्छ नि।
0: यसमा चाहिँ के हुन्छ भन्दाखेरि थुन सुनिने र रातो हुने
2: हजुर
0: एउटा लक्षण भयो है। त्यसरी नै यो क्लिनिकल थुनेलोमा चाहिँ अर्को के हुनसक्छ भन्दा दुधमा चोक्टा, पानी, पिप वा रगत देखिने, अनि पशुलाई ज्वरो आउने र खाना मन नलाग्ने, यो चाहिँ भयो क्लिनिकल थुनेलो। अनि त्यसरी नै सब क्लिनिकल थुनेलो पनि हुन्छ, बुझ्नुभयो?
2: त्यो चाहिँ कस्तो होला नि प्रकार?
0: यसमा चाहिँ के हुन्छ भन्दाखेरि बाहिरबाट थुन सामान्य देखिन्छ तर दुध उत्पादन घट्छ, दुध परीक्षण गर्दा मात्र रोग पत्ता लाग्छ। यस प्रकारको थुनेलो रोगले चाहिँ कृषकलाई सबैभन्दा धेरै आर्थिक नोक्सानी पुर्याउँछ, त्यो सँगसँगै अब यो रोगमा चाहिँ बाहिरबाट देखिँदैन नि त, भित्रपट्टि हुन्छ नि त यो जुन चाहिँ रोग, त्यसले गर्दाखेरि चाहिँ यसमा अलिकति आर्थिक क्षति अथवा नोक्सानी चाहिँ हुन्छ हौ धनमाया दिदी।
2: ज्यू ज्यू ज्यू हजुर बिरे भाइ, अनि यो रोग लाग्नु अगाडि नि लक्षण चाहिँ कस्तो देखाउँछ होला नि?
1: यहाँ बिरे भाइले त धेरै कुरो बताउनु भयो तपाईँलाई
2: हजुर,
1: र यो लक्षणको कुरो गर्दा थुनेलो रोगमा कस्तो हुन्छ भन्दाखेरि थुन तातो हुन्छ, कडा, यसो छाम्दाखेरि दुख्ने, अब दुखेपछि त खुट्टा त यसरी गाईबस्तुले पनि त झड्काउँछ नि त होइन, अनि दुधको मात्रा पनि एकदम अचानक घटि नै हाल्छ, दुखेपछि त दुध दिने कुरै आएन, अनि दुधको रङ र गुणस्तर पनि एकदम बिग्रिहाल्छ, त्यो पनि हामीले याद गर्नु पर्यो। पशु बेचैन हुने, दुखेपछि बस्नु सक्दैन, उठेर यो घाँसहरू खानु सक्दैन, कहाँ सक्छ, अन्त पशु एकदमै बेचैन हुन्छ, र गम्भीर अवस्थामा चाहिँ लत्रिने क्या, अब केही गर्नु नसक्ने हुनसक्छ। जस्तो यो लक्षणहरू देखा पर्छ हामीले एकदमै डक्टरको सरसल्लाहमा चाहिँ हामीले दबाई पानी चाहिँ गरिहाल्नुपर्छ।
2: ए हजुर हजुर, विशेष गरेर यो थुनेलो रोग लागेपछि नि अरू पशुहरूमा सर्छ कि सर्दैन होला त्यो पनि त जान्नु पर्यो नि, सरिहाल्यो भने चाहिँ कसरी सर्छ
0: यो पनि जान्नै पर्ने प्रश्न हो नि
2: हजुर।
0: अब यसमा चाहिँ के छ भन्दाखेरि संक्रमित पशुको दुध दुँदा अर्को पशुमा सर्ने सम्भावना रहन्छ, अनि फोहोर दुध दुने कपडा वा मसिनबाट पनि सर्न सक्छ है धनमाया दिदी।
2: हजुर हजुर,
0: अनि दुध दुने व्यक्तिबाट पनि अर्को पशुलाई सर्न सक्छ,
1: याद
2: गर्नुपर्छ।
0: त्यसरी नै गोठमा फोहोरहरू जामिराखेको छ है, फोहोर वातावरण छ भने पनि त्यहाँनिर थुनेलो रोग चाहिँ एउटा पशुदेखि अर्को पशुमा सर्ने सम्भावना हुन्छ।
2: हजुर हजुर, अनि यो थुनेलो रोगको कुनै उपचार छ?
1: उपचार छ नि धनमाया बहिनी, कुनै पनि रोग लागेपछि हामीले उपचार गरिहाल्नु पर्छ, तुरन्त पशु चिकित्सकको सल्लाह चाहिँ लिइहाल्नु पर्यो, घरमै यताउति गरिरहेर भएन, अनि आवश्यक पर्यो भने हामीले एन्टिबायोटिक औषधि प्रयोग गर्नु पर्यो, तर डक्टरको सरसल्लाहमा, पशु डक्टरको सल्लाहमा, अनि पीडा कम गर्ने, सुन्निने, घटाउने औषधि पनि दिन्छ नि त डक्टर गएपछि देखाएपछि होइन, र संक्रमित थुनबाट चाहिँ बारम्बार दुध निकालेर हामीले फाल्ने गर्नु पर्यो, दुएर फालिदिनु पर्यो, अनि उपचार अवधिभर चाहिँ हामीले उक्त दुध मानिसलाई सेवन गर्नु पनि दिनु भएन, बेच्नु पनि दिनु भएन, बेच्नु लानु पनि भएन, यो याद गर्नुपर्छ।
0: हजुर हजुर, अनि दुध दुँदा चाहिँ अर्को ध्यान दिनुपर्ने कुरा चाहिँ के रहेको छ भन्दा नि धनमाया दिदी, पहिले चाहिँ हामीले संक्रमित नभएको क्या रोग नलागेको थुन चाहिँ दुनु पर्यो, त्यसपछि मात्र अन्तमा चाहिँ यहाँ कान्छी माया दिदीले भनेको जस्तै दुध दुएर चाहिँ फ्यालिदिने के धनमाया दिदी।
2: यो थुनेले रोगको कुनै रोकथाम गर्ने उपाय छ कि छैन होला बताइदिनुहोस् न।
0: छ नि धनमाया दिदी, अब थुनेलो रोगको रोकथामको लागि चाहिँ हामीले के उपायहरू गर्न सक्छौँ भन्दाखेरि दुध दुनु अघि र पछि थुन सफा गर्ने, दुध दुने क्रममा पहिला स्वस्थ र अन्तमा बिरामी पशुको दुध दुने,
2: ए हजुर,
0: दुध दुएपछि थुनलाई कीटाणुनाशक घोल मा चाहिँ डुबाउने, गोठ सफा सुक्खा हावा ओसार पसार हुने बनाउने, नियमित रूपमा थुनको परीक्षण पनि गर्नुपर्छ है धनमाया, हेरिरहनु पर्यो नि त, विचार गर्नु पर्यो, सन्तुलित आहार र पर्याप्त त सफा पानी पनि हामीले पशुलाई उपलब्ध गराउनु पर्छ।
2: हजुर
1: हजुर।
0: अनि यस्तै प्रकारले धनमाया दिदी।

0: सुन्निलो
1: हजुर
0: रोग लागेपछि चाहिँ अब पशुलाई त पीडा
1: प्रब
0: भयो भयो असजिलो भयो भयो, त्यसरी नै हामीलाई पनि ठुलो आर्थिक प्रभाव पर्छ क्या
1: हजुर
0: धनलाई।
1: हजुर
0: दुधको उत्पादन 30 देखि 70% घट्न सक्छ। यदि दुध गाईले चाहिँ 10 केजी दुध दिँदैछ भने 3 केजीदेखि 7 केजीसम्म घट्न सक्छ। त्यसरी नै दुधको गुणस्तर खस्कँदा बजारमा पनि मूल्य कम आउन सक्छ, उपचारको खर्च बढ्यो फेरि है। त्यसरी नै गम्भीर अवस्थामा थुनले स्थायी रूपमा दुध उत्पादन गर्न पनि छोड्न सक्छ, कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ। यसरी नै पशु समय अघि नै हटाउनु पर्ने अवस्थामा आउन सक्छ, यस्तो चाहिँ हामीलाई असर पर्न सक्छ। धनमाया दिदी
1: ठिकै कुरा गर्नुभयो नि बिरे भाइ।
2: अब हामीले आफूलाई केही आयस्ता होस् भनेर त पशु पाल्छौँ होइन, तर अब पशुलाई नै यस्तो खालको थुनिलो रोग लाग्यो भने त दुधको उत्पादन पनि घटेर जान्छ। दुधको उत्पादन घट्यो भनेपछि त त्यसमा पैसा घट्ने नै भयो
1: हो नि। जसले पनि अब पशुपालन गरेर बसिरहनु भएको छ है, उहाँहरूलाई चाहिँ सुझाव चाहिँ के दिनुहुन्छ?
2: अब सुझावमा के आउँछ भन्दाखेरि हेर्नुहोस् है, प्रत्येक पल्ट चाहिँ हामीले दुध दिँदा थुनमा कुनै परिवर्तन छ कि छैन हामीले जाँच गर्नु पर्यो।
1: हो हजुर,
2: हामीले पशु पाल्दैछौँ भने दुधमा चोक्टा रगत वा पिप देख्यो भने तुरन्तै पशु चिकित्सककोमा हामीले खबर गरिहाल्नु पर्यो, जाइहाल्नु पर्यो, बसिरहनु भएन घरमा। अनि एन्टिबायोटिक उपचार भइरहेको बेला चिकित्सकले दिएको अवधिसम्म चाहिँ हामीले दुध बिक्री गर्नु पनि भएन, सेवन पनि गर्नु भएन, यदि बिमारी गाई छ भने होइन, यो थुनिलो रोग लागेको छ भने। अनि नयाँ किनिएको जुन दुधालु पशुलाई चाहिँ केही दिनसम्म हामीले अलग्गै राखेर स्वास्थ्य परीक्षण पनि गरेपछि मात्र हामीले बथानमा मिलाउनु पर्यो, अलग्गै राखिहाल्नु पर्यो।
0: अब हामी भएन, अब गाई पालनलाई अगाडि बढाउँछु भनेर सोचिराखेका
2: छौँ,
0: बाहिरबाट पनि
2: ल्याएको
0: त्यसरी नै अब बाहिरबाट ल्याए पछि चाहिँ सोझै गोठमा अरू गाईहरूसँग मिसाइहाल्नु हुँदैन। धनमाया दिदी एक दुई दिन चाहिँ अलग्गै राखेर जाँच विचार गर्नु पर्यो, किनभने अब त्यसलाई रोग लागेको पनि त हुनसक्छ। अब आफ्नो गाईको आफ्नो गोठको गाईलाई त थाहा छ होइन, बिमारी छैन भन्ने कुरा बुझिराखेका हुन्छौँ, बाहिरबाट ल्याएको पशुलाई त हामी बुझ्दैनौँ नि त। यस्तो प्रकारले चाहिँ हामीले ध्यान दिनु पर्यो। अनि यो बाहेक अब थुनेर रोग मात्र होइन, पशुलाई अरू रोगहरू पनि लागेको हुन्छ क्या, लाग्न सक्छ। अब यो रोग नलागोस् भन्न खातिर चाहिँ हामीले पशुलाई एकदमै सन्तुलित आहार दिनु पर्यो, अनि बेला बेलामा स्वास्थ्य जाँचहरू पनि गर्नु पर्यो,
2: गोठ खोर सफाइ राख्नु पर्यो।
0: हो नि हो नि, त्यो सँगसँगै यसलाई पशु चिकित्सकहरूको सल्लाह लिएर टिकाकरण चाहिँ गरेको हुनु पर्यो। टिकाकरणले चाहिँ अब कतिजनाले सोध्छ दुधको उत्पादन घट्छ भन्ने कुरा, यो चाहिँ सबै भूल धारणा हो क्या धनमाया दिदी।
1: हजुर हजुर,
0: टिकाकरणले चाहिँ दुध घट्नुको साट हो, पशुलाई चाहिँ स्वस्थ बनाउँछ,
2: स्वस्थ पनि बनाउँछ, फेरि अरू कुनै आउने बिमारहरू छ भने रोकथाम त गर्नु
1: सकिन्छ नि
2: हामीले टिकाकरण गरेको छ भने।
1: हजुर हजुर, र यसरी पशुपालन गरेपछि हामीले धेरै कुरामा नै ध्यान दिनुपर्छ, एकदमै आवश्यक रहेछ है।
2: अब हामी गाउँ बस्तीमा बसेपछि त पशुपालनबाटै हाम्रो जीविका चलिरहेको
1: छ
2: भनेपछि त हामीले एकदमै ख्याल गर्नु पर्यो नि त पशुलाई।
0: हो नि हो नि, अब यो सँगसँगै अर्को भन्नु मन लागेको कुरा चाहिँ के भन्ने नि धन्यवाद।
1: हजुर भन्नुहोस् न बिरे भाइ।
0: अब दिनदिनै समय परिवर्तन हुँदैछ होइन, समय परिवर्तन सँगसँगै नयाँ नयाँ रोगहरू पनि लाग्छ क्या पशुलाई। अब हिजो अस्ति हेर्नु न लम्पी रोग भन्नेले कति सतायो पशुलाई,
1: हो नि, कम्ती नोक्सान पुऱ्याएको छ बिरे भाइ।
0: हो, त्यो सँगसँगै अरू रोगहरू पनि लाग्न सक्छ, त्यसैले पशुपालन गर्दाखेरि चाहिँ एकदमै ध्यान पुऱ्याएर गर्नु पर्यो। अनि हामीले मुख्य कुरो पशु चिकित्सकहरूको सल्लाह चाहिँ लिएकै हुनुपर्छ। यस्तो प्रकारले हामीले पशुपालन गर्न सक्यौँ भने चाहिँ फाइदा छ, नोक्सानी चाहिँ छैन।
1: हजुर हजुर हो नि। र बिरे भाइ कान्छीमा दिदी, आज तपाईँहरूले यो पशुपालन गरेपछि कुन कुन रोग लाग्छ, यो थुनेलो रोग सम्बन्धी पनि धेरै राम्रोसँगले जानकारी दिनुभयो, बुझाउनु भयो है, धेरै कुरो जान्न पनि पाएँ, बुझ्न पनि पाएँ। र अब यसरी जानेपछि बुझेपछि जो जो अब पशुपालन गरेर बस्नुभएको छ उहाँहरूलाई पनि यसो बुझाउनु पर्यो नि त, गएर बताइदिनु पर्यो।
2: हजुर हजुर
0: हो नि,
1: पहिलाबाटै हामीले सतर्क रहेको छ भने चाहिँ पशुपालन चाहिँ राम्रो भएर जान्छ।
0: यो चाहिँ 100% ठिक कुरा गर्नु भयो, किनभने कतिवटा रोग चाहिँ हावाको माध्यमबाट एउटा ठाउँदेखि अर्को ठाउँमा सर्ने हुन्छ, त्यसरी नै पानीको माध्यमबाट पनि सर्ने गर्छ क्या। अनि तपाईँले यस्तो उपायहरू बताउनु भयो,

0: जान्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि सबैको पशु चाहिँ सुरक्षित हुन्छ नि त,
1: हो नि हो नि, आफ्नो पनि हुने, अरूको पनि हुने, भलाइ पनि हुने
0: हो नि। अनि धनमाया दिदी, अब तपाईँले पनि यो थुनेलो रोग सम्बन्धी कुराकानी त बुझ्नु भएछ।
2: ज्यू हजुर हजुर।
1: आजलाई चाहिँ बिदे भाइ, लु न नउठ्ने तपाईँ,
0: ए जानुपर्छ नि, लु
1: त्यो लट्ठी ल्याउनुहोस्।
3: सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति, आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। आगामी 48 घण्टाभित्रमा गर्जनको साथमा 30-40 किलोमिटर प्रति घण्टाको गतिमा उत्तर बङ्गालका जिल्लाहरूको 1-2 स्थानमा बतास चल्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ। मौसमको साधारण विज्ञप्ति, माफ गर्नुहोला, मौसमको कृषि विज्ञप्ति पूरा भयो।

0: सुनोस् एक सूचना। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्रीरोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 MHz प्रसारण गरिनेछ। एफएम 103.5 MHz हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको केही बेरमा आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार रिले गरी सुनाउनेछौँ।
1: यो आकाशवाणी गान्तोक हो। चन्द्रप्रसाद शर्माबाट समाचार सुन्नुहोस्।

पाकिम जिल्ला सामुदायिक भवनमा आज ग्रामीण विकास विभागद्वारा विकसित भारत रोजगार तथा जीविकोपार्जन प्रत्याभूति अभियान ग्रामीण अर्थात भीबीजी रामजीको राज्य स्तरीय जनसम्मेलन कार्यक्रम सम्पन्न भयो। केन्द्रीय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आन्ध्र प्रदेशको तिरुपति जिल्लाबाट राष्ट्रिय स्तरमा शुभारम्भ गर्नुभएको यस कार्यक्रमको राज्य स्तरीय उद्घाटन शिक्षा खेलकुद तथा कानून एवं संसदीय मामिला मन्त्री राजु बस्नेतले गर्नुभयो। मन्त्री श्री बस्नेतले विकसित भारत 2047 को लक्ष्य गाउँ जिल्ला र राज्यको समग्र विकासबाट मात्र सम्भव हुने बताउँदै मुख्यमन्त्रीको सुनौलो समृद्ध अनि समर्थ सिक्किमको अवधारणासँग यो अभियान मेल खाने उल्लेख गर्नुभयो। उहाँले ग्रामीण विकास रोजगारी सिर्जना र दिगो पूर्वाधार निर्माणमा जनसहभागिताको महत्वमाथि जोड़ दिनुभयो। कार्यक्रममा पाकिमकी जिल्ला उपाध्यक्ष प्रभाव प्रधानले महिला सहभागिता गुणस्तरीय सार्वजनिक पूर्वाधार निर्माण तथा ग्राम सभा मार्फत विकसित ग्राम पञ्चायत योजना तयार गर्नुपर्ने आवश्यकतामाथि बताउनुभयो। यस अवसरमा ग्रामीण विकास विभागका सचिव अनिल राज राईले 1 जुलाई 2025 लागू भएको भीबीजी रामजी योजना सम्बन्धी जानकारी दिँदै यसले मनरेगालाई प्रतिस्थापित गरी प्रत्येक योग्य ग्रामीण परिवारलाई 125 दिनको रोजगारी सुनिश्चित गर्ने बताउनुभयो। सिक्किम राज्य सहकारी संघ सिकन र सिक्किम सरकारको सहकारिता विभाग गान्तोक जिल्लाको संयुक्त आयोजनामा आज आसाम लिङ्जे स्थित सिकन सम्मेलन कक्षमा सहकारिता विभाग अन्तर्गत क्षेत्रीय कर्मचारीहरूको भूमिका अधिकार र जिम्मेवारी विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। सिकन अध्यक्ष डाक्टर मंगलजीत राईले कार्यक्रमको उद्घाटन गर्दै सहकारी आन्दोलनलाई सुदृढ बनाउन क्षेत्रीय कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। प्रशिक्षण कार्यक्रममा सहकारी संस्था दर्ता तथा खारेजी प्रक्रिया राष्ट्रिय सहकारी विकास निगमका विभिन्न योजना लेखा परीक्षण तयारी विभागीय संरचना तथा कार्यालय व्यवस्थापन सम्बन्धी प्राविधिक सत्रहरू सञ्चालन गरिए। यस अवसरमा गान्तोक जिल्लाका विभिन्न स्थानलाई गुगल पिन मार्फत डिजिटल पहिचान प्रदान गर्ने पहलको औपचारिक शुभारम्भ पनि गरियो। मंगन जिल्लामा जारी पर्यावरण पर्व

26 को दोस्रो दिन आज जंगुको पासिङदाङ प्राथमिक स्वास्थ्य केन्द्रमा वृक्षारोपण, सरसफाई अभियान, पर्यावरण संरक्षण सम्बन्धी जनचेतना तथा सिक्किम शिशु समृद्धि योजना अन्तर्गत लाभ वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा क्षेत्र विधायक तथा वन एवं पर्यावरण मन्त्री पिन्सो नामगेल लेप्चा प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको शुरूमा मेरो रूख मेरो सन्तति अभियान अन्तर्गत स्वास्थ्य केन्द्र परिसरमा सुन्तलाका बिरूवा रोपिएपछि सरसफाई अभियान सञ्चालन गरियो। यो पर्व राज्यका अन्य भागमा पनि पालन गरियो। सिक्किम प्रदेश भाजपा अध्यक्ष डीआर थापा र महासचिव अर्जुन राईले हिजो नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहसित भेट गर्दै सिक्किमको सुरक्षा, संवैधानिक माग, विकास र पार्टी संगठन विस्तार लगायतको विषयमा छलफल गर्नुभयो। भेटका क्रममा अध्यक्ष श्री थापाले गान्तोकमा सार्वजनिक भएको कथित अनलाइन आत्मकट्टरपन्थ सम्बन्धी घटनाबारे जानकारी गराउँदै साइबर निगरानी र सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गर्नुभयो। यसका साथै लिम्बू तामाङ समुदायका लागि विधानसभामा सीट आरक्षण, छुटेका 12 समुदायलाई अनुसूचित जनजातिको मान्यता, कर्मपा सम्बन्धी विषय, अविरल वर्षाबाट भएको क्षति तथा राहत पुनर्स्थापना र आपदा प्रतिरोधी पूर्वाधारका लागि केन्द्रको सहयोगको माग पनि राख्नुभयो। उहाँले 2027 पछि पनि उद्योगहरूका लागि बजेटरी सहयोग योजना निरन्तर राख्न आग्रह गर्दै यो सुविधा हटे उद्योग पलायन भएर सिक्किमेली युवाको रोजगारी प्रभावित हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। चुङथाङ र मंगन क्लस्टरका निम्ति आदित्य प्रभाव ग्राम योजना कार्यान्वयन सम्बन्धी सरकारवालाहरूको बैठक आज मंगन जिल्ला प्रशासनिक केन्द्रमा मंगनका महकुमा अधिकारी सन्दीप कुमारको अध्यक्षतामा सम्पन्न भयो। परियोजनाको प्रभावी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको बैठकमा चुङथाङ र मंगन क्लस्टर अन्तर्गत प्राथमिकता आधारमा 10 गाउँको छनौट, लाभार्थी किसानको पहिचान, जलवायु अनुकूल कृषि प्रवर्धन, क्षमता अभिवृद्धि तथा सरकारवाला बीच समन्वय सुदृढ गर्ने विषयमा चर्चा भयो। मंगन जिल्ला अस्पतालमा सिक्किम सरकार प्यारामेडिकल संघ र जिल्ला अस्पताल मंगनको संयुक्त आयोजनामा आज हिमालयन फ्री चर्च, श्री सत्य साई सेवा संगठन, मंगन समिति र अन्यको सहकार्यमा स्वैच्छिक रक्तदान शिविर सम्पन्न भयो। आकस्मिक उपचारका लागि आवश्यक रगतको उपलब्धता सुनिश्चित गर्दै स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित शिविरमा जिल्लाधीश अनन्त जैन, प्रहरी अधीक्षक एलबी छेत्री तथा प्रमुख स्वास्थ्य अधिकारी डाक्टर अनिता भोटियाले स्वयं रक्तदान गरी सर्वसाधारणलाई प्रेरणादायी सन्देश दिनुभयो। चीनको तिब्बत स्वायत्त क्षेत्रमा रहेको पवित्र कैलाश पर्वत र मानसरोवर तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरी 2026 कैलाश मानसरोवर यात्राको पहिलो टोली नथुला हुँदै भारत फर्किएको छ। तीर्थयात्रीहरूलाई सिक्किम पर्यटन विकास निगम र भारत तिब्बत सीमा पुलिस आईटीबीपीका अधिकारीहरूले स्वागत गरी हिजो गान्तोक ल्याएका हुन्। समाचार पूरा भयो।

105.5 MHz यो आकाशवाणीको खरसाङ केन्द्र हो। सुन्नुहोस् आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरीमा शर्मिला पाखरिनको शर्मा लोकगीत, 7:15 कार्यक्रम सुरसङ्गममा योगिता राईको शर्मा आधुनिक गीत, 7:45 भुटानी कार्यक्रम, 8 बजे युवावाणी, 8:30 प्रादेशिक सङ्गीतको कार्यक्रममा चन्द्रसिंह ईश्वर राई अनि साथीहरूको शर्मा बोडो लोकगीत सुनाउनेछौँ। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट, 9:30 कन्ट्री वाइट अनि राति 10 बजे लोक अनि सुगम संगीतको अखिल भारतीय कार्यक्रम रिले गरेर सुनाउनेछौँ। भोलिको हाम्रो बिहानी सेवा आरम्भ हुनेछ एफएम 103.5 MHz बिहान 6:25 36 सुनाउनेछ कार्यक्रम गान्धी कथा। विविध सूचना अनि जानकारी पाउनुहुनेछ बिहान 7:05 कार्यक्रम शुभ प्रभातमा, 7:15 राजेश लामाको शर्मा भजन, 7:35 सङ्गीत प्रवाह, 8:30 कथा सफलताको, 8:45 सन्दर्भ, 9:30 ओबी आधारित कार्यक्रम तपाईँको गाउँमा, 10:02 हल्लो खरसाङ, 11:30 हिन्दी फिल्मी गीतको साथमा प्रसारण गर्नेछौँ कार्यक्रम हाम्रो सरोकार, 11:05 आधुनिक गीतको कार्यक्रम शर्माधुरी, 11:30 बङ्गला सङ्गीतको कार्यक्रम नाना रङ्गेर गानमा तापस बासुनियाको शर्मा बङ्गला लोकगीत सुनाउनेछ। यसै गरी भोलि दिउँसो 12:05 सुनाउनेछ अनुरोध हिन्दी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी

भोलि बेलुकी 5:05 प्रस्तुत गर्नेछौ सैनिक दाजुभाइहरूको निम्ति कार्यक्रम जय जवान 5:30 पाश्चात्य संगीतको कार्यक्रम इभिनिङ मेलोडिज 6:10 गाउँले सभा 6:50 यस केन्द्रको प्रादेशिक समाचार 7:00 कार्यक्रम लोकलहरीमा सानो दर्नालको शर्मा लोकगीत 7:15 सुरसङ्गम कार्यक्रममा निलु कोइरालाको शर्मा आधुनिक गीत 8:00 युवावाणी 8:30 चर्चा चौधरी कार्यक्रम प्रस्तुत गर्नेछौ यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको प्रसारण 9:15 स्पटलाइट 9:30 करेन्ट अफेयर्स अनि राति 10:00 विविध भारतीको आजका फनकार रिले गरेर सुनाउनेछौ श्रोताहरू यी थिए आजका रहल अनि भोलि प्रसारण गर्ने कार्यक्रमको संक्षिप्त विवरण सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति आगामी 48 घण्टाभित्रमा सिक्किम अनि उत्तर बङ्गालका जिल्लाहरूको अधिकतर स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ आगामी 48 घण्टाभित्रमा गर्जनको साथमा 30-40 किलोमिटर प्रति घण्टाको गतिमा उत्तर बङ्गालका जिल्लाहरूको 1-2 स्थानमा बतास चल्ने सम्भावना रहेको पनि मौसम विभागले जनाएको छ मौसमको साधारण विज्ञप्ति पूरा भयो

0: 105 मेगाहर्ज में यो आकाशवाणी को खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ यस केन्द्र को प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। पश्चिम बंगाल सरकारले अवैध घुसपैठ र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको छ। दार्जीलिङका लोकसभा सांसद राजु विष्टले आज राज्यको श्रम मन्त्री अर्जुन सिंहसँग भेटवार्ता गर्नुभयो र भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनको योगदानको सम्मान गर्दै दार्जिलिङ हिल युनिभर्सिटीद्वारा गणित सम्मेलन 2026 आजदेखि शुरू भएको छ। अब समाचार विस्तारमा। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा जापानका प्रधानमन्त्री सानाए ताकाइचीसँग वार्षिक शिखर वार्ता गर्नुभयो। सम्मेलनमा दुवै पक्षले द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गरे। यसको साथमा दुई देशबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो। यसअघि आज बिहान प्रधानमन्त्री ताकाइचीलाई राष्ट्रपति भवनको प्राङ्गणमा औपचारिक स्वागत गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थिति रहेको थियो। जापानका प्रधानमन्त्री भारतको तीन दिने भ्रमणको लागि हिज साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री ताकाइचीको यो पहिलो औपचारिक भारत भ्रमण हो। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। कार्यक्रमको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गर्नुहुनेछ। विधायकहरूलाई संसदीय परम्परा, प्रक्रिया, शिष्टाचार र प्रभावकारी जनप्रतिनिधिको रूपमा आफ्नो भूमिका निर्वाह गर्ने विभिन्न पक्षहरूको बारेमा जानकारी दिइनेछ। कार्यक्रममा केन्द्रीय संसदीय मामला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, विधानसभामा विपक्षी दलका नेता ऋताव्रत बेनर्जीको पनि उपस्थिति रहनेछ। कार्यक्रममा विधायकहरूको लागि धेरै प्राविधिक सत्रहरू आयोजना गरिनेछ। यसमा प्रभावकारी विधायिकाको भूमिका, संसदीय अधिवेशन र सदस्यको लागि शिष्टाचार, प्रश्नकाल र अन्य संसदीय प्रक्रिया मार्फत कार्यपालिकाको जवाफदेहिताको सुनिश्चितता, संसदीय समिति प्रणाली, विधायिकी प्रक्रिया र निजी सदस्य विधेयक, संसदको बजेट प्रक्रिया र संसदीय विशेषाधिकार र नैतिकता जस्ता महत्वपूर्ण विषय समावेश

0: छन्। पश्चिम बंगाल सरकारले डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 औं जन्म जयन्तीको अवसरमा उनको पैतृक गाउँ जिराट बालागढमा 125 फिट अग्लो भव्य मूर्ति स्थापना गर्ने योजना बनाएको छ। यो महत्वाकांक्षी परियोजनाको लागि लगभग 200 करोड रुपियाँ आवंटित गरिएको छ। प्रतिमासँगै संग्रहालय, अडिटोरियम, पुस्तकालयको आधुनिकीकरणको काम पनि गरिने भएको छ। उल्लेखनीय छ, विधानसभा चुनाव अभियानको क्रममा केन्द्रीय गृहमन्त्री अमित शाहले डाक्टर श्यामा प्रसाद मुखर्जीको पैतृक निवास विकास गर्ने वाचा गर्नुभएको थियो भने राज्यमा सत्ता परिवर्तन भएपछि सरकारले अब त्यो वाचा पूरा गर्ने दिशामा पहल थालेको छ। पश्चिम बंगाल सरकारले अवैध घुसपैठ र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको दावी गरेको छ। यसलाई केन्द्रित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले यसै महिना नयाँ दिल्लीमा केन्द्रीय गृह मन्त्रालयसँग महत्वपूर्ण बैठक बस्ने बताउनुभयो। बैठकमा मुख्यमन्त्रीसँगै मुख्य सचिव, गृह सचिव र राज्यका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। उहाँले भन्नुभयो, केन्द्रीय गृहमन्त्रीको निर्देशन अनुसार केन्द्र र राज्यहरूले यस विषयमा मिलेर काम गर्नेछन्। यसैबीच पहिलो चरणको काम सम्पन्न भइसकेको छ, मुख्यमन्त्रीले जानकारी दिनुभयो। उहाँ अनुसार 45 दिनमा बीएसएफलाई आवश्यक जग्गा स्थानान्तरण गरिएको छ भने 12 स्थानमा होल्डिङ स्टेशन स्थापना गरिएको छ। अहिलेसम्म यी केन्द्रहरू मार्फत निर्धारित प्रक्रिया अन्तर्गत लगभग 10,000 घुसपैठकर्ताहरूलाई निर्धारित प्रक्रिया अनुसार फिर्ता पठाइएको छ, जबकि होल्डिङ स्टेशनहरूमा लगभग 15,000 मानिसहरू उपस्थित छन्। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले आज राज्यको श्रम मन्त्री अर्जुन सिंहसँग भेटवार्ता गर्दै दार्जिलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रका चिया र सिन्कोना बगान श्रमिकहरूको कल्याण सम्बन्धी मुद्दा एवं अन्य सम्बन्ध विषयहरूमाथि छलफल गर्नुभयो। सुन्नुहोस् हाम्रो संवाददाताको एक रिपोर्ट।
1: सोसियल मिडियामा पोस्ट गर्नुहुँदै सांसद विष्टले चिया उद्योग उत्तर बंगालमा सबैभन्दा धेरै रोजगार सृजना गर्ने क्षेत्र भए तापनि विगतको सरकारद्वारा यसले ठूलो उत्पीडन सहनु परेको बताउनुभयो। उहाँले श्रम सुधारहरूको अभाव अनि भारतीय संसदद्वारा मंजूरी प्राप्त नयाँ श्रम कानूनहरूलाई लागू गर्न अस्वीकार गरिनुले चिया कमान अनि सिन्कोना कमानका श्रमिकहरू उनीहरूका समान अधिकार एवं लाभहरूबाट वञ्चित रहनु परेको बताउँदै मन्त्रीलाई राज्यमा नयाँ श्रम कानूनहरूलाई तीव्रताका साथ लागू गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, श्रमिकहरूका हितहरूको सुरक्षा गर्न साथै औद्योगिक विकासलाई बढाउन, कारोबार गर्न सहजतामा सुधार गर्न अनि बढी पारदर्शी नियमहरू बनाउनका लागि नयाँ श्रम कानूनहरूको कार्यान्वयन आवश्यक छ। यसका साथै चिया अनि सिन्कोना कमान श्रमिकहरूलाई ESIC अन्तर्गत समावेश गर्न पनि अनुरोध गरेको बताउँदै सबै श्रमिकहरूले आवश्यक सामाजिक सुरक्षा, स्वास्थ्य अनि अन्य लाभहरू प्राप्त गर्न पेशोक अनि बन्द भएका अन्य चिया कमानहरूलाई फौलाई बक्यौताहरू भुक्तान नगरिएको सम्बन्धमा मन्त्रीको ध्यानाकर्षण गराउँदै यसको चाँडो समाधान हेतु अनुरोध गरेको विष्टले बताउनुभयो। यस्तै लङ्भ्यू चिया कमान श्रमिकहरूका गम्भीर समस्या एवं चिन्ताहरूमाथि पनि प्रकाश पार्दै PF, ग्रेच्युटी, जियाला अनि अन्य लाभहरूमा 12 करोड रुपियाँ धेरैको भुक्तानी बाँकी रहेको तथा यसमा हस्तक्षेप गर्न अनि श्रमिकहरूलाई बक्यौता रकमहरू यथाशीघ्र भुक्तान गर्न अनुरोध गरेको पनि बताउनुभयो। आकाशवाणी समाचार खरसाङबाट दिव्यतम अधिकारी।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। सिलगढी नगर निगमले सहरमा अवैध होर्डिङ्सहरू विरुद्ध कडा अभियान सुरु गरेको छ। सहरका विभिन्न पसल, सपिङ मल एवं व्यावसायिक प्रतिष्ठानहरूको अगाडि सडक तथा फुटपाथमा कब्जा गरी अनुमति नलिई लगाइएका केही होर्डिङ्सलाई निकालिँदैछ। यी अवैध होर्डिङ्सको कारणले सर्वसाधारण मानिसहरूलाई ओहोर दोहोर गर्न अप्ठ्यारो भइरहेको थियो भने नगर निगमलाई लाखौं रुपियाँको राजस्वको नोक्सान पनि उठाउन परिरहेको थियो। गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा आगामी 11 अगस्तदेखि बहुप्रतीक्षित नेपाली नाटक प्रतियोगिता 2026 आयोजना हुने भएको छ। नेपाली नाट्यकला, अभिनय, प्रतिभा तथा सृजनात्मक क्षमताको विकास र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिने यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन इच्छुक नाट्य समूह तथा कलाकारहरूलाई आयोजकले समयमै आवेदन दिन आग्रह गरेको छ। प्रतियोगितामा सहभागिता जनाउन चाहने कलाकार तथा नाट्य समूहहरूले गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको कार्यालयबाट आवेदन फर्म प्राप्त गरी निर्धारित समयभित्र बुझाउनुपर्नेछ। आवेदन बुझाउने अन्तिम मिति 1 अगस्त 2026

0: तोकिएको आयोजकले जनाएको छ। भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनका गणितज्ञ योगदानको सम्मान गर्दै तथा गणित विषयमा अध्ययन अनुसन्धान र शैक्षिक सहकार्यलाई प्रवर्धन गर्ने उद्देश्यले दार्जिलिङ हिल युनिभर्सिटीको गणित विभागद्वारा आयोजित श्रीनिवास रामानुजनको सम्मानमा दुई राष्ट्रिय कार्यशाला तथा गणित सम्मेलन 2026 आजदेखि सुरु भएको छ।
1: यस कार्यशाला तथा गणित सम्मेलनलाई राष्ट्रिय उच्च गणित बोर्ड परमाणु ऊर्जा विभाग भारत सरकार अन्तर्गत सहयोग गरिएको छ। यस दुई दिने कार्यक्रममा दार्जिलिङ हिल युनिभर्सिटीका उपकुलपति प्रोफेसर डाक्टर तेजीमाला गुरुङ नाग, कुल सचिव डाक्टर सुजाता रानी राई लगायत राज्यका विभिन्न विश्वविद्यालय अनुसन्धान संस्थान तथा महाविद्यालयका प्राध्यापकगण, अनुसन्धानकर्ता, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रममा वक्ता एवं विशिष्ट अतिथिका रूपमा डाक्टर अमिय कुमार मण्डल आइआइएसिआर बेहरामपुर, डाक्टर चन्दन मैती आइआइएसिआर बेहरामपुर, डाक्टर मृत्युञ्जय चरण चेन्नई म्याथमेटिकल इन्स्टिट्युट, डाक्टर सज्जात अली विश्वास एसआरएम युनिभर्सिटी एपी आदि उपस्थित रहेका छन्। सम्मेलनमा गणितका विभिन्न समसामयिक विषयहरूमा विशेष व्याख्यान, अनुसन्धान प्रस्तुति तथा अन्तर्क्रियात्मक छलफल गरिनेछ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: आफ्नो स्थापना दिवसको अवसर पारेर कालेबुङ सचेत मञ्चद्वारा प्रदान गरिँदै आएको प्रतिष्ठित सचेत नागरिक सम्मान यस वर्ष रकवेल अकाडेमी कालेबुङका प्राचार्य कप्तान प्रकाशमणि प्रधानलाई प्रदान गरिने भएको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। भारत र जापानले आर्थिक र ऊर्जा सुरक्षा, फार्मास्युटिकल्स र एआई सहित विभिन्न क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित विधायकहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम भोलिदेखि शुरू हुनेछ। पश्चिम बंगाल सरकारले अवैध घुसपेट र जनसांख्यिकीय परिवर्तनको मुद्दामा कडा अडान लिँदै धेरै महत्वपूर्ण कदमहरू चालेको छ र भारतका विद्वान गणितज्ञ स्वर्गीय श्रीनिवास रामानुजनको योगदानको सम्मान गर्दै दार्जिलिङ हिल युनिभर्सिटीद्वारा गणित सम्मेलन 2026 आजदेखि सुरु भएको छ। यसका साथै समाचार पूरा भयो। अब 7:50 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

समाचारपछि श्रोताहरूलाई पुनः एकपल्ट स्वागत जनाउँछौ। एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट श्रोताहरूले हामीलाई एफएम 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ अनि न्युज अन एआइआर एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय रातिको 7 बज्यो। अब प्रस्तुत गर्नेछौँ लोकलहरी कार्यक्रम। आजको लोकलहरी कार्यक्रममा यहाँहरूलाई सुनाउनेछौँ शर्मिला पाखरिनको शर्मा लोकगीत।

0: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: श्रोताहरूले अहिले शर्मिला पार्किङको स्वरमा लोकगीत सुनिरहनु भएको छ, कार्यक्रम लोकलहरीमा।

श्रोताहरूले अहिले सुन्नुभयो शर्मिला पाकरिनको शर्मा लोकगीत कार्यक्रम लोकलहरीमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ सुरसङ्गम कार्यक्रम। आजको सुरसङ्गममा यहाँहरूलाई सुनाउनेछौँ योगिता राईको शर्मा आधुनिक गीत। त श्रोताहरू सुन्नुहोस् योगिता राईको शर्मा आधुनिक गीत।

श्रोताहरूले अहिले योगिता राईको स्वरमा आधुनिक गीत सुन्नुभयो। कार्यक्रम सुरसङ्गममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अबको केही बेरमा आकाशवाणीको नेपाली समाचार अनि यसको लगत्तै पछि आकाशवाणी कलकत्ता केन्द्रको बङ्गला समाचार रिले गरेर सुनाउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

0: यो आकाशवाणी हो। समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। नयाँ दिल्लीमा भारत र जापान बीच द्विपक्षीय शिखर वार्ता सम्पन्न। रक्षा, आर्टिफिसियल इन्टेलिजेन्स र ऊर्जा सुरक्षा सहित विभिन्न क्षेत्रमा ऐतिहासिक सम्झौता। ग्रामीण विकास र रोजगारका लागि विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिशन ऐन 2025 सार्वजनिक। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि आवेदन खुला, आगामी जुलाई 31 नामाङ्कन गर्न सकिने। भारतमा पहिलो पटक हेलिकप्टरका लागि भू उपग्रहमा आधारित अवतरण प्रणाली स्वीकृत, खराब मौसममा पनि उडान सुरक्षित हुने। अनि केन्द्र सरकारद्वारा नयाँ कर्मचारी सञ्चय कोष इपिएफ योजना 2026 लागू, कोषबाट रकम झिक्ने नियमहरू परिमार्जित र खुकुलो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज दिउँसो नयाँ दिल्लीमा वार्षिक शिखर स्तरीय वार्ता सम्पन्न भएको छ। यस शिखर वार्तामा भारत र जापान बीच आर्थिक तथा ऊर्जा सुरक्षा, औषधिजन्य सामग्री, रक्षा र आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण सम्झौताहरू आदान प्रदान भएका छन्। वार्तापछि भारत जापान संयुक्त आर्थिक मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र जापानको सम्बन्ध अत्यन्तै विशेष रहेको बताउनु भएको छ। उहाँले जापानको विशेषज्ञता र लगानीसँग भारतको गति र स्तर मिल्दा सम्पूर्ण विश्वलाई नै फाइदा पुग्ने उल्लेख गर्नुभयो। पछिल्लो आर्थिक वर्षमा भारतको जीडीपी वृद्धि दर 7.7% रहेको उल्लेख गर्दै उहाँले भारत विश्वकै तीव्र गतिमा बढ़िरहेको प्रमुख अर्थव्यवस्था भएको दावी गर्नुभयो। प्रधानमन्त्री मोदीले वर्तमान समयमा आपसी विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएको र भारत जापान द्विपक्षीय साझेदारी समयको कसीमा खरो उत्रिएको बताउनुभयो। उहाँले भारत र जापान विश्वकै ठूला अर्थतन्त्रहरूमध्येका देश भएको उल्लेख गर्दै स्वतन्त्र र खुला इन्डो पेसिफिक क्षेत्र दुवै देशको साझा प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो,
1: भारत और जापान दोनों ही विश्व की सबसे बड़ी इकोनॉमीज में से है। एक फ्री प्रॉस्परस और रूल्स बेस्ड इंडो पैसिफिक हमारी साझा प्राथमिकता है। क्षेत्र की सबसे बड़ी डेमोक्रेटिक और मार्केट इकोनॉमीज के रूप में आज हमने कई महत्वपूर्ण पहल

काइचीले ऊर्जा सुरक्षा सहकार्यको मुख्य क्षेत्र भएको बताउनुहुँदै पावर एसिया इनिसिएटिभ मार्फत खुला ऊर्जा व्यापार र रणनीतिक भण्डारणमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। यस विशेष अवसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियाणाको खरखोदामा मारुति सुजुकीको चौथो सवारी साधन उत्पादन कारखानाको उद्घाटन समेत गर्नुभएको छ। यसैबीच पत्रकारहरूलाई जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिश्रले आजका बैठकहरू अत्यन्तै सकारात्मक र उपलब्धिमूलक रहेको बताउनुभयो। उहाँले आगामी सन् 2027 दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको 75 वर्षगाँठ पर्ने भएकाले सो वर्षलाई भारत जापान साझा क्षतिज वर्षका रूपमा मनाइने जानकारी दिनुभयो। तीन दिने औपचारिक भ्रमणका लागि हिजो साँझ नयाँ दिल्ली आइपुग्नु भएकी ताकाइचीको प्रधानमन्त्रीका रूपमा यो पहिलो भारत भ्रमण हो। देशभरका ग्रामीण क्षेत्रमा रोजगार सुनिश्चित गर्न, जीविकोपार्जनलाई सुदृढ बनाउन र गाउँहरूको विकासलाई तीव्रता दिन केन्द्रीय ग्रामीण विकास र कृषि मन्त्री शिवराज सिंह चौहान र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले संयुक्त रूपमा विकसित भारत ग्रामीण रोजगार र जीविकोपार्जन ग्यारेन्टी मिसन 2025 शुभारम्भ गर्नुभएको छ। आन्ध्र प्रदेशको तिरुपति जिल्ला स्थित मुक्कावरी पल्ले गाउँमा आयोजित एक विशेष समारोहमा यस ऐतिहासिक योजनाको सुरुवात गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री चौहानले यस योजनाको मुख्य उद्देश्य देशका कुनै पनि गरिब मजदूर कामविहीन हुन नपरोस् र हरेक हातले रोजगारी पाओस् भन्ने रहेको बताउनुभयो। यस जनकल्याणकारी योजना ल्याउनु भएकोमा उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभयो। यस योजना अन्तर्गत ग्रामीण क्षेत्रमा दिइने रोजगारीको अवधिलाई 100 दिनबाट बढाएर 125 दिन पुर्याइएको छ। यस वर्षका लागि केन्द्र सरकारले 95,600 करोड रुपियाँ विनियोजन गरेको छ भने राज्य सरकारहरूको हिस्सासहित कुल बजेट 151,222 करोड रुपियाँ पुग्नेछ। आगामी 5 वर्षमा यस योजनामा कुल 7.50 लाख करोड रुपियाँ खर्च गरिनेछ, जसका कारण प्रत्येक ग्राम पञ्चायतले वार्षिक औसत 2 करोड रुपियाँ भन्दा बढी रकम प्राप्त गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। महिला तथा बाल विकास मन्त्रालयले 5-18 वर्ष उमेर समूहका बाल बालिकाहरूको असाधारण उपलब्धिलाई सम्मान गर्नका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार 2026 लागि मनोनयन आह्वान गरेको छ। यस पुरस्कारका लागि आवेदन दिने अन्तिम मिति आगामी जुलाई 31 तोकिएको छ। मन्त्रालयका अनुसार योग्य बाल बालिकाहरूको नामाङ्कन आधिकारिक अनलाइन पोर्टल मार्फत गर्न सकिनेछ। यस पुरस्कारका लागि देशका जुनसुकै नागरिक विद्यालय संस्था वा संगठनले योग्य बालबालिकाको नाम सिफारिस गर्न सक्नेछन्। साथै बालबालिकाहरू आफैले पनि आफ्नो नाम मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ। यो प्रतिष्ठित पुरस्कार खेलकुद, समाजसेवा, विज्ञान तथा प्रविधि वातावरण, कला र संस्कृति जस्ता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने बालबालिकाहरूलाई प्रदान गरिन्छ। भारतको नागरिक उड्डयन क्षेत्रले एउटा ठूलो कोसेढुङ्गा पार गरेको छ। आन्ध्र प्रदेशको उन्दावल्ली हेलिपोर्टमा हेलिकप्टर सञ्चालनका लागि देशको पहिलो निजी पोइन्ट इन स्पेस अवतरण प्रणाली स्वीकृत भएको छ। यो अत्याधुनिक प्रणालीले भू उपग्रहमा आधारित दिशानिर्देशन प्रविधिको प्रयोग गरी खराब मौसममा पनि हेलिकप्टरलाई सुरक्षित र सठिक रूपमा अवतरण गराउन मदत गर्नेछ। विमानस्थल प्राधिकरणद्वारा विकसित र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत यो प्रविधि परम्परागत अवतरण पूर्वाधार नभएका ठाउँहरूका लागि निकै उपयोगी मानिएको छ। केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले यस उपलब्धिलाई हेलिकप्टर उडानको क्षेत्रमा एउटा नयाँ युगको सुरुवात भन्नुभएको छ। यसले उडान सुरक्षा र कार्यदक्षता बढाउने उहाँको भनाइ छ। मन्त्रालयका अनुसार यो प्रविधि आगामी दिनमा देशभर लागू गरिनेछ, जसले आपतकालीन चिकित्सा सेवा, विपद व्यवस्थापन, पर्यटन र क्षेत्रीय सम्पर्कलाई थप सुरक्षित र भरपर्दो बनाउनेछ। केन्द्र सरकारले सामाजिक सुरक्षा संहिता 2020 अन्तर्गत सन् 1952 योजनालाई प्रतिस्थापन गर्दै नयाँ कर्मचारी सञ्चय कोष इपिएफ योजना 2026 सूचना जारी गरेको छ। राजपत्रमा प्रकाशित भएसँगै यो नयाँ व्यवस्था गत जुन 29 नै लागू भइसकेको छ। यस नयाँ योजनाको मुख्य उद्देश्य सञ्चय कोषको प्रशासनिक कार्यलाई डिजिटल माध्यमबाट चुस्त बनाउनु, खाता स्थानान्तरणलाई सहज पार्नु र यसलाई नयाँ श्रम कानून अनुकूल बनाउनु रहेको छ। नयाँ व्यवस्था लागू भए तापनि कामदार र रोजगारदाता दुवैले जम्मा गर्नुपर्ने अनिवार्य इपिएफ योगदानमा कुनै परिवर्तन गरिएको छैन। यसका साथै नयाँ योजनामा सञ्चय कोषबाट आंशिक रकम झिक्ने नियमहरूलाई पनि अझ परिमार्जित र खुकुलो बनाइएको छ। अब कर्मचारीहरूले न्यूनतम मौजात कायम राखेर उपचार, शिक्षा, विवाह र घर निर्माण जस्ता अत्यावश्यक कार्यका लागि कोषबाट रकम निकाल्न पाउनेछन्। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारतले आफ्नो रिफाइनरी क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुरीले आगामी 6-12 महिनाभित्र देशको तेल प्रशोधन क्षमतालाई बढाएर

0: श्रोताहरूले अहिले भुटानी गीत सुन्नुभयो। भुटानी कार्यक्रममा एफएम 103.5 मेगाहर्जमा यो आकाशवाणीको खरसाङ केन्द्र हो। अब सुन्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जापान सम्बन्ध धेरै विशेष रहेको र आर्थिक साझेदारीको सफलताका धेरै उत्कृष्ट उदाहरणहरू रहेको बताउनुभयो। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले निवेश भारत र जापानको रणनैतिक साझेदारीको प्रमुख चालकको रूपमा देखा परेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारतले आफ्नो रिफाइनेरी क्षमता द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। पञ्चायती राज मन्त्रालयले भोलि नयाँ दिल्लीमा विभिन्न राज्यहरूका पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजन गर्नेछ। अनि फिफा विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया बीच म्याच हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जापान सम्बन्ध धेरै विशेष रहेको र आर्थिक साझेदारीको सफलताका धेरै उत्कृष्ट उदाहरणहरू रहेको बताउनुभयो। आज नयाँ दिल्लीमा भारत जापान संयुक्त आर्थिक मञ्चमा बोल्दै श्री मोदीले भन्नुभयो, जापानको विशेषज्ञता र लगानीलाई भारतको गति र परिणामले जोड्दा विश्वलाई लाभ हुन्छ। साझेदारीलाई थप मजबुत बनाउन आज दुवै पक्षले निर्णय गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारत र जापानले आर्थिक सुरक्षा, कृत्रिम बुद्धिमत्ता, रक्षा र स्वास्थ्य जस्ता धेरै क्षेत्रहरूमा सम्झौताहरूमा हस्ताक्षर गरेको छ। यी सम्झौताहरूले दुई देशको साझेदारीलाई भविष्यका लागि तयार र असीमित बनाउनेछ।
2: जो नए साथी इस फोरम के साथ जुड़ रहे हैं, मैं उन्हें भारत जापान सक्सेस स्टोरी का भाग बनने पर हार्दिक बधाई देता हूँ। फ्रेंड्स, भारत जापान संबंध वाकई बहुत स्पेशल है। हमारी इकोनॉमिक पार्टनरशिप की सफलता के कई उज्जवल उदाहरण है। अभी अभी हमने हरियाणा के खरखोदा में मारुति सुजुकी के नए प्लांट का उद्घाटन किया। जब जापान की एक्सपर्टीज और इन्वेस्टमेंट भारत के स्पीड और स्केल के साथ जुड़ती है तो पूरी दुनिया को फायदा होता है।
1: श्री मोदीले भन्नुभयो, आर्थिक विश्व अहिले आपूर्ति श्रृङ्खलाको अवरोध, व्यापार अनिश्चितता र विश्वव्यापी मागमा आएको सुस्ततासँग जुझिरहेको छ। उहाँले भन्नुभयो, भारत विश्वको सबैभन्दा द्रुत गतिले वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र हो र गत आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि 7.7% थियो। प्रधानमन्त्रीले भन्नुभयो, विगत 12 वर्षमा भारतमा काइजेन दर्शनलाई अप्नाउँदै सरकारले निरन्तर सुधारको माध्यमबाट आर्थिक डिएनएलाई परिवर्तन गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि जापानका प्रधानमन्त्री सानाई ताकाइची बीच आज नयाँ दिल्लीमा विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धहरू सुदृढ गर्ने उपायहरूबारे छलफल भयो। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै विदेश सचिव विक्रम मिश्रीले भन्नुभयो, दुई नेताहरूले यो विश्वासको सम्बन्ध भएको स्वीकार गरेका छन् र यो विश्वास वार्तामा स्पष्ट रूपमा देखिएको छ। उहाँले भन्नुभयो, आजको वार्ताले ऊर्जा र आर्थिक सुरक्षासहित धेरै क्षेत्रमा राम्रो परिणाम दिएको छ। श्री मिश्रीले भन्नुभयो, आजको छलफलमा उन्नत विधि र नवीनता पनि प्रमुखताका साथ संलग्न थिए। उहाँले आर्टिफिसियल इन्टेलिजेन्स दुई देशबीच सहयोगको एक प्रमुख उदीयमान क्षेत्रको रूपमा उदाइरहेको बताउनुभयो। विदेश सचिवले भन्नुभयो, अर्को वर्ष कूटनैतिक सम्बन्ध स्थापनाको 75औं वर्षगाँठ हो र दुई देशहरूले 2027 भारत जापान साझा क्षितिज वर्षको रूपमा मनाउनेछन्। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले निवेश भारत र जापानको रणनैतिक साझेदारीको प्रमुख चालकको रूपमा देखा परे

को तथा यसले द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने आशा गरिएको बताउनुभयो। आज एउटा निजी टेलिभिजन च्यानलद्वारा आयोजित एसियाई सदीको आकार देने सम्बन्धी भारत जापान रणनैतिक सम्बन्धलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो। यस अवसरमा श्री गोयलले भारतको दक्ष कार्यबलका लागि अवसरहरू खुल्दै गएको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकार सबैका लागि समान वृद्धि सुनिश्चित गर्नमा केन्द्रित रहेको बताउनुभयो। श्री गोयलले जापानसँग भारतको बढ्दो संलग्नता र यसका विभिन्न स्वतन्त्र व्यापार सम्झौताहरू र पश्चिम एसिया सङ्कटको प्रभावबाट उत्पन्न परिस्थितिसँग सम्बन्धित अन्य मुद्दाहरू सम्बन्धित प्रश्नहरूको जवाब दिनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले आज भारतले आफ्नो रिफाइनेरी क्षमता द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। नयाँ दिल्लीमा संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै श्री पुरीले आगामी 6-12 महिनामा देशको रिफाइनेरी क्षमता प्रतिवर्ष 30 करोड मेट्रिक टन पुर्याउने बताउनुभयो। उहाँले थप भन्नुभयो कि 10 वर्षको अन्तरालपछि पहिलो ग्रिनफिल्ड रिफाइनेरी स्थापना भइरहेको छ। पश्चिम एसियाली सङ्कटको समयमा भारतले परिस्थितिलाई सम्बोधन गर्न श्री पुरीले सरकारले लामो समयसम्म पेट्रोल र डिजलको मूल्य नियन्त्रण गरेको र त्यसमा लगाइएको कर घटाएको बताउनुभयो। उहाँले सरकारले सधैँ नागरिकहरूको हितलाई प्राथमिकता दिएको पनि बताउनुभयो। श्री पुरीले भन्नुभयो, विगत 4 वर्षमा पेट्रोलको मूल्य 5.58% अनि डिजलको मूल्य 6.23% मात्र बढेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अयोध्या विकास प्राधिकरणले राम मन्दिर चन्दा घोटाला मामिलामा आरोपी लवकुश मिश्रासँग जोडिएका एक निर्माणाधीन सम्पत्तिलाई नोटिस जारी गरेको छ। प्राधिकरणको सचिवले आकाशवाणी समाचारलाई भवन निर्माण नियमहरू सन्दिग्ध उल्लङ्घनको कारण नोटिस जारी गरिएको बताउनुभयो। सम्बन्धित सम्पत्ति लवकुश मिश्राको पत्नी सुप्रिया मिश्रको नाममा पञ्जीकृत छ। प्राधिकरणका सचिवले बताउनुभयो, सम्पत्तिको मालिकलाई 1 हप्ताभित्र जवाब दिन र यो पुष्टि गर्न निर्देशन दिइएको छ कि यो भवन विधिवत स्वीकृत भवन योजना हो वा होइन। महिला तथा बाल विकास मन्त्रालयले प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारका लागि मनोनयन नामाङ्कन आमन्त्रित गरेको छ। यो पुरस्कार 5-18 वर्ष उमेर समूहका बालबालिकाको असाधारण उपलब्धिका लागि प्रदान गरिन्छ। नामाङ्कन दाखिल गर्ने अन्तिम मिति जुलाई 31 रहेको छ। नोमिनेसन awards.gov.in पोर्टलमा गर्न सकिने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार खेलकुद समाजसेवा विज्ञान तथा प्रविधि वातावरण कला र संस्कृतिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका बालक बालिकालाई प्रदान गरिन्छ। कठिन परिस्थितिमा असाधारण साहस प्रदर्शन गर्नेलाई पनि यो पुरस्कार प्रदान गरिन्छ। पञ्चायती राज मन्त्रालयले भोलि नयाँ दिल्लीमा विभिन्न राज्यहरूका पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्दैछ। यसमा 16 वित्त आयोगका सिफारिसमाथि छलफल हुनेछ। कार्यशालाको अध्यक्षता केन्द्रीय पञ्चायती राज मन्त्री राजीव रञ्जन सिंह उर्फ लन्डन सिंहले गर्नुहुनेछ। कार्यशालामा केन्द्रीय राज्य मन्त्री एसपी सिंह बघेल पनि उपस्थित रहनुहुनेछ। यसले राज्यहरू र केन्द्रशासित प्रदेशहरूबाट उत्तम अभ्यासहरू साझा गर्नेछ र कार्यान्वयन चुनौतीहरूको बारेमा छलफल गर्नेछ। छलफलले केन्द्र राज्य सहयोगलाई बलियो बनाउने र 2047 विकसित भारतको परिकल्पना अनुरूप राम्रो शासन पूर्वाधार सार्वजनिक सेवा र समावेशी ग्रामीण विकासका लागि पञ्चायतहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ। रुसले गएराती युक्रेनको राजधानी किवमा ड्रोन र मिजाइल आक्रमण गरेको छ। यी आक्रमणमा 17 जनाको मृत्यु भएको छ भने 90 जनाभन्दा बढी घाइते भएका छन्। किवमा मुख्यतया आवासीय भवनहरूलाई लक्षित गरिएको थियो। रुसले युक्रेनको लामो दूरीको आक्रमणको जवाबमा यो घातक बम विस्फोट भएको बताएको छ। रुसमाथि युक्रेनले गरेको आक्रमणले तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको छ। यसले युक्रेनसँग युद्ध सुरु भएको 4 वर्षभन्दा बढी समयपछि रुसमा इन्धन सङ्कट निम्त्याएको छ। बिहारका राज्यपाल सेवानिवृत्त लेफ्टिनेन्ट जेनरल सैयद अता हसेन र विदेश राज्य मन्त्री पवित्र मार्गरिटा भोलि इरानको सर्वोच्च नेता ग्रान्ड आयोतिल्ला सैयद अली खामिनीको अन्त्येष्टिमा सहभागी हुनेछन्। भारतीय विदेश मन्त्रालयले उक्त समारोहमा उच्च स्तरीय उपस्थितिले दुई देशबीचको सभ्यतागत सम्बन्धको महत्त्वलाई जोड दिएको जनाएको छ। यसले राजनैतिक र आर्थिक सम्बन्धका लागि बलियो आधार प्रदान गर्दछ।
गुजरातमा मनसुन तीव्र भएको छ जसले 109 तालुकहरू विशेष गरी सौराष्ट्र र दक्षिण गुजरात क्षेत्रहरूमा व्यापक वर्षा भएको छ। आज सबैभन्दा बढी जुनागढको मंगरोलमा 8 इन्च वर्षा भएको छ। भारी वर्षाका कारण सौराष्ट्र र दक्षिण गुजरात क्षेत्रको तल्लो इलाकामा जलभराव भएको छ।

0: फिफा विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया बीच म्याच हुँदैछ। यस्तै पोर्तुगलले क्रोएसियासँग तथा स्विजरल्यान्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुँदैछ। यसअघि सेनेगललाई 3-2 गोल अन्तरले पराजित गर्दै बेल्जियमले अन्तिम 16 स्थान बनाएको छ। अमेरिकाले बोस्निया हर्जगोभिनियालाई 2-0 हराउँदै अन्तिम 16 स्थान पक्का गरेको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जापान सम्बन्ध धेरै विशेष रहेको र आर्थिक साझेदारीको सफलताका धेरै उत्कृष्ट उदाहरणहरू रहेको बताउनुभयो। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले निवेश भारत र जापानको रणनैतिक साझेदारीको प्रमुख चालकको रूपमा देखा परेको बताउनुभयो। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले भारतले आफ्नो रिफाइनरी क्षमता द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। पञ्चायती राज मन्त्रालयले भोलि नयाँ दिल्लीमा विभिन्न राज्यहरूका पञ्चायती राज मन्त्रीहरूको राष्ट्रिय कार्यशाला आयोजना गर्नेछ। अनि फिफा विश्वकप फुटबलमा आज स्पेन र अस्ट्रिया बीच म्याच हुँदैछ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः एकपल्ट स्वागत जनाउँछौँ श्रोताहरूलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणीको खरसाङ केन्द्रबाट। श्रोताहरू, अब प्रस्तुत गर्नेछौँ हाम्रा युवा श्रोताहरूको निम्ति कार्यक्रम युवावाणी।

पुरनसंगका कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवन साँच्चै अनौठो यात्रा हो। हरेक बिहान हामी नयाँ आशा लिएर उठ्छौँ, हरेक नयाँ सपना देख्छौँ, केही नयाँ गर्ने सोच बनाउँछौँ। तर दिन बित्दै जाँदा कतै न कतै हामी आफैले आफ्ना पाइला रोकिरहेका हुन्छौँ। कहिलेकाहीँ डरले, कहिलेकाहीँ आत्मविश्वासको कमीले, त कहिलेकाहीँ अहिले होइन पछि गरौँला भन्ने सोचले। हामी सबैले जीवनमा एउटा यस्तो घेरा बनाएका हुन्छौँ जहाँ सबै कुरा परिचित हुन्छ, त्यहाँ असफल हुने सम्भावना कम हुन्छ, आलोचना कम हुन्छ, जोखिम कम हुन्छ। त्यही घेरालाई हामी कम्फर्ट जोन भन्छौँ। त्यहाँ बस्दा सुरक्षित महसुस हुन्छ, मन शान्त हुन्छ। तर के तपाईँले कहिले सोच्नु भएको छ, यही सुरक्षा कहिलेकाहीँ हाम्रो प्रगतिको सबैभन्दा ठुलो बाधा पनि हुनसक्छ? प्रिय श्रोता मित्रहरू, आजको कार्यक्रममा म तपाईँलाई कुनै कठिन प्रश्न सोध्न चाहन्न, केवल एउटा सानो आग्रह गर्न चाहन्छु। यो कार्यक्रम सुन्दै गर्दा केही समयका लागि आफ्नो व्यस्तता र आफ्नो वरिपरिको कोलाहललाई बिर्सिएर आफ्नै मनसँग संवाद गर्नुहोस्। आफूले धेरै वर्षदेखि गर्न चाहेका तर अझैसम्म सुरु गर्न नसकेको एउटा काम सम्झनुहोस्, त्यो सपना सम्झनुहोस् जुन अझै पनि तपाईँको मनभित्र कतै लुकेर बसेको छ। अनि आफैले सोध्नुहोस्, मलाई वास्तवमै रोकिरहेको कुरा के हो? सायद उत्तर डर हुनसक्छ, सायद असफलता हुनसक्छ, सायद अरूले के भन्लान् भन्ने चिन्ता हुनसक्छ, वा सायद केवल आफ्नो कम्फर्ट जोन छोड्न नसक्नु। आज हामी यही विषयमा कुराकानी गर्नेछौँ। कम्फर्ट जोन सुरक्षित कि खतरनाक? आखिर किन हामी नयाँ चुनौती स्वीकार्न डराउँछौँ? किन परिवर्तन गर्न गाह्रो लाग्छ? र किन जीवनका धेरै सुन्दर अवसरहरू हाम्रो कम्फर्ट जोनभन्दा बाहिर हाम्रो प्रतीक्षामा बसेको हुन्छन्? त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँगै रहनुहोस्, किनकि आजको यो विषयले सायद तपाईँलाई आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न प्रेरणा दिन्छ। जीवनमा हामी सबैले एउटा यस्तो ठाउँ बनाएका हुन्छौँ जहाँ डर कम हुन्छ, असफलता हुने सम्भावना कम हुन्छ, आलोचना कम हुन्छ र सबै कुरा परिचित लाग्छ। त्यो ठाउँलाई नै हामी कम्फर्ट जोन अर्थात् आरामदायी घेरा भन्छौँ। त्यहाँ हामी सुरक्षित महसुस गर्छौँ। तर एउटा प्रश्न उठ्छ, के सधैँ सुरक्षित हुनु नै जीवनको सबैभन्दा ठुलो सफलता हो? कि यही सुरक्षा नै कहिलेकाहीँ हाम्रो प्रगतिको सबैभन्दा ठुलो बाधा बन्छ? प्रिय श्रोता मित्रहरू, केही क्षण आफैलाई सम्झनुहोस्। तपाईँले कतिपटक कुनै अवसरलाई केवल मबाट हुँदैन भनेर छोड्नुभयो? कतिपटक नयाँ कुरा सिक्ने

इच्छा हुँदा हुँदै पनि पछि गरौँला भनेर टार्नुभयो। कतिपटक आफ्नो सपना केवल अरूले के भन्लान् भन्ने डरले दबाउनु भयो। यदि यस्ता क्षण तपाईँको जीवनमा पनि आएका छन् भने तपाईँ एक्लो हुनुहुन्न। हामीमध्ये धेरैजसो मानिसहरू यही आरामदायी घेराभित्र बसेर आफ्नै सम्भावनालाई सीमित गरिरहेका हुन्छौँ। कम्फर्ट जोन सुरुमा नराम्रो हुँदैन, यसले हामीलाई मानसिक शान्ति दिन्छ, आत्मविश्वास जोगाइराख्न मद्दत गर्छ र तनाव कम गराउँछ। तर समस्या तब सुरु हुन्छ जब यही घेरा हाम्रो स्थायी ठेगाना बन्छ, किनकि जहाँ चुनौती हुँदैन त्यहाँ सिकाइ पनि हुँदैन, जहाँ जोखिम हुँदैन त्यहाँ उपलब्धिको स्वाद पनि कम हुन्छ। एउटा बच्चाले पहिलोपटक हिँड्न सिक्दा लड्छ, फेरि उठ्छ, फेरि लड्छ। यदि उसले पहिलोचोटि लडेर अब म कहिले हिँड्दिनँ भनेको भए सायद ऊ आजसम्म हिँड्न सक्ने थिएन। त्यसै गरी जीवनमा पनि प्रत्येक उपलब्धिको पछाडि असहजता, प्रयास र निरन्तर अभ्यास लुकेको हुन्छ। आजका युवाहरूको जीवनमा कम्फर्ट जोन धेरै रूपमा देखिन्छ। कसैलाई आफ्नो विचार खुला रूपमा व्यक्त गर्न डर लाग्छ, कसैले नयाँ जागिरको अवसर छोड्छ किनकि पुरानो काम सुरक्षित लाग्छ, कसैले आफ्नो प्रतिभा संसारलाई देखाउन सक्दैन किनकि आलोचनाको डर हुन्छ, कसैले व्यवसाय सुरु गर्न चाहन्छ तर असफल भए के होला भन्ने चिन्ताले पहिलो पाइला नै चाल्दैन। हामी प्रायः असफलतासँग होइन असफलताको कल्पनासँग डराउँछौँ। वास्तविकताभन्दा हाम्रो मनले बनाएको डर धेरै ठुलो हुन्छ। तर याद राख्नुहोस्, सफल मानिसहरू डर नलाग्ने भएकाले सफल भएका होइनन्, उनीहरूले डर हुँदाहुँदै पनि अगाडि बढ्ने निर्णय गरेका हुन्। जीवनको सबैभन्दा ठुलो विडम्बना के हो भने समयसँगै हाम्रो कम्फर्ट जोन सानो हुँदै जान्छ तर बाहिरको संसार भने अझ ठुलो बन्दै जान्छ। यदि हामीले आफूलाई परिवर्तन गर्न सिकेनौँ भने संसार अघि बढिरहन्छ र हामी भने उही ठाउँमा रोकिरहन्छौँ। प्रिय श्रोता मित्रहरू, सोच्नुहोस् त, यदि चरा सधैँ गुडमै बसेको भए उसले आकाशको विशालता कहिले देख्ने थिएन, यदि बिउले माटो चिर्ने साहस नगरेको भए त्यो कहिले विशाल रुख बन्ने थिएन। प्रकृतिले नै सिकाउँछ कि विकास सधैँ परिवर्तनसँग जोडिएको हुन्छ। हो, कम्फर्ट जोनबाट बाहिर निस्कन सजिलो हुँदैन, सुरुमा डर लाग्छ, असहज लाग्छ, गल्ती हुन्छ, कहिलेकाहीँ असफलता पनि हात लाग्छ, तर ती सबै अनुभवले नै व्यक्तिलाई परिपक्व बनाउँछ। जीवनमा सबैभन्दा धेरै सिकाइ त्यही क्षणमा हुन्छ जब हामी आफूलाई अलि असहज परिस्थितिमा राख्छौँ। आज आफैलाई एउटा सानो प्रश्न सोध्नुहोस्, म अहिले जहाँ छु त्यो मेरो रोजाइ हो कि मेरो डर? यो प्रश्नको इमान्दार उत्तरले तपाईँलाई आफ्नो जीवनको दिशा देखाउन सक्छ। कम्फर्ट जोनबाट बाहिर निस्कन ठुलो परिवर्तन आवश्यक छैन, सानो सुरुवात पनि पर्याप्त हुन्छ। नयाँ सिप सिक्नुहोस्, सार्वजनिक रूपमा आफ्नो विचार राख्नुहोस्, नयाँ मानिससँग परिचय बढाउनुहोस्, धेरै समयदेखि गर्न चाहेको एउटा काम आजै सुरु गर्नुहोस्। सानो कदमले नै ठुलो यात्राको सुरुवात गर्छ। याद राख्नुहोस्, जीवनको सबैभन्दा ठुलो पछुतो असफल भएकोमा हुँदैन, प्रयास नै नगरेकोमा हुन्छ। वर्षौपछि हामीले गरेका गल्तीहरूभन्दा पनि हामीले नगरेका प्रयासहरूले धेरै सताउँछन्। प्रिय श्रोता मित्रहरू, कम्फर्ट जोन शत्रु होइन, यो विश्राम गर्ने ठाउँ हो, तर सधैँ बसिरहने ठाउँ भने होइन। जहाज बन्दरगाहमा सबैभन्दा सुरक्षित हुन्छ, तर जहाज बन्दरगाहमा मात्र बस्नका लागि बनाएको हुँदैन। त्यसै गरी हामी पनि केवल सुरक्षित जीवन बिताउनका लागि जन्मिएका होइनौँ। हामीसँग सपना देख्ने, चुनौती स्वीकार गर्ने, लड्ने, सिक्ने र आफ्नो सीमाभन्दा धेरै टाढासम्म पुग्ने क्षमता छ। त्यसैले आज एउटा सानो निर्णय गरौँ, डरलाई जीवनको चालक होइन यात्राको एउटा यात्रु मात्र बनाऊ, किनकि जीवनको सबैभन्दा सुन्दर अध्याय प्राय त्यहीँबाट सुरु हुन्छ जहाँ हाम्रो कम्फर्ट जोन समाप्त हुन्छ। तर प्रिय श्रोता मित्रहरू, एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, कम्फर्ट जोनबाट बाहिर निस्कनु भनेको हतारमा सबै कुरा परिवर्तन गर्नु होइन, यसको अर्थ आफ्नो जीवनलाई जोखिममा हाल्नु पनि होइन, यसको अर्थ हो हिजोको आफूभन्दा आजको आफूलाई एक कदम अगाडि लैजानु, हरेक दिन एउटा नयाँ कुरा सिक्नु, एउटा नयाँ अनुभव बटुल्नु, एउटा नयाँ चुनौती स्वीकार गर्नु। परिवर्तन सधैँ ठुलो निर्णयबाट सुरु हुँदैन, कहिलेकाहीँ एउटा सानो बानीले पनि जीवनको दिशा बदलिदिन्छ। आजको समयमा सामाजिक सञ्जालले पनि हाम्रो कम्फर्ट जोनलाई फरक ढङ्गले निर्माण गरिरहेको छ। हामी अरूको सफलताको तस्विर हेर्छौँ तर त्यस पछाडिको सङ्घर्ष देख्दैनौँ। हामी अरूको मुस्कान देख्छौँ तर उनीहरूले बगाएका आँसु देख्दैनौँ। त्यसपछि हामी आफ्नै जीवनलाई उनीहरूसँग तुलना गर्न थाल्छौँ र आफूलाई कमजोर ठान्छौँ। यही तुलना गर्ने बानीले हामीलाई नयाँ प्रयास गर्नुभन्दा पनि आफ्नै क्षमतामाथि शङ्का गर्न सिकाइरहेको हुन्छ।

प्रिय श्रोता मित्रहरू, कहिलेकाहीँ हामीले आफ्नै मनसँग पनि एउटा गम्भीर संवाद गर्न आवश्यक हुन्छ। आफैलाई सोध्नुपर्छ, म किन डराइरहेको छु? यदि उत्तर असफलता हो भने सम्झनुहोस्, असफलता अन्तिम गन्तव्य होइन, त्यो त सिकाइको एउटा अध्याय मात्र हो। यदि उत्तर आलोचना हो भने याद राख्नुहोस्, संसारमा यस्तो कुनै पनि व्यक्ति छैन जसलाई सबैले मन पराएका छन्। र यदि उत्तर आत्मविश्वासको कमी हो भने आत्मविश्वास जन्मिँदैन, त्यो अभ्यासबाट बिस्तारै निर्माण हुन्छ। जीवनमा कहिलेकाहीँ एउटा निर्णयले वर्षौँको कथा बदलिदिन्छ। एउटा आवेदन, एउटा अन्तर्वार्ता, एउटा प्रतियोगिता, एउटा प्रस्तुति, एउटा यात्रा, एउटा म प्रयास गर्छु भन्ने निर्णय, यिनैले भविष्यको नयाँ ढोका खोल्न सक्छन्। तर त्यो ढोका तबसम्म खुल्दैन जबसम्म हामी त्यसतर्फ पाइला चाल्दैनौँ। हामी प्रायः सही समयको प्रतीक्षा गर्छौँ। अलिकति अनुभव भएपछि गरौँला, अर्को वर्षदेखि गरौँला, अझ तयार भएपछि गरौँला भनेर अवसरहरूलाई पछि सारिरहन्छौँ। तर वास्तविकता के हो भने सही समय आफै आउँदैन, आफूले सुरु गरेको दिन नै सही समय बन्न थाल्छ। प्रिय श्रोता मित्रहरू, तपाईँले नदीलाई कहिले रोकिएको देख्नुभएको छ? नदीलाई थाहा छ, रोकियो भने दुर्गन्धित हुन्छु, बगिरह्यो भने जीवन दिन सक्छु। मानिसको जीवन पनि त्यस्तै हो, सिकाइ, अनुभव र परिवर्तन रोकिन साथ विकास पनि रोकिन्छ। त्यसैले बगिरहनुहोस्, सिकिरहनुहोस्, बदलिरहनुहोस्। सायद अहिले यो कार्यक्रम सुन्दै हुनुहुने कुनै विद्यार्थी हुनुहुन्छ जसलाई आफ्नो सपना पछ्याउन डर लागिरहेको छ। सायद कुनै युवा हुनुहुन्छ जसले धेरै पटक असफलता भोगिरहनु भएको छ। सायद कुनै अभिभावक हुनुहुन्छ जसले नयाँ सुरुवात गर्न ढिलो भइसकेको सोचिरहनु भएको छ। तपाईँ जोसुकै हुनुहोस्, एउटा कुरा याद राख्नुहोस्, सपनाको कुनै उमेर हुँदैन, सिकाइको कुनै सीमा हुँदैन, र नयाँ सुरुवातका लागि कहिले ढिलो हुँदैन। हामीले जीवनको अन्त्यमा आफूले कमाएको धनभन्दा पनि आफूले जिउन नसकेको जीवनको बढी पछुतो गर्छौँ। त्यसैले आफ्नो मनभित्र लुकेको प्रतिभालाई अवसर दिनुहोस्, आफ्नो आवाजलाई मौन नबनाउनुहोस्, आफ्नो सपनालाई केवल कल्पनामा सीमित नराख्नुहोस्। जीवन एउटा लामो यात्रा हो, यस यात्रामा आराम गर्ने ठाउँ आवश्यक छ, तर त्यही स्थायी रूपमा बसिरहनु हुँदैन, किनकि गन्तव्य सधैँ अगाडि हुन्छ। हरेक नयाँ पाइला, हरेक नयाँ चुनौती, हरेक नयाँ अनुभवले हामीलाई अझ बलियो, परिपक्व र सक्षम बनाउँदै लैजान्छ। त्यसैले आजको यो कार्यक्रम सकिनु अघि एउटा सानो सङ्कल्प गरौँ, भोलिदेखि होइन, अर्को महिनादेखि होइन, आजैदेखि आफ्नो कम्फर्ट जोनको सीमाभन्दा बाहिर एउटा सानो कदम चालौँ। किनकि जीवन बदल्नका लागि कहिले ठुलो छलाङ आवश्यक पर्दैन, कहिलेकाहीँ एउटा साहसी कदम नै पर्याप्त हुन्छ। प्रिय श्रोता मित्रहरू, एउटा क्षणका लागि आफ्नो जीवनतिर फर्केर हेरौँ। हामीमध्ये धेरैको जीवनमा एउटा यस्तो सपना अवश्य हुन्छ जुन हामीले मनको कुनामा लुकाएर राखेका हुन्छौँ। कसैलाई राम्रो गायक बन्न मन छ, कसैलाई पत्रकार, शिक्षक, व्यवसायी वा सफल उद्यमी बन्ने इच्छा छ। तर ती सपनाहरू पुरा हुन नसक्नुको कारण सधैँ क्षमता नहुनु होइन, धेरै जस्तो अवस्थामा कारण एउटै हुन्छ, डर, असफल हुने डर, अरूले के भन्लान् भन्ने डर, आफू पर्याप्त छैन भन्ने डर। तर एउटा कुरा सोच्नुहोस्, आज तपाईँले जसलाई सफल व्यक्तिको रूपमा देख्नुहुन्छ, उनीहरू पनि कुनै समय तपाईँ र हामी जस्तै सामान्य मानिस नै थिए। उनीहरूलाई पनि डर लाग्थ्यो, उनीहरूले पनि गल्ती गर्थे, उनीहरू पनि धेरै पटक असफल भएका थिए। फरक यति मात्र हो, उनीहरूले डरलाई जित्न खोजे, जबकि हामीमध्ये धेरैले डरलाई नै आफ्नो निर्णयकर्ता बनायौँ। जीवनले हामीलाई कहिले सुनिश्चित परिणामको ग्यारेन्टी दिँदैन, तर एउटा कुरा निश्चित सिकाउँछ, प्रयास नगर्ने मानिसले सफलता पाउने सम्भावना शून्य हुन्छ। प्रयास गर्ने मानिस असफल हुनसक्छ, तर प्रयास नै नगर्ने मानिसले सुरुमै आफूलाई हार स्वीकार गरिसकेको हुन्छ। हामीले प्रायः सुन्ने एउटा भनाइ छ, यदि तिम्रा सपनाले तिमीलाई अलिकति पनि डराउँदैन भने सायद तिम्रा सपना धेरै साना छन्। यसको अर्थ, डर नराम्रो होइन, डरले हामीलाई चुनौतीको गहिराई बुझाउँछ, तर त्यो डरले हाम्रो पाइला रोक्नु भने गलत हो। प्रिय श्रोता मित्रहरू, जीवनको अन्तिम दिनमा हामीले आफूले चालेका साहसिक कदमहरूको पछुतो कम गर्छौँ, तर चाल्न नसकेका कदमहरूको पछुतो धेरै गर्छौँ। त्यसैले आफूलाई एउटा अवसर दिनुहोस्, गल्ती गर्न अनुमति दिनुहोस्, सिक्न अनुमति दिनुहोस्, किनकि गल्ती नगर्ने मानिसले प्रायः नयाँ केही पनि गर्दैन। याद राख्नुहोस्, हिरा पनि अत्याधिक दबाव पछि मात्र चम्किन्छ,
सुन पनि आगोमा पग्लिएपछि मात्र गहना बन्छ। त्यसै गरी मानिस पनि चुनौती, सङ्घर्ष र परिवर्तनपछि मात्र आफ्नो वास्तविक क्षमता चिन्न सक्छ। यदि जीवनले तपाईँलाई कठिन परिस्थिति दिएको छ भने त्यसलाई सजाय होइन, आफूलाई अझ बलियो बनाउने अवसरको रूपमा लिनुहोस्। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईँको अन्तिम गन्तव्य होइन, यो त यात्राको एउटा बिसौनी मात्र हो। तपाईँभित्र अझै धेरै सम्भावना बाँकी छ, अझ धेरै सपना बाँकी छ, अझै धेरै सफलता तपाईँको प्रतीक्षामा छन्। त्यसैले आफ्नो कम्फोर्ट जोनको ढोका खोल्नुहोस्, बाहिर निस्कनुहोस्, नयाँ बाटोमा हिँड्न सुरु गर्नुहोस्, किनकि परिवर्तनको पहिलो पाइला सधैँ साहसबाट सुरु हुन्छ र त्यो साहस तपाईँभित्र आज पनि जीवित छ।

प्रिय श्रोता मित्रहरू, आजको कार्यक्रममा हामीले कम्फर्ट जोनको बारेमा धेरै कुरा गर्यौँ। सुरक्षित महसुस हुनु गलत होइन, आराम गर्नु पनि गलत होइन, तर जब आराम नै हाम्रो बानी बन्छ, जब डरले हाम्रो निर्णय गर्न थाल्छ, जब पछि गरौँला भन्ने सोचले वर्षौँ बिताइदिन्छ, तब कम्फर्ट जोन बिस्तारै हाम्रो प्रगतिको पर्खाल बन्दै जान्छ। जीवनमा परिवर्तन एकै दिनमा आउँदैन, सफलता पनि रातारात प्राप्त हुँदैन, तर हरेक ठुलो यात्राको सुरुवात एउटा सानो कदमबाट हुन्छ। त्यो कदम चाल्ने कि नचाल्ने निर्णय भने हाम्रो आफ्नै हातमा हुन्छ। आज कार्यक्रम सकिनु अघि म तपाईँलाई एउटा सानो गृह कार्य दिन चाहन्छु। आज राति सुत्न अघि एउटा कागजमा आफ्नो एउटा यस्तो सपना लेख्नुहोस् जुन तपाईँले केवल डरका कारण सुरु गर्न सक्नु भएको छैन, अनि त्यसको तल लेख्नुहोस्, यसका लागि मैले भोलि चाल्ने पहिलो सानो कदम के हो। त्यो कदम जति सानो भए पनि चाल्नुहोस्, किनकि परिवर्तनको सुरुवात त्यहीँबाट हुन्छ। याद राख्नुहोस्, जीवनले सधैँ साहसी मानिसलाई मात्र पुरस्कार दिन्छ भन्ने होइन, तर जीवनले प्रयास गर्ने मानिसलाई अवश्य नयाँ अनुभव दिन्छ, र कहिलेकाहीँ एउटै अनुभवले पुरा जीवन बदलिदिन्छ। अन्त्यमा एउटा सुन्दर भनाई सुनाएर आजको कार्यक्रम यही समाप्त गर्न चाहन्छु। जहाज बन्दरगाहमा सबैभन्दा सुरक्षित हुन्छ, तर जहाज बन्दरगाहमा मात्र बसिरहनका लागि बनाएको हुँदैन। त्यसै गरी मानिस पनि केवल सुरक्षित जीवन बिताउनका लागि होइन, आफ्ना सपना पछ्याउन, चुनौती स्वीकार गर्न र आफ्नै सीमाभन्दा धेरै टाढासम्म पुग्नका लागि जन्मिएको हो। यही सकारात्मक सोचका साथ आजका लागि म यहाँहरूबाट बिदा चाहन्छु। तबसम्मका लागि आफ्नो ख्याल राख्नुहोस्, स्वास्थ्य रहनुहोस्, सकारात्मक सोच्नुहोस् र जीवनलाई हरेक दिन नयाँ अवसरका रूपमा स्वीकार गर्नुहोस्। पुरनसँग कार्यक्रम युवावाणी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

श्रोताहरूले अहिले सुन्नुभयो युवावाणी कार्यक्रम। अब सुन्नुहोस् एक सूचना। आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्रीरोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्रीरोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्नुपर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354-2999-317। याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङ

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्नेछौँ प्रादेशिक सङ्गीतको कार्यक्रम। आजको यस कार्यक्रममा सुन्नुहुनेछ चन्द्रसिंह ईश्वर राई अनि साथीहरूको स्वरमा बोडो लोकगीत। त श्रोताहरू सुन्नुहोस् बोडो लोकगीत।